सही घासमा बाहिर देख्छौ सुगन्ध पाउँछौ तर घाँसमा पाउँदैन। अब एकछिन रोकिएर आफूतिर झाँक्नुहोस्, आफ्नो तलतिर जहाँ तपाईँको नाभि कमल छ त्यहाँ हेर्नुहोस् त, त्यतातिर हेर्दाखेरि सुगन्ध आफूमा। त्यसैले कस्तुरी बसे कुण्डल मही मृग ढुँडे मनमाही, हामी यो शरीर होइन पञ्चतत्वको शरीर हो, मेरो शरीर मेरो पेट दुख्यो, मेरो हात दुख्यो, म मेरो टाउको दुख्यो, मेरो आँखा दुख्यो भन्छु, आखिर म को हुँ त? म परमात्माको प्रतिबिम्ब आत्मा हुँ। यस शरीरमा जबसम्म यस पृथ्वीमा ज्या गर्नु छ, ज्या मैले पूर्व जन्मको कर्म कमाइले लिएर आएको छु, त्यो कहीँ त्यो नै परमात्माले पूर्ण दिनुभएको छ यो जन्म लिनु भन्दा पूर्व। तब यो संसारमा आइएको यो परमात्माको सबै सृष्टि हो, चाहे जो जे कला गरौ परमात्मा बिना एक मिनट कोही केही गर्न सक्दैन, सबै परमात्माकै अधीनमा छ। सबै तीन लोक नौ प्रकृति सूर्य चन्द्रमा तारा आगो पानी माटो जीव आकाश वायु यो नौवटा प्रकृति परमात्माकै अधीनमा छ। त्यसैले यो परमात्मा नै सर्वोपरि भएको हुनाले सबैमा आध्यात्मिक जागरण जाओस्, परमात्मा सबैमा छ भन्ने किसिमको रहोस्, कसैको मन मोटाउ नभइकन मानिस मानिसमा अनेक किसिमका विवाद हटन, यही शुभकामना परमात्माले दिन। र म बढी समय नलिएर आजका प्राविधिक मित्र छविलाल जीलाई परमात्माले शक्ति ऊर्जा दिन, यही शुभकामनाका साथ आफ्नो वाणीलाई यही विराम दिन्छु। दुई लाइन भजन पनि सुनाउने

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान साठी अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरुपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
3: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
2: आफ्नो पासवर्ड अरूलाई सेयर नगरौं। भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू सेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
3: सम्मानित व्यवहार गरौ, हिंसा मुक्त डिजिटल समाज बनाऊ। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी कैलाली।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ईसीजी सेवा,
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
4: फोन नम्बर 9894827359 र 9848423059। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, टिकापुर, जालपादेवी मन्दिर नजिकै।
6: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
7: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
8: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
7: के गर्छ र सन मेडिकेयरले?
8: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
7: यति गरेपछि धेरै राहत हुने रहेछ त।
8: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
7: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
9: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
10: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 20 गते बुधबार, जुन 3 तारीक सन् 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको तृतीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: पर्यटकको आगमन उल्लेख्य संख्यामा वृद्धि, सबैभन्दा धेरै भारतीय। नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार। राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच आज भेटवार्ता।
1: संसदमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षी दलको अडान। प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित। पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समिति समाधान सहित गठन।
0: मुगुमा सामुदायिक विद्यालय प्रतिको आकर्षण। विद्यार्थी नपुग्दा केही सामुदायिक विद्यालयमा भने प्राविधिक पढ़ाई बन्द हुने अवस्था। प्रत्येक वर्ष हिरासतमा 4 र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु।
1: इजरायलद्वारा दक्षिण लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी। अफगानिस्तानमा 35,000 भन्दा बढ़ी नागरिकलाई जग्गा वितरण। पश्चिमी सुडानमा अन्तर सामुदायिक हिंसा बढ़दै गएको संयुक्त राष्ट्रसंघको भनाई।
0: र एसियन खेलकुदमा नेपाली पुरूष टोलीको छनौट। बागमती कप T20 भक्तपुरसँग नुवाकोट 7 विकेटले पराजित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतमा गरिरहेको उच्चस्तरीय भ्रमणको प्रसंग।
1: भारतको 5 दिने औपचारिक भ्रमणमा रहनुभएका सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको सभापति रवि लामिछानेलाई हिजो भारतीय जनता पार्टी भाजपाको मुख्यालयमा भव्य स्वागत गरिएको छ। नेपालका शीर्ष नेताहरूका रूपमा उच्च महत्व दिए अनुसार उहाँलाई नयाँ दिल्ली स्थित 6A पण्डित दीनदयाल उपाध्याय मार्ग स्थित भाजपा मुख्यालयमा पुष्पगुच्छा र रातो कार्पेटले स्वागत गरिएको थियो। सभापति लामिछानेलाई भाजपा अध्यक्ष नीतीश नवीनले मुख्य प्रवेशद्वारमै स्वागत गर्नुभएको थियो। लामिछाने नेतृत्वको राष्ट्रपा प्रतिनिधि मण्डलले हिजो नै भाजपा अध्यक्ष नीतीश नवीन, भारतका गृहमन्त्री तथा भाजपा पूर्व अध्यक्ष अमित शाह र विदेश मन्त्री डाक्टर एस जयशंकरसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट बघाट हुने कार्यक्रम तय भएको छ। भाजपा शीर्ष नेतृत्वसँगको भेटवार्तामा सभापति लामिछानेसँगै राष्ट्रपाका सहमहामन्त्री विपिन आचार्य तथा सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी हुनुहुन्छ। सभापति लामिछानेकी पत्नी निकिता पौडेल दिल्लीमा उपस्थित भए पनि औपचारिक भेटवार्तामा भने सहभागी हुनुभएन। उक्त भेटवार्तामा भाजपाको तर्फबाट अध्यक्ष नीतीश नवीन, महासचिव अरूण सिंह, विदेश विभाग प्रमुख डाक्टर विजय चौथाईवाले, बिहारका सांसद संजय जयसवाल तथा दिल्लीकी सांसद एवं स्वर्गीय नेत्री सुषमा स्वराजकी पुत्री बासुरी स्वराज सहभागी हुनुहुन्छ। त्यस्तै हिजो महत्वपूर्ण राजनैतिक तथा कूटनीतिक भेटवार्ता सम्पन्न भएको सभापति लामिछानेले जानकारी दिनुभएको छ। सभापति लामिछानेले भाजपाका समकक्षी नीतीशलाई एक्समा धन्यवाद समेत दिनुभएको छ।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभालाई सम्बोधन गर्ने क्रममा सन् 1816 सुगौली सन्धिको ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै बेलायतले पनि चासो देखाउनुपर्ने बताएपछि नेपाल भारत सीमा विवादले नयाँ मोड़ दिएको छ। प्रधानमन्त्री शाहले लिपुल लेखका विषयमा चीन र इंग्ल्याण्ड अर्थात बेलायतसँग कूटनीतिक संवाद भइरहेको समेत बताउनु भएको थियो। प्रतिनिधि सभामा आइतबार सांसदहरूको प्रश्नको जवाफ दिँदै शाहले भन्नुभएको थियो, हामीले भारत र चीनसँग मात्रै नभएर इंग्ल्याण्ड बेलायत सरकारसँग पनि कुरा गरेका छौं। ब्रिटिश इण्डिया हुँदै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा इंग्ल्याण्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यी सबै कुरा टेबल टक अर्थात डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु। भारतले भने नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको संलग्नता सम्बन्धी विचारलाई दृढ़ताका साथ अस्वीकार गरेको छ। उसले सुल्झाउन बाँकी बाँकी रहेका विषय द्विपक्षीय संयन्त्र मार्फत नै अगाडि बढ़ाइने दोहोर्याएको छ। नयाँ दिल्ली स्थित भारतीय विदेश मन्त्रालयमा हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले तेस्रो पक्षको भूमिका नकार्नु भएको हो। प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभामा सीमा विवादबारे दिएको अभिव्यक्तिका विषयमा भारतीय पत्रकारहरूले सोधेको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा विवाद हल गर्ने प्रयास भइरहेको बताउनुभयो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भारत नेपाल सीमाबारे प्रधानमन्त्री शाह र परराष्ट्र मन्त्रालयको टिप्पणी हेरेको पनि बताउनुभयो। नेपाल र भारत बीचको 98% सीमा निर्धारण भइसकेको दावी गर्दै उहाँले भन्नुभयो केही भागमा समस्या छ, त्यसलाई हल गर्न बाँकी नै छ। गण्डक नारायणी नदीको धार परिवर्तन भएकोले यो स्थिति उत्पन्न भएको उहाँले बताउनुभयो। यसका अतिरिक्त सीमाको निर्धारित हिस्सामा सीमा पार अतिक्रमण र नो म्यान्स ल्याण्ड अर्थात 10 गजा क्षेत्रमा अतिक्रमणका विषय पनि रहेको पनि उहाँले उल्लेख गर्नुभयो। यसमा संयुक्त रूपमा नक्साङ्कनको काम भइरहेको पनि भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ।
1: सन् 2026 मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या उल्लेखनीय वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा मात्र 1,02,626 विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। यो संख्या सन् 2025 मेको तुलनामा 19% बढ़ी रहेको हो। कोरोना महामारी अघि सन् 2019 मेको तुलनामा 31% बढ़ी थियो। बोर्डका अनुसार सन् 2025 मेमा 86,216, सन् 2024 मेमा 90,211 र सन् 2019 सोही अवधिमा 78,329 पर्यटकले नेपाल भ्रमण गरेका थिए। बोर्डका अध्यक्ष प्रबन्ध बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस वर्षको मेमा सन् 2025 भन्दा 19% र सन् 2019 सोही अवधिको तुलनामा 31% पर्यटक आवागमनले बढ़ेको छ। त्यस्तै पछिल्लो समय डलरको मूल्य समेत बढ़दै गएको र डलरको दबावका कारण भारत सरकारले विदेश भ्रमण सम्बन्धी खर्चमा नियन्त्रण गर्ने कदम अप्नाएपछि भारतीय पर्यटकका लागि नेपाल सस्तो मुलुकमा पर्ने भएकाले पनि मेमा मात्रै झण्डै 40% भारतीय पर्यटक नेपाल आएको बताइएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहको सिमानाका सन्दर्भमा दिनुभएको विज्ञप्तिपछि विपक्षीद्वारा विवादमा परिएको त्यसको प्रत्यक्ष असर संघीय संसदको काम कार्यवाहीमा पनि देखिएको छ। मंगलबार हिजोको प्रतिनिधि सभा बैठक विपक्षीको विरोधपछि एक साताका लागि स्थगित गरिएको छ। प्रतिनिधि सभामा जेठ 17 गते प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने र संसदबाटै क्षमा याचना गर्नुपर्ने माग राखेर विपक्षी दलहरूले हिजो पनि अवरोध जारी राखे। जेठ 18 र 19 गतेको संघीय संसदका दुवै सदनको बैठक प्रतिपक्षको अवरोधले कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो। प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले विरोध गर्दै आएका छन्। प्रतिपक्षी दलले अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्रीलाई क्षमा याचनाका लागि रूलिङको माग गरेर हिजो पनि रोस्ट्रम घेराउ गरेका थिए। विपक्षी दलको निरन्तरको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित गर्नुभयो। सभामुख अर्यालले जेठ 25 गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ। यसैबीच लगातार दुईवटा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएपछि प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 राष्ट्रिय सभामा विधायन प्रक्रिया पूरा नगर्दै अगाडि बढ़ने जोखिम निम्तिएको छ। राष्ट्रिय सभाले यो विधेयक पारित गरी जेठ 22 भित्र प्रतिनिधि सभामा फिर्ता पठाउनुपर्छ। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव नै प्रस्तुत हुन नसकेको र जेठ 22 भित्र पारित गरी पठाउनुपर्ने बाध्यता रहेकाले बैठक शुरू गर्ने वातावरण बनाउन सांसदहरूको ध्यान आकर्षण गराउनुभयो। तर बैठकमा अवरोधले निरन्तरता पाउँदा जेठ 20 गतेका लागि निर्धारित बैठकमा समेत यो विधेयक प्रस्तुत हुने निश्चित छैन। राष्ट्रिय सभाका सचिव तुलबहादुर कण्डेलले 22 गतेभित्र पारित गरेर पठाउन नसके प्रतिनिधि सभाबाट आफ्नो हिसाबले अगाडि बढ़ने प्रस्ट्याउनुभयो। उहाँले विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएपछि सुझावका लागि 24 घण्टापछि मात्रै यो विधेयक छलफलमा लगिने बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा पनि सांसदहरूले बैठक चल्न नदिएपछि यो विधेयक सीधै प्रतिनिधि सभामा जान सक्ने बारेमा पनि अधिकारीहरूले बताएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा शिक्षक र विद्यालयको समन्वयमा शिक्षाको गुणस्तर उकास्न सम्भव
3: पेसाको हिसाबले व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ। यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पर्थे, ओझेल पर्थे।
0: विद्यार्थी नपुग्दा केही सामुदायिक विद्यालयमा भने प्राविधिक विषयको पढ़ाई बन्द हुने अवस्थामा प्रत्येक वर्ष हिरासतमा 4 र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु। पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
8: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
9: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा बन्दी गृहभित्रै मृत्युको त्रासीपूर्ण तथ्याङ्क, प्रत्येक वर्ष हिरासतमा 4 र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु शीर्षकमा तेज राज थामीले खबर लेख्नु भएको छ। प्रहरी हिरासतमा मृत्यु हुनुलाई कानूनी, मानव अधिकार र नैतिक सबै रूपमा गम्भीर मानिन्छ।

0: का रद्दको सात महिना पटेल रमन जेवीले लगेको एक अर्ब बीस करोड़ पेस्की तानी यो राज्यकोषमा शीर्षकमा खबर छ भने भित्रपृष्ठमा पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति शीर्षकमा अर्को खबर छ। सरकारले सुकुम्बासी समस्या समाधान गर्न गठित भूमि समस्या समाधान समितिको पदाधिकारी नियुक्त गरेको छ। हिजो बसेको मन्त्रीपरिषद बैठकले समितिको पदाधिकारी नियुक्त गरेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार समितिको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरिएको छ। बास्तोला उच्च अदालतका पूर्व न्यायाधीश हुनुहुन्छ। त्यस्तै विगतमा सरकारले भूमि आयोग मार्फत जिल्ला जिल्लामा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँदै आएको थियो। आयोगमा दलीय प्रतिनिधि रहने गर्थे भने आफ्ना दल निकट र भोट लिनेलाई मात्रै जग्गा उपलब्ध गराउने गरेको गुनासो आउने गरेको थियो। तर यसपटक भने सरकारले सुकुम्बासीलाई जग्गा दिलाउ जिम्मा सरकारी कर्मचारी र पूर्व प्रशासकलाई दिएको छ। त्यस्तै चिकित्सकको लाइसेन्स परीक्षा विदेश पढेर आएकाहरू कमजोर नेपालमै अध्ययन गरेकाको नतिजा सन्तोषजनक शीर्षकमा अर्को खबर छ भने कांग्रेसको क्रियाशील सदस्य बन्न तीन प्रतिबद्धता अनिवार्य शीर्षकमा खबर छ। त्यस्तै तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिँदै ओली शीर्षकमा खबर प्रकाशित छ। एमाले अध्यक्ष केपी शर्मा ओली करिब तीन महिनापछि पार्टी गतिविधिमा फर्किनु भएको छ। 21 फागुनको निर्वाचनमा पार्टीले अकल्पनीय हार बेहोरेपछि ओझेलमा रहनुभएका ओली आज आयोजित पार्टीको एक महत्वपूर्ण सांगठनिक कार्यक्रममा सहभागी हुने नेताहरूले बताएका छन्।
1: आर्थिक कारोबार दैनिकमा इजरायल रोजगारी अनलाइन भाषा परीक्षा आवेदनमा शास्ति शीर्षकमा गोपाल संग्रौलाले लेख्नु भएको छ। इजरायलले नेपालबाट माग गर्ने भनिएको 2300 नेपालीको अंग्रेजी भाषा परीक्षाको अनलाइन आवेदनमा समस्या आउँदा काठमाण्डु बाहिरका आवेदक अन्यलमा परेका छन्। यसअघि भाषा परीक्षाका लागि ब्रिटिश काउन्सिलबाट टेस्ट दिने व्यवस्थालाई परिवर्तन गरी इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएनबाट क्याम्ब्रिज अफ स्किल इंग्लिश टेस्ट लिने माग गरिने आवेदनमा समस्या देखिएको उल्लेख गरिएको छ। हिमालयन री सहित पाँच कम्पनीबाट चार अर्ब अपचलन शीर्षकमा अर्को खबर छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा भूमिको समस्या जहाँको त्यही 36 वर्षमा 17 संरचना शीर्षकमा सुरेन्द्र काफ्लेले लेख्नु भएको छ। विगत 36 वर्षमा 16 भूमि सम्बन्धी आयोग राजनैतिक कार्यकर्ता भर्ती केन्द्र मात्र बनेर विघटन र खारेजीको चक्रमा फँसेपछि सरकारले पहिलो पटक पूर्व प्रशासक र विज्ञहरू मात्र रहेको भूमि समस्या समाधान समिति गठन गरेको हो। समितिलाई देशभर लाल पूर्जाको प्रतीक्षामा रहेका करिब 12 लाख घर परिवारलाई समस्या सुल्झाउने चुनौती पनि छ। एउटै सिजनमा लापराका 17 जनाले चढ़े सगरमाथा शीर्षकमा शिव उप्रेतीले गोरखाबाट लेख्नु भएको खबर छ। आरोहीको गाउँ भनेर चिनिने लापराका 17 जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। यो सिजनमा मात्रै लापराकबाट धार्चे गाउँपालिका 4 लापराकका 13 जनाले सगरमाथाको सफल आरोहण गरेका कृतिमानी आरोही पूरब बहादुर गुरूङ युक्तले जानकारी दिनुभएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा बर्खा नजिकिँदै जोखिममा राजमार्ग शीर्षकमा अमर खटका र बसन्त ढुंगानाले लेख्नु भएको खबर छ। खोटाङको खोटेहाङ तीनकी मनिषा राई इटहरीको जनता बहुमुखी क्याम्पसमा बीए तेस्रो वर्षमा पढ्नुहुन्छ। हिउँदका बेला थुप्रै पटक घर आउजाउ गरे पनि बर्खामा यात्रा गर्दा पहाड़ झरेको झलझली याद आउँछ उहाँलाई। यसकारण उहाँ बर्खामा खोटाङ आउजाउ कमै गर्नुहुन्छ। सड़क अवरूद्ध, यातायात असुरक्षित र असहज हुन सक्छ। सुरक्षामा चासो नदेखाइएको खबरमा उल्लेख भने पोखरा मोगलिन खण्ड विस्तारले यात्रा सहज भएको बारेमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। सुदूरपश्चिम प्रदेशमा कांग्रेस विवाद मुख्यमन्त्री बदल्न हस्ताक्षर शीर्षकमा दिलबहादुर छन्त्यालले लेख्नु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहलाई पदबाट हटाउन नेपाली कांग्रेस प्रदेश सभा सदस्यहरूले नै हस्ताक्षर गरेका छन्। शाह कांग्रेस संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री हुनुहुन्छ। संसदीय दलको नेताबाट हटाएपछि उहाँलाई मुख्यमन्त्रीबाट पनि मुक्त गर्न सकिने खेल सहित कांग्रेसको अर्को एउटा समूहले हस्ताक्षर संकलन गरी संसदीय दलको कार्यालयमा बुझाएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा विद्यार्थी अभावले प्राविधिक पढ़ाई बन्द हुने अवस्था शीर्षकमा खबर छापिएको छ। सूर्यप्रसाद पाण्डेले यो खबर लेख्नु भएको हो। उपकुलपति नियुक्तिका लागि सिफारिश समिति गठन भएको बारेमा अर्को खबर छ भने नर्सिङ शिक्षाका 7 दशक शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार गरेको बारेमा अनिल गिरीले लेख्नु भएको छ। मानवाधिकार आयोगको भूत प्रभावी कानून सिफारिशमा राजनैतिक र संवैधानिक प्रश्न शीर्षकमा कृष्ण बुहाबले लेख्नु भएको खबर पनि

0: थापिएको छ। 6/7/2042 दिउँसो करिब 1:30 बजे सिंहदरबारभित्र राष्ट्रिय पञ्चायत भवनको ग्यालेरी बैठक कक्षको प्रवेशद्वारमा बम विस्फोट भयो। त्यस घटनाका मुख्य अभियुक्त थिए पञ्चायती व्यवस्था विरूद्धका चर्चित राजनीतिज्ञ राम राजा प्रसाद सिंह। करिब 2 महिनापछि 3/7/2042 तत्कालीन पञ्चायती सरकारले राजपत्रमा विध्वंसात्मक अपराध विशेष नियन्त्रण तथा सजाय ऐन 2042 प्रकाशन गर्यो। यो ऐन भविष्यमा हुने अपराध नियन्त्रणका लागि मात्र थिएन, दफा 11-2 ऐन जारी हुनु अघि भएका घटनामा समेत यही ऐन लागू हुने व्यवस्था गरेको थियो। संक्रमणकालीन न्याय सम्बन्धी अध्यादेशका केही प्रावधान खारेज गर्न दायर गरेको रिटमा सर्वोच्चले फैसलामा भनेको पश्चातदर्शी कानून गम्भीर फौजदारी कसुर हो, आयोगको सिफारिशसँग त्यस मुद्दाको प्रसंग मिलेको छैन, अधिवक्ता माधव बस्नेतले भन्नुभएको छ। सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा शीर्षकमा सजना बराल लेख्नुहुन्छ। सूचना प्रविधि विभाग, एकीकृत डेटा व्यवस्थापन केन्द्र र राष्ट्रिय साइबर सुरक्षा केन्द्र गरी 3 प्रमुख निकाय खारेज गरी प्रधानमन्त्री कार्यालय मातहतमा राखिएको उल्लेख गरिएको छ। धौरुटीमा रिहा भए मेयर सिंह शीर्षकमा पर्साबाट लेखिएको खबर छ। लिखत सम्बन्धी कसुर तथा झुटा विवरणका आधारमा नागरिकता बनाउन सहयोग गरेको आरोपमा पक्राउ परेका वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह अदालतले तोकेको धरौटी बुझाएर हिजो नै रिहा हुनुभयो। सिंह हिजो नै बिहान 6:15 बजे पर्साको ठोरी स्थित जंगल रिसोर्टबाट पक्राउ पर्नु भएको थियो। भित्रीपन्नामा विश्वकपको उत्साह तर मध्यरातको खेलले रेस्टुरा र होटल व्यवसायी अन्यलमा शीर्षकमा कृष्ण प्रसाईले लेख्नु भएको खबर छापिएको छ। 11 जूनदेखि शुरू हुने प्रतियोगिताका धेरै जसो खेलहरू नेपाली समयअनुसार मध्यरात 12:45 बिहान 6:45 र केही भने बिहान 1:45 8:45 चल्नेछ। त्यसकारण पनि रेस्टुरेन्ट व्यवसायीहरू अन्यलमा परेका छन्। आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छ। बिजुली कारोबार र घरायसी उपभोगबाट भ्याट उपभोगमा भ्याट, 20 लाख भन्दा कम मूल्यका विद्युतीय सवारीमा सड़क निर्माण दस्तुर, पेट्रोल र डिजेलको पैठारीमा लाग्ने हरित कर जस्ता विषयमा हेरफेर गरिएको उल्लेख छ। कछुवा गतिमा चक्रपथ विस्तार 8 वर्षमा पनि बनेन, 16 किलोमिटर सड़क शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इजरायलले दक्षिण लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी राखेको छ, तर इरान समर्थित सशस्त्र समूह हिजबुल्लासँग भएको आंशिक युद्धविराम सम्झौतापछि राजधानी बेरुतमा भने कुनै आक्रमण नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। लेबनानी अधिकारीहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति घोषणा गरेको सम्झौता अनुसार हिजबुल्लाले इजरायलमाथि आक्रमण नगर्ने र त्यसको बदलामा इजरायली सेनाले बेरुतमा बमबारी नगर्ने सहमति बनेको थियो। पश्चिमी सुडानका डाफर र कोडोफान क्षेत्रमा जारी युद्धका बीच अन्तर समुदायिक हिंसा बढ़दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। हैजाको सम्भावित प्रकोपले मानवीय संकट थप जटिल बनेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। मध्य डाफर र दक्षिण डाफर क्षेत्रमा प्रतिद्वन्दी समुदाय बीच भएको झडपमा मानवीय क्षति भएको भने छैन भने हजारौं विस्थापित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अफगानिस्तान सरकारले स्वदेश फर्किएका शरणार्थीको आवास समस्या समाधान गर्नका लागि देशभर 35,000 भन्दा बढ़ी जग्गा वितरण गरेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय पुरूष टोलीले जापानमा हुने 20 एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत क्रिकेट विधामा स्थान सुरक्षित गरेको छ। एसियाडको छनौट अन्तर्गत सिंगापुरमा चलिरहेको प्रतियोगितामा मंगलबार हिजो मलेसियाले चीनलाई हराएसँगै समूह एबाट छनौट भएको हो। नेपालसँगै यस समूहबाट मलेसिया पनि छनौट भएको छ। मलेसिया र नेपाल एक खेल अगाडि नै अन्तिम चारमा पुगेका छन्। महिला टोली भने एसियाडमा छनौटबाट बाहिरिएको थियो। महिला टोली सेमी फाइनलमा चीनसँग डकवर्थ लेविसमा पराजित हुँदै छनौट चरणबाटै बाहिरिएको थियो। यसैबीच मलेसियामा एसीसी प्रिमियर कपको आजदेखि शुरू हुँदैछ। पहिलो खेलमा नेपालले कतारको सामना गर्दैछ। कतार र नेपाल बीचको खेल कोल्जो जाफर ओभलमा हुनेछ। महिला टी20 आईमा नेपाल र कतार बीच 4 पटक प्रतिस्पर्धा भइसकेको छ। गौरीतार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चलिरहेको बागमती टी20 प्रतियोगितामा चितौन र भक्तपुरले शानदार जीत निकालेका छन्। चितौनले काठमाण्डुलाई 7 विकेटले हरायो। अर्को खेलमा लगातार दोस्रो जीत निकाल्ने क्रममा भक्तपुरले नुवाकोटमाथि 7 विकेटको जीत हात पारेको हो। पहिले ब्याटिङ गरेको नुवाकोटले 20 ओभरमा 9 विकेट गुमाएर 163 रन बनाएको थियो। चितौनका मनिष पुनले 2 विकेट हात पार्नुभयो। रोशनको अर्धशतकीय योगदान रहेको छ। र युद्धको चपेटामा परेको इराकले दोस्रो पटक फिफा विश्वकप फुटबल प्रतियोगितामा स्थान पक्का गर्न 40 वर्ष प्रतीक्षा गर्यो। सन् 1986 इराकले पहिलो पटक विश्वकप खेलेको थियो। सन् 1986 फिफा विश्वकपमा छनौट भएको इराकले फ्रान्स, सेनेगल र नर्वे विरूद्ध खेल्नुपर्नेछ।
1: शैक्षिक गुणस्तर उकास्नका लागि सामुदायिक विद्यालयको अनुभव र सिकाई रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
3: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
2: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू, भर्ना फारम वितरण जेठ 1 गतेदेखि, भर्ना सुरु जेठ 3 गतेदेखि, कक्षा सञ्चालन जेठ 25 गतेदेखि, पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
4: यात्रा पछि पुगिन्छ खत्याड गाउँपालिका ओडा नम्बर 11 रहेको महादेव मस्ट नमुना माध्यमिक विद्यालय रातापानी। विद्यालय परिसरमा छिर्ना साथ फरक अनुभूति हुन्छ। भूकम्प प्रतिरोधी सफा र आकर्षक भवन, व्यवस्थित प्राङ्गण, संगीत सँगै व्यायाम गरिरहेका विद्यार्थी। कक्षा 7 अध्ययनरत मर्जना कार्की सम्झिनु हुन्छ। केही वर्ष अघिसम्म विद्यालयमा शिक्षक नियमित नबस्ने, अंग्रेजी जस्ता विषय पढ्न नपाइने, परीक्षा दिनुपर्ने अवस्था थियो। तर अहिले अवस्था फेरिएको छ। नियमित कक्षा अतिरिक्त ट्युसन र प्रविधि मैत्री शिक्षाले पढाइ सहज बनेको छ।
5: पहिलाको शिक्षा हेर्दाखेरि पहिला राम्रोसँग इङ्ग्लिस पढाइ हुँदैन थियो भने 6-7-8 जस्तै सबैलाई पनि ट्युसन पढाउने गरिन्छ। पहिला चाहिँ मलाई पनि इङ्ग्लिस आउँदैन थियो, इङ्ग्लिस जान लागेको छु।
4: गुणस्तरीय शिक्षा गाउँमै पाइने भएपछि अभिभावकहरूले शहरमा पढ्न पठाएका छोराछोरीलाई समेत गाउँ फर्काएर यही विद्यालयमा भर्ना गर्न थालेका छन्। अभिभावक पत्नी तिवारी:
6: हाम्रो यो विद्यालयमा राम्रै छ, मेरो 3 बच्चा छ, 3 बच्चा यही स्कुलमा पढ्छ, मेरो 3 बच्चा फर्स्ट आउँछ, अब राम्रै छ यो स्कुल अहिलेसम्म। एक दिन गइल गर्दा हामीलाई अब 20 रुपियाँ फाइन तिराउनुहुन्छ। कोलपुर नेपालगञ्ज पढ्थे तर हामी राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्दा
4: विक्रम सम्बत 2032 सालमा स्थापना भएको यस विद्यालयमा हाल बाल शिक्षादेखि कक्षा 12 अध्ययन हुन्छ। विद्यार्थीले आधुनिक शिक्षासँग जोड्न सबै कक्षा कोठामा स्मार्ट बोर्ड राखिएको छ। विज्ञान प्रयोगशाला सञ्चालनमा छ। शिक्षक नन्दबहादुर राउतका अनुसार विद्यालय सुधारमा स्थानीय सरकार, अभिभावक, शिक्षक र शिक्षा प्रेमीहरूको सक्रिय सहभागिताले ठूलो भूमिका खेलेको छ।
7: यहाँको हाम्रो जनसहभागिता, अभिभावकमा आएको चेतना प्लस हाम्रा अग्रजहरूले खेल्नु भएको यो शिक्षा प्रतिको भूमिका नै यसको प्रमुख कारण हो। पहिलाको अवस्था, म विगत 18 वर्षदेखि यो विद्यालयमा अध्यापनरत छु। विगतमा भवनहरू पनि थिएनन्, एकदम जीर्ण अवस्थामा थिए। बस्ने बेन्च डेस्कहरू पनि एकदमै कहिलेकाहीँ विद्यार्थीलाई नपुगेर त्यति उभिनु पर्ने अवस्था पनि मैले देखेको हो। र त्यसमा यो नमुना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा होला सायद व्यापक सुधार भएको छ।
4: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक योजना बनाएर काम भइरहेको छ। अहिले यहाँ एक दर्जन भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेका छन्। पछिल्लो समय विद्यालयको वार्षिक नतिजामा पनि सुधार आइरहेको प्रधान अध्यापक रतन बहादुर शाही बताउनुहुन्छ।
8: दक्ष जनशक्ति छ, हामीसँग वेल एडमिनिस्ट्रेसन छ, प्रशासकीय हिसाबले पनि व्यवस्थापकीय पाटोमा पनि राम्रो छ। विद्यार्थीहरूको क्षमता देख्दाखेरि पेसागत हिसाबले व्यक्तिगत हिसाब एकदम भावुक बनाउँछ। यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पर्थे, ओझेल पर्थे।
4: विद्यालयले विद्यार्थी आउजाउत सहज बनाउन स्कूल बस सञ्चालन गरेको छ। खेलकुददेखि शैक्षिक गतिविधिसम्म जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यो विद्यालयले अहिले मुगुकै नमूना विद्यालयको रूपमा चिनिन थालेको छ। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: पर्यटकको आगमन उल्लेखीय संख्यामा वृद्धि, सबैभन्दा धेरै भारतीय नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार, राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता आज।
0: संसदमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षी दलको अडान, प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित, पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति।
1: मुगुमा सामुदायिक विद्यालय प्रतिको आकर्षण, विद्यार्थी नपुग्दा केही सामुदायिक विद्यालयमा प्राविधिक पढ़ाई बन्द हुने अवस्थामा प्रत्येक वर्ष हिरासतमा 4 र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु।
0: इजरायलद्वारा दक्षिणी लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी, अफगानिस्तानमा 35,000 भन्दा बढ़ी नागरिकलाई जग्गा वितरण, पश्चिमी सुडानमा अन्तर सामुदायिक हिंसा बढ़दै गएको राष्ट्रसंघको भनाई।
1: र एसियन खेलकुदमा नेपाली पुरूष टोलीको छनौट, एसएससी महिला प्रिमियरमा कतारसँग नेपाल खेल्ने, बागमती कप T20मा भक्तपुरसँग नुवाकोट 7 विकेटले पराजित।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ सरकारको बजेट आगामी आर्थिक वर्षको लागि, जहाँ बिजुलीको खपत बढ़ाउने भनिएको छ तर बिजुलीमै लगाउने भ्याटको विषयले अहिले सरकारको आलोचना पनि भइरहेको छ। एउटा खुल्ला स्थान जस्तो देखिन्छ, जहाँ दुईजना व्यक्ति छन् अलि पाको उमेरका जस्ता देखिन्छन्, एकअर्काको बीचमा बिजुली र बजेटको बारेमा संवाद भइरहेको जस्तो देखिन्छ। एकजना व्यक्ति आक्रोशित छन् र उनको आक्रोशित अवस्थाको त्यो प्रश्नको जवाफमा अर्को एकजना व्यक्तिले केही भनिराखेको जस्तो देखाइएको छ। नजिकै माथि यस्तो लेखिएको छ, स्वदेशी विद्युतको उपयोग बढ़ाउने भन्छ तर भ्याट नै लगाउँछ, कस्तो अचम्मको सरकार।
1: हस्त प्राविधिक साथी रवि धितललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाईं अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। समयमै विद्युत लाइन नबन्दा टीकापुरका उपभोक्तालाई समस्या, विद्युत लाइन चाँडो बनाउनु पर्ने उपभोक्ताको माग। टीकापुर वन संरक्षण समिति कृषि वनको अवधारणामा अघि बढ़दै अहिले वनले तरकारी उत्पादन गर्दै। मन्त्री परिषद बैठकद्वारा ओजनतह संरक्षण सम्झौता अनुमोदन, भूमि समितिमा पदाधिकारी नियुक्त, प्रतिनिधि सभाको बैठक जेठ 25 गतेसम्मका लागि स्थगित। र नेपाली पुरूष क्रिकेट टोली एसियन गेमका लागि छनौट, असार 3 गते असममा रामारोशन स्काई रन 2026 आयोजना हुने। अब खोज खबर विस्तारमा। टीकापुर लम्की विद्युत प्रसारण लाइन समयमै नबन्दा नागरिकहरूलाई समस्या भइरहेको छ। एक वर्ष अघि नै काम सक्ने गरी ठेक्का लागेको विद्युत प्रसारण लाइन बनाउने काम अझै पनि नसकिएका कारण नागरिकहरूलाई समस्या भइरहेको हो। थप खबर सहकर्मी रत्ना पुनमगरबाट।
1: एक वर्ष अघि नै काम सक्ने गरी ठेक्का लागेको लम्की टीकापुर विद्युत प्रसारण लाइनको काम समयमै नसकिदा विद्युत आपूर्तिमा समस्या आउने गरेको छ। विद्युत उपभोगको माग बढ़दै गएपछि प्राधिकरणले भजनी, राजापुर, टीकापुरका लागि एउटै खम्बामा अलग अलग लाइन ल्याउने गरी 33 केवी लाइन बनाउन थालेको हो। 10 मिटरको खम्बामा 30 वर्ष अघि सिधै तानिएको लाइन खेतैखेत परेकाले अहिले रूख लाग्ने र मरमत सम्भार गर्नुपर्दा कठिन भएपछि सड़कको किनारे किनार नयाँ लाइन बनाउन थालिएको छ। अहिले टीकापुरमा 10 मेगावट, राजापुर र भजनी स्टेशनबाट करिब 6-6 मेगावट विद्युत खपत भइरहेको छ। 22 मेगावट माग हुँदा 17 मेगावट विद्युत प्रवाह गर्न सक्ने क्षमताको लाइन पग्लिएर तार चुडिने, जम्पर लाग्ने काम भइरहेको नेपाल विद्युत प्राधिकरणको टीकापुर वितरण केन्द्रका प्रमुख इन्जिनियर आनन्द सापकोटा बताउनुहुन्छ। यहाँ विद्युत माग बढ़ेका बेला 160 भोल्टसम्म झर्ने, विद्युतीय उपकरणहरूले काम नगर्ने र आपूर्ति बन्द हुने समस्या भइरहेको टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल सिन्हा बताउनुहुन्छ।
2: मेसिनेरीहरू बिग्रिनेदेखि लिएर सबै यो वायरिङ सर्टदेखि सबै समस्या भएको छ। त हामीले अस्ति घरमा पनि थियौँ होइन, त्यो जाँदाखेरि यो फिडरको समस्या हो भनेर भन्नुभयो। त्यो फिडरको समस्या भएको कारणले गर्दा ट्रान्सफर्मर एकदम पुरानो छ नि, अब चेन्ज गर्दैछु भन्दै हुनुहुन्थ्यो।
1: जडान कार्य मात्रै निर्माण कम्पनीले गर्ने भएकाले सामग्री उपलब्ध गराउने र साइट क्लियर गर्ने काम ढिलाइ भएकाले कार्य सम्पन्न गर्न पनि ढिलो भएको लक्ष्मण निर्माण सेवाका प्रतिनिधि जीवन राणा बताउनुहुन्छ।
3: पोल थिएन बीचमा, त्यसरी हामीले सिमेन्टको पोल हाल्यो भने बीचमा पिन पनि छैन, अहिले सिङ्गल सर्किट चाल्ने भन्ने कुरो भएको थियो। त्यो यता यो डिस्पेन्डल पनि गर्नुपर्ने थियो नि त, यो पुरानो लाइन थियो कि, यसको फाइल पनि उठाउनु पर्ने थियो। यो जुन अहिले हाम्रो डिस्पेन्डल गरेका थियौँ, मैले यसमा अर्को सानो लाइन थियो त्यसलाई हटाएर यो बनाए, यो पनि अफिसबाटै स्वीकृति गराउनु पर्ने थियो। प्राधिकरणले नै गर्छ, 1.5 वर्ष हो अनि बीचमा चाहिँ सामानहरू नभएर उ भएको थियो। साइट अहिले नखुलेर पहिले सिमेन्टकै पोलमा गर्ने भन्ने कुरो भएको थियो। पहिले हामी खाल्डा पनि खनाएको थियो नि, त्यो जुन टेलिस पोल थियो नि, पोल छैन अहिले यसमै गर्ने भन्ने कुरा भयो भने यसमै अवश्य त्यो फाइल पनि उठाए, तारहरू पेन्डल गरेर त्यो केबल हाल्न लगाएको छ, घटाएर नि हाम्रो पोल हालेर नि तान्ने भन्ने कुरो हो। अब यसमा पनि होचो हुने जस्तो भयो, अब यो फ्लामकै पोल हाल्ने कि भनेर अहिले अब त हाम्रो 8-10 दिनमा सकिन्छ। टीकापुर सशस्त्र ब्यारेक छ नि, त्यहाँदेखि अपग्रेड गर्नुपर्ने छ कि, अब सटडाउन कस्तो हुन्छ, अब सटडाउन दियो भने चाँडो सकिन्छ, अब अरू काम चाहिँ हाम्रो यो महिनामा सकिन्छ।
1: प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्राविधिक प्रमुख इन्जिनियर दीपक चौधरीले खम्बा र पिन इन्सुलेटर केन्द्रले ढिलो पठाएकोले अमौरीमा सुकेका 2 रूख, पथरियामा व्यक्तिगत जग्गामा रहेका लिप्टिसका रूखहरू हटाउन बाँकी रहेको, एउटै खम्बामा डबल लाइन क्रस लाइन भएकाले समय लागेको बताउनुभयो। उहाँले छिट्टै लम्की तोरैयापुर क्षेत्रको 9 किलोमिटर लाइन चार्ज गरेर भजनी चलाउने कोशिश भइरहेको र यसले टीकापुरको लोड कम हुने पनि बताउनुभयो। प्राधिकरणले 4.5 करोड़को लागतमा लम्की टीकापुर 16 किलोमिटर नयाँ लाइन बनाउँदैछ। डबल सर्किट तार राख्न मिल्ने 500 जति खम्बा गाडेर विद्युत आपूर्ति क्षमता बढ़ाइँदैछ। समयमा लाइन नबन्दा यहाँको आपूर्ति व्यवस्था प्रभावित भइरहेको छ।
0: सहकर्मी रत्नापुन मगर। अब बाँकी खबर। कर्णालीमापी टीकापुरमा सोमबार विद्यालय मतदाता शिक्षा कार्यक्रम गरिएको छ। मतदाता शिक्षा कार्यक्रमका अवसरमा नमुना मतदान समेत गरिएको थियो। नमुना मतदानमा कक्षा 10 का अध्ययनरत विद्यार्थीहरू सहभागी थिए। पहिलो पटक नमूना मतदानमा सहभागी भएपछि विद्यार्थीहरू खुशी भएका छन्। थप खबर सहकर्मी पूर्ण विगबाट।
4: कर्णाली मावि टीकापुरमा विद्यालय मतदाता शिक्षा कार्यक्रममा सहभागी हुँदै कक्षा दश अध्ययनरत छात्रा ऋतिका चौधरीले पहिलो पटक मतदाता बनी मतदान गरेकी छन्। उनले आफूलाई मनपर्ने साथी उम्मेद्वारलाई गोप्य मतदान गरेकी हुन्। मतदान गर्न पाउँदा खुशी लागेको र नमूना मतदान भए पनि धेरै कुरा बुझिएको उनले बताइन्।
5: निर्वाचन शिक्षामा आफूलाई पार्टिसिपेट हुनमा धेरै नै अति नै खुशी ठान्दछु। भोट कसरी हाल्ने र कसरी कहाँ हाल्ने र कुन तरिकाले
4: त्यस्तै सोही विद्यालयकी अर्की छात्रा रिया उपाध्याय पनि आफू पहिलो पटक मतदान प्रक्रियामा सहभागी हुँदा खुसी लागेको बताउँछिन्। उनले कार्यक्रममा भोट कसरी हाल्ने, भोट हाल्दा कसरी पट्याउने र सदर मत कसरी बढाउने भन्ने कुरा थाहा पाएको बताउँछिन्।
6: हाम्रो विद्यालयमा भएको निर्वाचन शिक्षा कार्यक्रममा भाग लिँदा म खुसी छु। हामीले फर्स्ट टाइम भोट हाल्ने सिकेका छौँ। मैले आफूले चाहेको उम्मेद्वारले गोप्य भोट हाले र बेर्ने तरिका पनि सिकेर खुसी छु।
4: रिया र ऋतिका जस्तै झरना ठकुला पनि खुसी छन्। उनले पनि पहिलो पटक नै मतदान कार्यक्रम सहभागिता जनाएकी हुन्। उनले पनि नमूना कार्यक्रमबाट धेरै कुरा सिकेकी छन्।
7: हाम्रो विद्यालयमा निर्वाचन शिक्षा भइरहेको छ, म कार्यक्रममा पार्टिसिपेट भएकी छु। भोट हाल्न पाएमा म आफूलाई धेरै खुसी ठान्दछु। म 16 वर्षमा फर्स्ट टाइम भोट हालेमा आफूलाई धेरै खुसी व्यक्त गर्दछु। मैले भोट कसरी हाल्ने, कसरी बेर्ने भनेर थाहा पाए।
4: प्रदेश निर्वाचन कार्यालय कैलालीले कैलालीका अधिकांश विद्यालयहरूमा नमूना मतदान कार्यक्रम सञ्चालन गरिरहेको छ। विद्यार्थीहरूलाई मतदान प्रक्रियाका बारेमा जानकारी दिन कार्यक्रम गरिएको प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताउनुभयो। उहाँले आजका बालबालिका भोलिका मतदाता उम्मेद्वार र निर्वाचनका प्रचारको माध्यम भएकोले बदर मतको संख्या घटाई सदर मत वृद्धि गर्ने उद्देश्यले विद्यालय स्तरमा कार्यक्रम सञ्चालन गरेको बताउनुभयो।
8: यसको मुख्य उद्देश्य भनेको लोकतन्त्र निर्वाचनका विषयमा विद्यार्थीहरूलाई जानकारी दिनु रहेको छ र यसका साथसाथै विद्यार्थीहरूलाई विशेष गरी मतदान प्रक्रियाका बारेमा, मतदानमा कसरी सहभागी हुने त्यो विषयमा र निर्वाचन प्रक्रियाका बारेमा हामीले उहाँहरूलाई जानकारी दिने उद्देश्य हो। यसका साथसाथै उहाँहरूलाई नमूना मतदानमा सहभागी भएर सदर मत बदर मतको विषयमा पनि जानकारी हामीले दिएका छौँ। यसको मुख्य उद्देश्य भनेको हाम्रो बदर मतलाई कम गर्नु हो र विद्यालय मतदाता शिक्षा मार्फत विद्यार्थीहरूले आफ्ना अभिभावकहरूसित पनि मतदाता नावली दर्ता लगायतका विषयमा पनि उहाँहरूले जानकारी गराउनुहुन्छ।
0: खोज खबरमा टीकापुर वन संरक्षण समिति कृषि वनको अवधारणामा अघि बढ्दै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
9: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलास कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
10: त्यो बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तलाई?
9: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
10: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
11: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
12: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।
13: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
14: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
13: सानो कुरामा तनाव हुने,
14: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
13: कुलटमा लाग्ने,
14: छटपटी हुने,
13: मुटु धेरै ढुकढुक हुने,
14: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
13: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। ठिकापुर नगरपालिकामा सामुदायिक र नगरपालिका मातहतका गरी दुई किसिमका वनहरू रहेका छन्। सामुदायिक वनले आफ्नै कार्ययोजना र विधानअनुसार काम गरिरहेका छन् भने नगरपालिका मातहतका वनहरूले नगरपालिकासँगको सम्झौताको आधारमा काम गर्ने गरेका छन्। यसै मध्येको टीकापुर वन संरक्षण समिति पनि एउटा नगरपालिका मातहतको वन हो। नगरपालिका मातहतको वन भए पनि टीकापुर वन संरक्षण समितिले विभिन्न किसिमका वन संरक्षणका कामहरू गरिरहेको बताएको छ। यसै विषयमा मैले टीकापुर वन संरक्षण समितिका अध्यक्ष नयन सिंह ठकुरालाई टीकापुर वन संरक्षण समितिले अहिले के कस्ता काम गरिरहेको छ अनि सोधेको छु।
15: यो हाम्रो टीकापुर वन संरक्षण समितिको यो एरियामा हामीले अहिले यस वनलाई कृषि वनतिर रूपान्तर गरौं कि भन्ने सोचका साथ हामी अगाडि बढेका छौं, जसको हामीले अहिले यो गत बर्खामा साउनको महिनामा 300 बोटाहरू कलमे आँप छन्, विभिन्न जातिका कलमे आँप रोपेका छौं। त्यसैको संरक्षणको लागि यहाँ बाख्राहरू छाडा गाइडिङ्गाहरू यहाँ आउने हुनाले बाहिर घेरा पर्खालको साथै बाख्राहरूलाई त तारबाट हाले पनि छिरेर आउँछन्। ती गोलाहरूलाई भन्दा पनि तिनीहरूबाट ती पाठा बाख्राबाट सुरक्षाको लागि हामीले भिन्डी र खुर्सानी लगाएका छौँ, जसको केही हदसम्म केही अलिकति समितिमा पनि 2-4 पैसा आमदानी होस् र यो आँपका बोटाहरू बचाउनमा पनि हामी सफल हौ भन्ने उद्देश्यले हामीले यो आँप र भिन्डी लगाएका छौँ अहिले तत्कालमा। अहिले यहाँ अलिकति हामीलाई सिँचाइको अलिकति अभाव भएको छ। हामीले एउटा बोरिङ त गाडेका छौँ, 2 इन्चको बोरिङ गाडेका छौँ। त्यो 2 इन्चको सिँचाइले पर्याप्त मात्रामा पानी नभएर अहिले हामीलाई फेरि एउटा ठूलो 4 इन्चकै बोरिङको आवश्यकता भएको छ। हामीले स्थानीय सरकारसँग पनि पहल गरेका छौँ, जहाँसम्म हुन्छ अब एउटा हामीलाई उपलब्ध हुन्छ भन्ने हामीले विश्वस्त छौँ। र बाँकी त्यो क्षेत्रमा पनि हजुर देख्न सक्नुहुन्छ, यहाँ जोतखोत गरी हामीले ठेक्के बनाएको छौँ। यसमा पनि हामीले 200 बोटा कलमे बोटको हामीले अर्डर भइसकेका छ। आजभोलि त्यो टन्टलाट घाममा त बोटा बचाउन गाह्रो छ, अब केही दिनभित्रै हामी अषाढको महिनामा यसमा 200 बोटा फेरि थप्नेछौँ। यता केही बोटाहरू मरेका छन्, यसमा पनि हामीले आँपका बोटाहरू फेरि थप्नेछौँ। यसै गरी हामीले यो वनलाई एउटा दाउरा र घाँस काठमा मात्रै निर्भर नभई कृषि वनतिर रूपान्तर गरी एउटा समितिको आय आर्जनमा पनि वृद्धि होस्, साथै जंगली जनावरको पनि जीवको उपार्जन होस् भन्ने उद्देश्यले हामीले यो कृषि अवधारणा ल्याएका हौ। अब यहाँ फलफूल रोप्दा केही हुँदा अब समितिलाई नाफा त हुन्छ नै, वनका वन्यजन्तुहरूलाई पनि उनीहरूको केही हदसम्म उनी आहाराको काम गर्ने हुनाले उहाँको पनि जीवको उपार्जन हुने भयो। त्यसैले हामीले यहाँका यस जंगलमा भएका पशु पक्षीदेखि लिएर जीव जन्तुसम्म सबैको संरक्षण गर्न हाम्रो उपभोक्ता समितिको दायित्व हो, त्यसैले हामी यसमा लागि परेका छौं। अब यो जंगलको पूरा क्षेत्रफल लगभग 180 बिघा 18 कट्ठा 4 दुर हो, जसमध्ये खेलकुद र पोलिटेक्निकल यो कलेज यता खेलकुद गरी यो जंगलबाट 180 बिघाबाट 47 बिघा पोलिटेक्निक र खेलकुदलाई नगर विकास समितिले हस्तान्तरण गरिसकेको छ। बाँकी 133 बिघा 18 कट्ठा छ अहिले। यसै मध्येमा गौशाला टीकापुर गौशाला पनि यसै टीकापुर वन संरक्षण समितिभित्र अन्तर्गतकै हो। गौशाला पनि हामी लागि परेका छौँ, यो वन नै जीवन हो, वन बिना केही सम्भव छैन। जन्मदेखि मृत्युसम्म जंगल अनिवार्य भएको नाताले जंगलको संरक्षण गर्न प्रत्येक नेपालीको हाम्रो एक त परम कर्तव्य पनि हो। त्यसैले यसपालि फेरि हामीले यता आँप रोप्ने अगाडितिर हामी अलि जडीबुटीतिर औला खेती पनि गरौं कि भन्ने सोचका हामीले अवधारणा लिएका छौँ। केही औला खेती पनि हामीले लगाउनेछौँ यो बीचबीचको खाली ठाउँमा, र अन्य प्रजातिका बोट बिरुवाहरू पनि हामीले प्रत्येक साल रोप्दै आएका छौँ। तर यहाँ बचाउन गाह्रो छ, गौशाला नजिकै भएको नाताले छाडा गाई वस्तुको कारणले गर्दा बचाउन सकिँदैन, त्यही पनि हामी निरन्तर लागि परेका छौँ। यहाँ विभिन्न जातिका वन पैदावार हाम्रो यहाँ छ, सिसम भयो, साल त लगभग झण्डै लोप भइसकेको छ, अब यहाँ छैन, हिजोका दिनमा केही थिए सालको बोटाहरू, अहिले छैन। सिमल छ, सिसम छ, जाबिनाहरू छन्, अन्य विभिन्न जातिका बुट बिरुवाहरू छन्, जस्तै यसमा बाँस छ, हामीले बेत पनि लगाएका छौँ यसमा। तर समस्या के छ भने हामी यहाँ बोट बिरुवा रोप्छौँ तर यसलाई उपभोग गर्न अलिकति यहाँ गाह्रो छ। यो जंगल स्थानीय सरकारको मातहतको जंगल भएको हुनाले यो दर्ता नभएको जंगल यहाँ अलि कानूनको अभावले गर्दा हामीले अलिकति उपभोक्तालाई अलिकति असहज वातावरण भएको छ। हामीले त्यसको अब कटानी गर्न अलि हामीलाई अलिकति बाधा भएको छ. स्थानीय सरकारसम्म बारम्बार हामीले पहल गरेका छौँ. स्थानीय सरकारले केही न केही जंगल निजी वन सम्बन्धी नियम कानून बनाउनु पर्छ भन्ने हामीले बारम्बार उहाँहरूसम्म गुहार रिक्वेस्ट गरिरहेका छौँ. तर लाग्छ उहाँहरूले अब केही दिनमा गर्नुहुनेछ.
0: अब बाँकी खबर. सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम अन्तर्गत ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मेटियल प्रोटोकलको कार्यान्वयन सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ. मंगलबार दिउँसो बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो. मन्त्री परिषदको सिंहदरबारमा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले वातावरण संरक्षण र ओजन तहको सुरक्षासँग जोडिएको उक्त महत्वपूर्ण सम्झौतालाई अघि बढ़ाउने निर्णय गरेको बताउनुभयो.
16: 2083 साल जेठ 19 गते नेपाल सरकार मन्त्री परिषद बैठकका मुख्य निर्णयहरू पढेर सुनाउँछु. युनाइटेड नेशन इन्भाइरोमेन्ट प्रोग्राम युएनईपीबाट ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने, सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढ़ुवा गर्ने, सम्बद्ध 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न गठित अध्ययन समितिको कार्यवधि 45 दिनले थप गर्ने, भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्तोला कास तथा सदस्य पदमा श्री अमीर प्रसाद ने काठमाडौँ, पद्मनीति श्रोती लङजुङ र डाक्टर रोना श्रेष्ठ काठमाडौँलाई नियुक्ति गर्ने.
0: प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ. प्रतिनिधि सभाको हिजोको बैठक शुरू हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भनी दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाउनुभयो. त्यसपछि सभामुख डोलप्रसाद अर्यालले संसदको यस अघिका बैठक र अनौपचारिक छलफलमा समेत विपक्षी दलका तर्फबाट आफ्ना धारणाहरू आइसकेको र त्यसमा आफ्नो ध्यानकर्षण समेत भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो. तर पनि प्रतिपक्षी दलका सांसदहरूले सहयोग नगरेपछि बैठक स्थगित गर्नुभएको छ. प्रतिनिधि सभाको अर्को बैठक जेठ 25 गते सोमबार बिहान 11 बजे बस्नेछ. सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कञ्चनपुरका रामचन्द्र नेपाल नियुक्त हुनुभएको छ. सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका संरक्षक कमलबहादुर शाहले उहाँलाई कुलपतिमा नियुक्त गर्नुभएको हो. यस्तै प्रतिष्ठानको उपकुलपतिमा कञ्चनपुरकी सरस्वती दाहाल र सदस्य सचिवमा कैलालीका सुरत रावत नियुक्त हुनुभएको छ. प्रतिष्ठानका सदस्यमा डोटीकी कृष्णा सिराडी र बझाङका विष्णुभक्त खैर नियुक्त हुनुभएको छ. यसअघि प्रतिष्ठानका 22 जना प्रज्ञा सभा सदस्य नियुक्त भइसकेका छन्. नयाँ नेतृत्व चयनसँगै प्रतिष्ठानका संस्थागत गतिविधि तथा भाषा साहित्य कला संस्कृति र अनुसन्धानका क्षेत्रमा हुने कामले थप गति लिने अपेक्षा गरिएको छ. खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्. सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम.

0: कबू का पिए रही था, कबू पेंसिल रही था, कबू झोले फटाका आज था का कना हो बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आन से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाव से झोला लाना नहीं चिक ठो
1: अरे कहाँ से नानम था
0: कहाँ से लन बो तो कहाँ टीकापुर मरलक रट गई झोला उडोक मसे वहाँ झिंगरान दीदी कटरा से गुर झोला आन लाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस का टस बाटिन ये बुढ़ ढंग कबू पसल छान कर झोला नहीं आना से कठुई
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484223373
3: दाजु हेर्नुहोस् न भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु
4: के गरौँ त म यत्रो उपचार गरिसके कति ठाउँमा लगिसके तर निकै हुन्न
3: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा त्यहाँ उपचार भइहाल्छ कि
4: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक
5: सत्कार मेडिकल सेवाका खास सेवाहरू ओपिडी सेवा भिडियो एक्सरे सेवा ल्याब अर्थात् प्रयोगशाला सेवा इसिजी सेवा मेडिकल सेवा इएनटी सेवा प्लास्टर सेवा बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म डाक्टर हेमन्त स्वार टिकापुर ब्लक नम्बर 7 गोल पार्क नजिक गुम्बा रोड टिकापुर फोन नम्बर 091-560-095 मोबाइल नम्बर 98484-27359
6: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
7: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक त राजु घरमा लाउने कलर सबै पाइन्छ
8: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
9: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
6: भनेदेखि सबै कुरा पाउने रहेछ
10: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
11: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
10: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
13: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर टीकापुरमा मानव अधिकार तथा शान्ति समाजको 30 स्थापना दिवसको अवसरमा आदर्श नागरिक समाजको परिकल्पना शान्ति समाजको अवलम्बन गरेको बाटो विषयक नागरिक सम्वाद कार्यक्रम भएको छ मानव अधिकार तथा शान्ति समाज कैलालीका सभापति भोजराज चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सभाका समाजका पूर्व केन्द्रीय सचिव भक्तबहादुर विश्वकर्माले स्वागत मन्तव्य सहित कार्यक्रमको अवधारणा प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाई नेकपा एमाले टीकापुरका नगर सचिव भानुभक्त जैसी नेपाली कम्युनिष्ट पार्टीका दयाराम सञ्जाल मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सचिव टेकबहादुर सार्की तथा एमनेस्टी इन्टरनेशनलसँग आबद्ध मथुरा प्रसाद नेउपानी लगायतले मन्तव्य राख्नुभएको थियो वक्ताहरूले मानव अधिकार तथा शान्ति समाजले विगत 30 वर्षदेखि मानव अधिकारको संरक्षण शान्तिको प्रवर्धन तथा लोकतान्त्रिक मूल्य मान्यताको सुदृढीकरणका लागि पुर्याउँदै आएको योगदान उल्लेखनीय रहेको बताउनुभयो कार्यक्रम सञ्चालन सचिव दीपक बोगटले गर्नुभएको थियो खोज खबरमा अब पालो जनआवाजको प्रशासनिक निकायहरूमा सेवाकर्मीहरूको पनि भीड़भाड हुने गर्छ आजको जनआवाजमा हामीले इलाका प्रशासन कार्यालयको सेवा कस्तो भइरहेको छ भने केही सेवा गराईलाई सोधेका छौं
14: नमस्ते मेरो नाम राजकुमार चौधरी टिकापुर 9 देखि आएको टाढा ढुङ्गा बढ्ने हुन्छ त्यहाँबाट सेवा चाहिँ दुईटा कर्मचारी राख्नुपर्ने अब एउटा मात्र राखे अब एउटा विधवा भयो भने एउटा हुनुपर्ने अब यत्रो टाढाबाट आयो 4-5 जना हामी फर्किनु परिरहेको छ त्यत्रो टाढाबाट आयो फर्किनु पर्यो अब अलिकति सुविधा राखिदिनु पर्यो दुईटा कर्मचारी राख्यो भने एउटा अब विधा पायो भने एउटा त हुन्छ होइन अब कर्मचारी खै अब म त आज भर्खर मात्र आएको यहाँ त्यही त्यत्रो टाढाबाट आयो काठमाडौँको परिचय पत्र त बढिसकेको छ लिने मात्र हो लाने मात्र लाने भएन छुट्टी छ अरे अब एकैचोटि सोमबार आउनु त्यत्रो टाढाबाट आएर नि फर्किनु पर्यो त्यही दुःख लाग्यो त्यही असुविधा राखिदिनु पर्यो अब त्यत्रो टाढाबाट मान्छेहरू नफर्कोस् मान्छेलाई अब गाडी भाडा तिरेर आएको हुन्छ त्यत्रो टाढाबाट म त्यही भन्न चाहन्छु
15: मेरो नाम कुमार जोशीपुर गाउँपालिका वार्ड नम्बर 5 अहिले हाम्रो इलाका प्रशासनमा जस कामहरू छिटो छरितो राम्रो किसिमले व्यवस्थित किसिमले गइरहेको अवस्था छ देखिरहेको छु मैले चाहिँ कर्मचारीहरू लेजी पनि थिए भनेको समयमा गर्दिन थिए अहिले मजाले खुलिरहेछ जोस भनेको अनुसार नियमित रूपमा काम गरिरहेछन् अहिले आफ्नो जिम्मेवारी नै वहन गरेको अवस्था देखिरहेको छु मैले शुद्ध खानेपानीको व्यवस्था भन्ने छैन आएको सेवाग्राहीहरूलाई बस्ने सेवा सुविधाहरू भइदिएको अझै राम्रो हुन्थ्यो वेटिङ लिस्टमा बस्ने व्यक्तिहरू चाहिँ त्यहाँ भुइँमा बस्नुपर्ने अवस्था देखिरहेको छ नि त त्यसलाई अलिकति सुधार गर्दा राम्रो जस्तो लाग्छ मलाई चाहिँ
16: नमस्ते मेरो नाम सपना टमाटा कैलाली अनि म परिचय पत्र बनाउन आएको इलाका प्रशासन कार्यालयमा फर्स्ट टाइम आएको भनौँ राम्रै छ काम प्रति पनि ठिकै छ म परिचय पत्र बनाउँदा आज आएको जे होस् छिटै भइहाल्यो सोचे भन्दा राम्रो भयो पहिला त लाइन लाग्नु पर्थ्यो गर्नु पर्थ्यो मतलब धेरै टाइम लाग्थ्यो यताउता गर्थ्यो अहिले पहिले जस्तो छैन अनि धेरै राम्रो भएको छ
17: मेरो नाम हिरा देवी चौधरी गाउँ डिबीपुर म ठेगाना हो डिबीपुर वडा नम्बर 7 परिचय पत्र नगिरता बनाए आयल रही तो समय मन सब चीज बढ़िया से बन गई नगिरता और परिचय पत्र बढ़िया से कोनो ठाव में हम ना कि ढीला करने सब ठाव में हली हली कर देने एकदम बढ़िया से बन गिलस बढ़िया से कहीं कहीं के आशा बाबा दूर से अले से मैंने यहाँ समय में बना देते बढ़िया से कहो हली हली कर देते हैं
18: मेरे नाम निरपतिक हो लम्की चुआ नगर पालिका वार्ड नंबर 4 हो मेरे घर ठीक है अलग प्रशासन में राम्री काम भैर पहले को भाग फरक राम्रो छ ठिक छ पहिलेको भन्दा अब सुधार भइरहेको पहिले चाहिँ अब 10 बजे सुरु हुन्थ्यो होइन 4 बजे बन्द भइहाल्थ्यो अहिले 9 बजेबाट 5 बजे गइरहेको छ म त खास गरी राष्ट्रिय परिचय पत्र बनाउन आएको हो ठिकै छ एकदम राम्रो लाइनबद्ध तरिकाले भइरहेको छ काम पहिलेको भन्दा चाहिँ राम्रो छ अघिल्लो चाहिँ नागरिकता बनाउनु पनि आएको राम्रै छ होइन फटाफट भयो राष्ट्रिय परिचय पत्र बनाउन आएको अहिले पनि फटाफटै काम भयो राम्रै छ जे होस् पिने पानीको भित्री व्यवस्था भइदिए राम्रो हुन्थ्यो होइन अरू चाहिँ अलिकता के छ भने कर्मचारी पनि अलिक पहिलेको भन्दा कि थपै दिए राम्रो हुन्थ्यो भन्ने हो अब धेरै सुधार त भएको छैन होइन अलिक पहिलेको भन्दा कर्मीमा सुधार चाहिँ भएको छ
13: अब खेल समाचार नेपाल एडभेन्चर रनिङ फेडरेशनले आगामी असार 3 गते सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र असममा रामारसोन स्काई रन 2026 आयोजना गर्ने भएको छ सुदूरपश्चिम प्रदेश खेलकुद परिषद सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय रामारसोन गाउँपालिका र साफेबगर नगरपालिकाको सहकार्यमा हुन गइरहेको स्काई रनको मुख्य उद्देश्य सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य साहसिक खेलकुद पर्यटन र स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्नु रहेको फेडरेशनले जनाएको छ 12 बन्द 18 खण्डका नामले प्रख्यात समुद्री सतहबाट 2050 मिटरदेखि 3850 मिटरसम्म फैलिएको रामारसोन क्षेत्रका हिमाली ताल विशाल पाटन घना वन र मनोरम हिम श्रृंखलाको बीच हुने यो प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्काई रनिङ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा राखेको छ 28 किलोमिटर स्काई रनिङ च्यालेन्जमा पुरूष तथा महिला खुला विधा समावेश गरिएको छ यस्तै स्थानीयलाई प्रोत्साहन गर्न 20 वर्ष मुनिका 5 किलोमिटर सामुदायिक दौड़ समेत राखिएको छ प्रतियोगितामा 100 खेलाड़ीको सहभागिता रहने आयोजकले जनाएको छ प्रतियोगितामा खुल्लातर्फका विजेताले 1 लाख उपविजेतालाई 75,000 र तेस्रो हुनेले 50,000 रूपियाँ पुरस्कार पाउनेछन् अन्य विधाका विजेतालाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजित पत्रकार सम्मेलनमा फेडरेशनका अध्यक्ष एकेन्द्र कुंवरले जानकारी दिनुभयो नेपाल एसियन गेम्स पुरूष क्रिकेट प्रतियोगिताका लागि छनौट भएको छ मलेसियामा जारी छनौट खेलमा मंगलबार घरेलु टोली मलेसियाले चीनलाई 9 विकेटले हराएपछि नेपालले जापानमा आयोजना हुने आसन्न एसियन गेममा स्थान बनाएको हो जितका लागि 85 रनको लक्ष्य पाएको मलेसियाले 7.5 ओभरमा 1 विकेटको क्षतिमा लक्ष्य भेटाएको हो यसअघि पहिले ब्याटिङ गरेको चीनले निर्धारित 20 ओभरमा 9 विकेटको क्षतिमा 84 रन बनाएको थियो जिससँगै समूहबाट मलेसियाले पनि आफ्नो छनौट यात्रा तय गरेको छ समूहमा लगातार दोस्रो हार खेपेको चीन छनौटबाट बाहिरिएको छ अब समूहको अन्तिम खेलमा नेपाल र मलेसियाबीच बिहिबार प्रतिस्पर्धा हुनेछ नेपालले समूहको आफ्नो पहिलो खेलमा चीनलाई 221 रनले हराएको थियो समूह बीमा ओमान हङकङ बहराइन र सिंगापुर रहेको छ समूहका शीर्ष 2 टोली एसियन गेममा छनौट हुने प्रावधान रहेको छ यसै समाचारसँगै खोज खबर सकियो अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक समयमै विद्युत लाइन नबन्दा टीका प्रका उपभोक्तालाई समस्या, विद्युत लाइन चाँडो बनाउनु पर्ने उपभोक्ताको माग। टिकापुर वन संरक्षण समिति कृषि वनको अवधारणामा अघि बढ्दै अहिले बल्ने तरकारी उत्पादन गर्दै। मन्त्री परिषद बैठकद्वारा ओजन तह संरक्षण सम्झौता अनुमोदन, भूमि समितिमा पदाधिकारी नियुक्त, प्रतिनिधि सभा बैठक जेठ 25 गतेसम्मका लागि स्थगित। र नेपाली पुरूष क्रिकेट टोली एसियन गेमका लागि छनौट, असार 3 गते अछाममा रामारोशन स्काई रन 2026 आयोजना। हवस् त अहिलेलाई खोज खबर यति नै, यसपछि आजको दिन सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। नमस्कार।

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुरसे जनहितमै जारी सन्देश।
1: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
2: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
1: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
2: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
1: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
2: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
1: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
3: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
0: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
6: यो ओसीएमसी भनेको के आयो फेरि?
7: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
8: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
9: के तपाईलाई थाहा भयो?
10: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
9: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
10: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
9: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
10: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
9: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
10: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
11: सुर्ती गर्ने पदार्थ होइन, स्वास्थ्य रोजौं।
10: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
10: श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 20 गते बुधबार, तदनुसार जून 3 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौं ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि हुनेहरूको लागि जोश जागरमा वृद्धि हुनेछ। पहिलेको उपलब्धिले नयाँ कार्यमा उत्साह जाग्नेछ। वृष राशि हुनेहरूको लागि शुभचिन्तकहरूको सहयोगले अप्ठ्यारो कार्य पनि सजिलै सम्पादन गर्न सकिनेछ। स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। मिथुन राशि हुनेहरूको लागि खर्च बढ्नाले नयाँ कार्य प्रारम्भ गर्नमा बाधा आउनेछ। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नुका साथै पाइक पर्ने स्थानमा भ्रमणको योग रहेको छ। कर्कट राशि हुनेहरूको लागि नयाँ जिम्मेवारी मिल्नुका साथै व्यापार व्यवसायमा लाभ रहनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सिंह राशि हुनेहरूको लागि सामाजिक कार्य गर्ने अवसर मिल्नेछ। नोकरी वा पेसामा उच्च पदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। कन्या राशि हुनेहरूको लागि कार्यक्षेत्रमा सहयोगीहरूले सहयोग दिए पनि काममा स्वयं खटिनु पर्ला। भविष्यलाई लिएर योजना बनाउने समय रहेको छ। तुला राशि हुनेहरूको लागि तत्काल लाभ नभए तापनि पछिको लागि जग बसाउने समय रहेको छ। नकारात्मक विचारबाट मुक्ति मिल्नेछ। वृश्चिक राशि हुनेहरूको लागि आफन्तहरू मध्ये रमाइलो समय व्यतीत हुनेछ। सानो प्रयासले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउन सकिनेछ। धनुराशि हुनेहरूको लागि सामाजिक समस्या सुल्झाउनमा समय बित्नेछ। नोकरी वा व्यवसायमा प्रगति हुनेछ। मकर राशि हुनेहरूको लागि नयाँ लगानी लगाउने अवसर जुट्नेछ। कार्यक्षेत्रमा आमदानी बढ़ाउन नयाँ कार्यतर्फ अग्रसर भइनेछ। कुम्भ राशि हुनेहरूको लागि कार्यक्षेत्रमा नयाँ कार्य मिल्नुका साथै सन्तान पक्षबाट उपहार मिल्ला। रमाइलो यात्राले मन प्रसन्न रहनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि मनमिल्दो साथी भेट्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्नेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5-61-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सुरेश गान।

0: श्रोतेस्कानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो शिक्षा, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरे गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे छोटमेट, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 33 बजे लोकदोहोरे गीतहरू, 7:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर, 8:05 बजे मधुबन, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। आजलाई आजको दिन यति नै, भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईको आजको दिन शुभ होस्।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
2: हो र?
1: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: आजै यो सुपर भ्यालु प्याक *123 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल चयनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल चयनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
8: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
9: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
8: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
9: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
10: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको

0: उक्त मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
0: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसायी स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।

0: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मारा बेरम्हे उक संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
1: गरेको भए हैन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
4: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज को साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम हाम्रो शिक्षामा यहाँलाई स्वागत छ। म पूर्ण विक। यो कार्यक्रम तपाईं हरेक साताको बुधबार सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज सँगै अनलाइनमा www.tikapurfm.org मोबाइल एप टीकापुर एफएम र हाम्रो पात्रमा पनि हेर्न र सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्मा। आज हामी उहाँसँग विद्यालयको शैक्षिक गुणस्तर व्यवस्थापनका पाठमा कुराकानी गर्नेछौ। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: धन्यवाद पूर्ण सर।
0: अहिले विद्यालयमा करिब करिब 2300-2400 हाराहारीमा विद्यार्थी संख्या छ, होइन? यो विद्यार्थी संख्या सँगसँगै शिक्षकको संख्या पनि अलिकति बढी नै छ, त्यति नै होला। र यो कुरालाई चाहिँ यहाँहरूले कसरी व्यवस्थापन गर्नु भएको छ नि एउटा प्रहको हैसियतले?
1: धन्यवाद पूर्ण सर। अब यो शैक्षिक सत्र 2083 भर्ना अभियानको क्रममा जुन उत्साहका साथ अभिभावकहरूले कर्णाली माविलाई रोज्नु भएको छ, सर्वप्रथम उहाँहरू सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। अब यो रोजाई सँगै हामीसँग ठूलो चुनौती पनि छ। जुन संख्यात्मक रूपमा हेर्दा हामीसँग विद्यार्थी संख्या हरेक वर्ष बढ्दो रूपमा रहेको छ। अब अन्य विद्यालयहरू सामुदायिक विद्यालयमा विद्यार्थी घट्यो भन्ने जुन हामी सुनिरहेका हुन्छौं, तर हामी त्यो समस्याबाट अगाडि छौं। अभिभावकहरूले हामीलाई विश्वास गर्नुभएको छ, हामीले भर्ना गर्न सक्दैनौं, हामीसँग ठाउँ छैन भन्नुपर्ने अवस्था आएको छ। ताकि विद्यार्थी छैनन्, एउटा कक्षामा थोरै विद्यार्थी भए भन्ने अवस्थाबाट हामी माथि उठ्न सफल भएका छौं। यो मानेमा हामी हाम्रो विद्यालय परिवार, हाम्रो व्यवस्थापन सबै गौरवान्वित छौं। तर यो सँगै हामीसँग थुप्रै चुनौतीहरू पनि छन्। जुन संख्यात्मक रूपमा विद्यार्थीको संख्या जोड्न हामी सफल भयौं, त्यसप्रति अभिभावकले विश्वास गर्नुभयो। अर्को विश्वास जित्नका लागि हाम्रा सामु चुनौती छ, त्यो हो गुणस्तरको कुरा। अब हामी भौतिकको कुरा गर्दाखेरि, भौतिक संरचनाको कुरा गर्दा करिब करिब हामी भौतिक संरचनाको हिसाबले पनि हामी मजबुत छौं। हामीसँग कक्षा कोठाको संख्या छ, तर थोरै कुराहरू हामीलाई गुणस्तरका लागि जुन संख्यामा विद्यार्थी संख्या उच्च छ त्यो आधारमा हामीले शिक्षक व्यवस्थापन गर्न कठिन छ। त्यसको एउटै कारण के हो भने आधारभूत तहसँगको शिक्षा पूर्ण निशुल्क छ, अनि त्यो आधारबाट हामीले जुन आधारबाट नेपाल सरकार अथवा स्थानीय सरकारबाट प्राप्त गर्नुपर्ने शिक्षकहरू हो त्यो हामीसँग अहिलेको अवस्थामा पनि अपुग छ। त्यो अपुगका बीचबाट पनि हामीले शिक्षक साथीहरूलाई खाली नहुने गरिकन कक्षा व्यवस्थापन गरेका छौं, उहाँहरूको पिरियड व्यवस्थापन गरेका छौं। त्यस आधारबाट हामी अहिले जेन तेन अगाडि बढ़िरहेको अवस्था छ। अब यो स्थितिबाट गुणस्तर सुधार गर्नका लागि हामीमा चुनौती छ। त्यो चुनौतीलाई चिर्नका लागि हामी सम्पूर्ण शिक्षक साथीहरूका बीचमा स्टाफ मिटिङमा छलफल गरेर अब आगामी दिनको एउटा रणनीतिक प्लान बनाएर यो विशेष गरिकन जुन तहगत रूपमा विद्यार्थीको नतिजाहरू आम पब्लिक, आम जनसमुदायहरूले हेर्ने चासोको चिन्ताको विषय छ, ती कक्षाहरूलाई विशेष जोड़ दिएर गुणस्तर कायम गर्नका लागि लागि पर्नुपर्नेछ। त्यसमा एकजना जिम्मेवार विद्यालयको प्रधानाध्यापक अथवा सहायक अथवा इन्चार्जको मार्ग नभइकन सम्पूर्ण शिक्षकहरू, अभिभावक र विद्यार्थी लाग्यौं भने यो गुणस्तरको कुरालाई पनि क्रमिक रूपमा हामी सुधार गर्दै गइरहेका छौं। आगामी दिनमा अझै सुधारात्मक योजना बनाएर अघि बढ्ने विद्यालयको प्लान रहेको छ।
0: अब कतिपय अभिभावकको चासो जस्तो विद्यार्थी संख्या बढी होइन, त्यसै गरी म्यान पावर पनि त्यही खालको छ भने यो कुरालाई एडजस्टमेन्ट गरेर कसरी चाहिँ शैक्षिक क्वालिटी दिने भन्ने कुरामा चाहिँ अभिभावक पनि खालको चासो छ, यसलाई कसरी हेर्नु भएको छ यहाँले?
1: अब यो गुणस्तरको कुरा, अब अहिले जुन नेपाल सरकारले हामीले जुन योजनाका साथ अगाडि बढ़िरहेका थियौं त्यसमा एउटा आइतबार, शनिबारसँगै आइतबार पनि सार्वजनिक छुट्टी गरिसकेपछि एउटा चुनौती समय अभावको कुराले पनि हामीलाई जोडेको छ। हाम्रो पाठ्यक्रम त्यही छ, पाठ्यपुस्तक त्यही छ, अझ हामीले जुन काम गर्ने दिन घटेको छ। अब 15 दिन विदालाई कटौती गरेको छ, बाँकी 52 दिन आइतबारहरू विदा भएको छ। यसलाई म्यानेज गर्नका लागि हामीले अतिरिक्त समय व्यवस्थापन गर्नुपर्ने हाम्रा सामु चुनौती छ। त्यसका लागि हामीले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक साथीहरू मिलेर एक्स्ट्रा क्लासको व्यवस्थापन गरेर भए पनि हाम्रा गुणस्तरलाई अगाडि बढ़ाउनका लागि हामीले चाहिँ एउटा चाहिँ प्लान बनाउन जरूरी छ। त्यो प्लानको पूर्व तयारीमा हामी छौं। त्यो सँगसँगै हामी शिक्षक विद्यार्थी र अभिभावक बीचको अन्तर्क्रिया कार्यक्रमलाई पनि जोड्ने छौं। विद्यालयको पढाइ सँगसँगै विद्यालय पछिको समयमा बालबालिकालाई अभिभावकहरूले घरमा पनि गाइड गर्ने कुरालाई जोड्न सक्यौं भने यो गुणस्तरलाई अघि बढाउनका लागि त्यो पनि एउटा कोसे ढुङ्गा साबित हुन्छ जस्तो लाग्छ।
0: अब प्रशासनका हिसाबले कर्णाली मावि टिकापुरको प्रशासन देखेर अरू थुप्रै प्रहरूलाई पनि एक खालको आश्चर्य लागेको देखिन्छ होइन। सबै कुराहरू चाहिँ मेन्टेन गर्नेदेखि लिएर चाहिँ क्वालिटीका कुराहरू पनि यहाँले सँगसँगै ल्याउनु भएको छ र एज अ प्रशासकको हिसाबले हेर्दाखेरि यो विद्यालय सञ्चालनका सवालमा अरूको भूमिका अथवा सहायकको भूमिका कतिको जरुरी छ नि?
1: यो भूमिकाको विषयको कुरा गर्दाखेरि प्रशासनिक जिम्मेवारी मुख्य जिम्मेवारी लिने मान्छेलाई थोरै अलि बढी तनाव थोरै अलि बढी खटनपटन गर्ने कुरा स्वाभाविकै हुन्छ। त्यो कुरा एउटा प्रशासकले मात्रै सम्भव हुँदैन, त्यसका लागि सबै अङ्गहरू त्यही रूपमा चलायमान हुनु। जस्तै एउटा शरीर सञ्चालन हुनका लागि हातको भूमिका, खुट्टाको भूमिका, आँखाको भूमिका, हाम्रा विभिन्न अङ्ग प्रत्यङ्गहरू बाह्य शरीरका अङ्ग मात्रै नभएर भित्री अङ्गहरू चलायमान हुनुपर्छ। हो त्यही तरिकाले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावकहरू, विद्यार्थीहरू र मुख्य पूर्जाको रूपमा शिक्षक साथीहरू, यो सबैको युनिटी, सबैको सहकार्यबाट मात्रै यो विद्यालय सञ्चालन जुन गति लिइरहेको छ त्यो गतिलाई अगाडि बढाउनका लागि मेरो एकल भूमिका होइन। यहाँ सहकर्मी सम्पूर्ण शिक्षक साथीहरू, व्यवस्थापन समिति, विगतदेखिको व्यवस्थापन समितिहरू, शिक्षक अभिभावक र संघ र अभिभावकहरू सबैको हातेमालो, सबैको सहकार्य, सबैको एकबद्धता र सबै यो काम गर्ने कार्यमा एकजुटता भएको कारणले गर्दा हालको अवस्थासम्म हामी पुग्न सफल भएका छौँ।
0: अब अहिले कक्षा 11 पहिलो पटक विभिन्न नयाँ थप संकायहरू पनि खुल्नु भएको छ होइन, विद्यार्थी भर्ना अभियान जारी त्यति बेला। अहिले कर्णाली मावि टिकापुरमा कक्षा 11 कुन कुन संकायमा कुन कुन विषयहरू पढाइ हुन्छ?
1: अब यो हामीले शुरूआती चरणमा हामीसँग भएको भौतिक संरचना लगायत शिक्षक साथीहरू सबै कुराको अभावका कारणले गर्दा शुरूआतमा हामीले विज्ञान र टेक्निकल तर्फको हाम्रो चाहिँ सिभिल इन्जिनियरिङका विषयवस्तु मात्रै पठन पाठन गरिरहेका थियौँ भने यो शैक्षिक सत्रदेखि हामीले सबै विषयवस्तुहरू, विशेष गरिकन म्यानेजमेन्टको कोर्समा सम्बन्धित विषयहरू, त्यसै गरी ह्युमेनिटिजमा हामीले, त्यसै गरी कानूनको तर्फलाई पनि हामीले जोड दिएका छौँ र शिक्षाको क्षेत्रलाई पनि हामीले जोड दिएका छौँ। सबै क्षेत्रलाई सञ्चालन गर्न अभिभावक विद्यार्थीहरूको माग भइसकेपछि यो शैक्षिक सत्रदेखि 2083 हामीले साइन्स विज्ञानसँगै हामीले यो व्यवस्थापनमा पनि होटल म्यानेजमेन्टलाई पनि जोडेका छौँ, त्यसै गरी कानून संकायलाई पनि जोडेका छौँ, त्यसै गरी शिक्षा संकायलाई पनि जोडेका छौँ र त्यो बाहेक यो भाषासँग जोडिएका कुराहरूको विद्यार्थी पनि आउनुहुन्छ भने हामीले त्यो मेन पावर पनि तयारी गरेर अगाडि बढ्ने एउटा एक किसिमको वर्क प्लान तयार गरेका छौँ। अब यसमा आजसम्मको अवस्थालाई हेर्दाखेरि अभिभावक र विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहने हामीले अपेक्षा गरेका छौँ र अन्य यो कुराको जानकारी नभएका अभिभावक तथा विद्यार्थीहरूलाई पनि विद्यालयमा आई भिजिट गरी विद्यालयको बारेमा बुझी आफ्ना बालबालिकाहरूलाई कक्षा 11 सबै क्षेत्रका विषय पठन पाठन हुने भएकोले आम अभिभावक जीवहरूलाई हार्दिक आमन्त्रण गर्दछौ, आउनुहोस्, विद्यालय हेर्नुहोस्, बुझ्नुहोस्, त्यसपछि बालबालिकाको पढ़ाईको विषयमा अन्तिम गन्तव्य पहिचान गर्नुहोस् र त्यो सोचेर बुझेर मात्रै विद्यालय छनौट गर्नुहोस्, यो आग्रह गर्न चाहन्छु।
0: अब कतिपय विद्यालयमा अभिभावक बोलाउँदा पनि नआइदिने समस्या छ होइन, शिक्षकहरू प्राय गुनासो भनेको चाहिँ अभिभावकहरू कम्तीमा पनि विद्यालय आएर आफ्नो बालबालिकाको अवस्थाका बारेमा चाहिँ बुझ्नुहोस् भन्ने खालको अपेक्षा हुन्छ, तर चाहिँ त्यो नदेखिएको गुनासो पनि छ। कर्णाली मावि टिकापुरको सवालमा अभिभावकको सक्रियता कस्तो छ?
1: समग्रमा सामुदायिक विद्यालयको ठूलो समस्या भनेको अभिभावकहरू बोलाएको बेलामा नआइदिने समस्या हो। तुलनात्मक रूपमा अन्य विद्यालयको तुलनामा हामी कहाँ अभिभावकहरू अलि बेसी आउनुहुन्छ, तर समग्रतामा हेर्ने हो भने अभिभावकको चासो आफ्नो बालबालिका प्रति त्यति धेरै जिम्मेवार भएको देखिँदैन। यसमा थुप्रै कारणहरू हुन सक्छ। सामुदायिक विद्यालयमा पढ्ने अभिभावकहरू घरभन्दा बाहिर बस्ने, काममा जान बाध्यताको कारणले गर्दा पनि उहाँहरूले त्यो विद्यालयलाई समय दिन नसक्नु भएको हो। त्यो कुरालाई हामी अहिलेसम्मको एउटा समस्याको रूपमा अभिभावक शिक्षक बीचको अन्तर्क्रियाका कार्यक्रमलाई हामीले निरन्तरता जोड्यौं भने उहाँहरूमा पनि त्यो जागरण भएर उहाँहरू विद्यालयमा जोडिनुहुन्छ। जो अभिभावकहरू आफ्नो विद्यार्थीको बारेमा सजगताका लागि विद्यालय पुग्छन् ती अभिभावकका बालबालिकाहरूको सबै क्षेत्रको विकासमा पनि सहयोग पुगेको हुन्छ। त्यसकारण अभिभावकहरूको सहभागितामा थोरै सामुदायिक विद्यालयमा यो गुनासो स्वाभाविक देखिन्छ। यसका विविध कारणहरू छन्, तापनि अन्य विद्यालयको तुलनामा हेर्ने हो भने हाम्रो विद्यालयमा अभिभावकको उपस्थिति सन्तोषजनक रहेको हामीले पाएका छौँ।
0: भनिन्छ विद्यार्थीहरूका लागि चाहिँ विद्यालय दोस्रो घर हो। विद्यार्थीले जीवनमा आइपर्ने हरेक खालका सिपहरू चाहिँ विद्यालय स्तरबाटै सिक्नुपर्छ भन्ने खालको मान्यता पनि छ होइन। यो कुरालाई लिएर यहाँहरूले चाहिँ एक्स्ट्रा करिकुलर हुन्छ नि, ती प्रोग्रामहरूलाई कसरी म्यानेज गर्नु भएको छ?
1: अब विगतका वर्षहरूमा हामीले शुक्रबारको दिन छैटौं पिरियड पढाइसक्यो त पाँचौं पिरियड पढाइसकेपछि अतिरिक्त क्रियाकलापहरूको एउटा चाहिँ हामीले अतिरिक्त क्रियाकलापको कार्यसूची नै बनाएर एउटा प्लान नै बनाएर कुन महिना कुन हप्तामा कुन शुक्रबार के कार्यक्रम गर्ने एउटा चाहिँ हामीले चाहिँ प्लानिङ गरेका हुन्थ्यौं भने यो वर्ष हामीले त्यसरी गर्न सकेका छैनौं। किनभने हाम्रो कार्य घण्टा घटेको छ, काम गर्ने दिन घटेको छ र यसकै बीचमा पनि हामीले अतिरिक्त क्रियाकलापहरूलाई जोड दिएका छौं। हाम्रा बालबालिकाहरू गएका भएका इन्डोर आउटडोरका गतिविधिहरूमा सक्रिय सहभागिता सहित उपलब्धिमूलक पुरस्कारहरू जितेको उदाहरणहरू थुप्रै छन्, त्यो आम जनमानसमा यो स्पष्ट देखिन्छ।
0: अब अहिले कर्णाली महावि टिकापुर नेपाल सरकारको नजरमा छ, नमुना विद्यालयको रूपमा अहिले पनि सञ्चालित छ होइन। नमुना विद्यालयलाई फेरि पनि नमुना बनाउनका लागि आगामी योजनाहरू के छन्?
1: अब यो नमुना विद्यालय एउटा नेपाल सरकारको शिक्षा मन्त्रालयको एउटा कार्यक्रमको रूपमा छनौट भयो र त्यसले भौतिक सुधारका कुराहरू, शैक्षिक गुणस्तरका लागि चाहिने आवश्यक कुराहरूको व्यवस्थापन गर्नका लागि प्रबन्ध गर्दै त्यसको कारणबाट हामी भौतिक रूपमा सम्पन्न छौं र त्यसका लागि चाहिने सामग्रीको रूपमा पनि सम्पन्न छौं। अब ती मेटेरियल त्यो भौतिक संरचनाको उपयोग गरेर बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने जिम्मेवारी हाम्रो काँधमा छ। अब त्यो काँधमा परेको जुन जिम्मेवारी छ त्यसलाई हामीले चाहिँ आगामी दिनमा अझ उत्कृष्ट बनाउँदै टिकापुर नगरपालिकामा मात्रै होइन कि हामी कैलाली जिल्ला हुँदै सुदूरपश्चिममै उत्कृष्ट विद्यालयको रूपमा यो गन्तव्यलाई पछाउनका लागि हाम्रो सम्पूर्ण शिक्षक साथीहरू, हाम्रो व्यवस्थापन लगायत सम्पूर्णको सहभागितामा हाम्रा बालबालिकाहरूलाई पनि त्यही गतिबाट हामीले अगाडि बढाउन सक्यौं भने त्यो नतिजामुखी बनाउन सक्यौं, गुणस्तर दिन सक्यौं र अझ यसको पहिचानलाई व्यापक बनाउन सक्यौं भने बल्ल त्यो नमुना हुन्छ। त्यसका लागि थुप्रै चुनौतीहरू छन्, ती चुनौतीका पाटाहरूलाई चिर्दै हामी अगाडि बढ्नुपर्ने हाम्रा अगाडि त्यो बाध्यता छ, त्यो लाइनमा हामी अघि बढिरहेका छौं।
0: टिकापुरलाई शैक्षिक नगरीका रूपमा पहिचान गर्नका लागि यस क्षेत्रका थुप्रै विद्यालयहरूको आफ्नै भूमिका छ होइन। थप अब टिकापुरलाई एउटा शैक्षिक नगरी शैक्षिक हबका रूपमा चाहिँ स्थापना गर्नका लागि कसले के गर्न जरुरी छ, के देखाउँछ नि सम्भावना?
1: अब यसका लागि यो शैक्षिक नगरीको रूपमा छ, त्यही आधारमा थुप्रै विद्यालयहरू पनि स्थापना छन्। सामुदायिक संस्थागत विद्यालय, सार्वजनिक शैक्षिक गुटीका रूपमा विभिन्न विद्यालयहरूले विभिन्न कालखण्डमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुभएको छ र त्यो उत्कृष्टतालाई निरन्तर दिन नसकेको अवस्था कहीँ कतै देखिन्छ। यी कुराहरूलाई निरन्तर कायम राख्नका लागि थुप्रै पक्षहरूको भूमिका रहेको हुन्छ। जस्तै हामी सामुदायिक विद्यालयको अवस्था हेर्दा सामुदायिक विद्यालयलाई हेर्ने समुदाय अथवा राजनीतिक दल, स्थानीय सरकारको जुन दृष्टिकोण छ त्यो दृष्टिकोणमा जबसम्म परिवर्तन आउँदैन तबसम्म हामीले सोचेको गन्तव्यमा हामी पुग्न सक्दैनौ। जस्तै हामी देशका ठूला विद्यालयको भ्रमण गर्छौं, हेर्छौं, त्यहाँको व्यवस्थापन हेर्छौं र हाम्रो आफ्ना विद्यालयहरूमा हेर्दाखेरि धेरै ठूलो अन्तर छ, फरक छ। त्यो के फरक छ त भन्दाखेरि जस्तै हामी टिकापुर नगरपालिकाकै कुरा गर्दा हामीसँग काम गर्ने आधारभूत तहका शिक्षक साथीहरू, हामी दरबन्दीको कुरा गर्छौं, हामी स्रोत साधनको कुरा गर्छौं, आधा स्यालेरीमा थोरै पैसाले पनि काम गरिराख्नु भएको छ, त्यो आधारबाट पनि हामी अगाडि बढिरहेको अवस्था छ। आधारभूत तहसम्म पूर्ण निशुल्क, कक्षा 8 कुनै पनि शुल्क उठाउन नपाइने र त्यही त्यो बेस लाइनमा जुन बा शिक्षकहरू व्यवस्थापन गर्नुपर्ने हो, त्यहाँको मेन पावर व्यवस्थापन गर्नुपर्ने हो, त्यो कुरामा हामीलाई चुनौती छ, समस्या छ। त्यो कुरा चाहिँ स्थानीय सरकारले हेरिदिने हो भने आवश्यकताको पहिचान गरिदिने, त्यो आधारको लगानी गरिदिने, प्रदेश सरकारले पनि ए यो त केन्द्रीय नमुना विद्यालय हो यहाँ त आवश्यक पर्दैन भन्ने किसिमको सोचबाट मुक्त भएर केन्द्र, प्रदेश र स्थानीय सरकारको सहकार्यमा ती विद्यालयहरूलाई आवश्यक परेका विद्यालय, म कर्णाली मावि भन्दैन, जुन विद्यालयमा जे कुराको अवस्था पर्छ त्यो आधारमा अगाडि बढ्दिने हो भने साँच्चै सामुदायिक विद्यालयहरू पनि अगाडि बढ्न सक्छन्, गुणस्तर दिन सक्छन्, यो ठूलो विद्यालय बन्न सक्छन्। हो त्यसका लागि यो राजनीतिक रूपमा जनप्रतिनिधिहरू हुनुहुन्छ अनि यो के भन्छ यो नेपाल सरकारको कर्मचारीहरू हुनुहुन्छ उहाँहरू र काम गर्ने शिक्षक साथीहरूको सबैको भूमिका आफ्नो ठाउँबाट निष्पक्ष रूपमा आवश्यकताको आधारमा भइदियो भने त्यसले गुणस्तर कायम गर्नका लागि सहयोग पुर्याउँछ जस्तो लाग्छ।
0: अन्त्यमा अस्ति मात्रै एससीको रिजल्ट आएको छ होइन, यति बेला चाहिँ विद्यार्थीहरू र अभिभावकहरू अन्यलमा हुनुहुन्छ, कुन विषय लिने के हुने अथवा कतापट्टि जाने भन्ने कुरा एक खालको अन्यलता छ। यो सवालमा अन्त्यमा विद्यार्थी र अभिभावकलाई के भन्न चाहन्छु यहाँले?
1: मेरो यस सन्दर्भमा मेरो धारणा के छ भने अभिभावक र विद्यार्थीको चाहनाको बीचमा तालमेल नभएको जस्तो देख्छु। हाम्रा अभिभावकहरूको सोचाइ मेरो बच्चाले यो पढिदियोस् देखा सिकी होइन, उसको रुचि के हो, उसको क्षमता के हो, त्यसको उचित मूल्याङ्कन गरेर सही बाटो रोज्ने, एजुकेशन पढ्दैमा कमजोर हुने, म्यानेजमेन्ट पढ्दैमा सानो हुने अथवा साइन्स पढ्दैमा मात्रै ठुलो हुने होइन, साइन्सको आफ्नो किसिमको भ्यालु छ, भोलि भविष्य मेरो बच्चाको क्यापेसिटी के हो, मेरो बच्चाले भविष्यमा के सक्छ त्यो मूल्याङ्कन गर्न अथवा त्यो स्वमूल्याङ्कन गर्न बालबालिकाले र अभिभावकले पनि त्यो जरुरी छ। त्यसका साथसाथै पढ्दा जुनसुकै विषय पढेर पनि अब्बल हुन सक्यो भने त्यसका थुप्रै आयामहरू छन्, थुप्रै अवसरहरू छन्। त्यसकारणले राम्रो विषय रोजौं, आफूले चाहेको आफ्नो मन लागेको आफूले गर्न सक्ने पढ्न सक्ने सब्जेक्टलाई चुज गरेर आफ्ना गार्जेनसँग बालबालिकाले खुला रूपमा त्यो कुरा गर्न सक्ने र अभिभावकले पनि त्यो कुरालाई बालबालिकाको कुरालाई बालबालिकाको बेसलाई बुझेर विषय रोज्न अथवा संकाय रोज्न लगाएर पठन पाठन प्रक्रियामा सहभागी गराउने हो, खुला भएर अगाडि बढ्ने हो भने बालबालिका आफ्नो गन्तव्यमा पुग्न सक्ने, उसले राम्रो गर्न सक्ने र भोलिका अवसरहरूले चाहिँ उपलब्धि हासिल गर्न सक्ने अवस्थामा पुग्छ। त्यसकारण हरेक क्षेत्रको आफ्नै महत्व छ, शिक्षा क्षेत्रको आफ्नै महत्व छ, यो ह्युमेनिटिज को आफ्नै महत्व छ, कानूनको आफ्नै महत्व छ, म्यानेजमेन्टको आफ्नै महत्व छ र साइन्सको आफ्नै महत्व छ। त्यो महत्वलाई बुझेर यो अब लगत्तै जेठ एक गतेबाट के असार एक गतेबाट कक्षा सञ्चालन गर्ने नेपाल सरकारको जुन प्लान छ त्यो प्लान अनुसार आफ्ना बालबालिकालाई पढ्ने विषयहरूका विषयमा घरमा आपसी छलफल गरेर अगाडि बढ्न विद्यार्थी अभिभावकलाई पनि म आग्रह गर्न चाहन्छु।
0: हस्, समय दिनुभयो, धन्यवाद।

0: सिद्धापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
0: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
1: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
1: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
1: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान।
1: भर्ना सम्बन्धी कार्यक्रमहरू
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
1: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
1: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
1: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
1: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
1: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
1: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
1: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
1: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टीकापुर कैलाली।

0: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: यही जे 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाइ यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
5: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
3: असार 6 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन असार 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टीकापुर 1, कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-63-77-72।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र तीस दिनसम्म अनलिमिटेड रे
2: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
4: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू
5: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा जोर्नीको दूरबीनबाट शल्यक्रिया
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
5: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
4: जनरल फिजिसियन विशेषज्ञ सेवा
5: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
4: दन्तरोग सेवा
5: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
4: मनोचिकित्सक विशेषज्ञ सेवा
6: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार
4: र सिटी स्क्यान सेवा
5: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एसडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउण्ड डिजिटल एक्सरे सेवा इसिजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
5: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा
4: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सबवाहन सेवा
5: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
4: सब परीक्षण सेवा सर्पदंशको उपचार
5: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाइ
4: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा
5: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: ल है म आइपुगेँ। सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो।
1: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ, बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
0: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
2: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
0: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
1: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
0: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
2: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौ, नत्र ढिलो हुन्छ।
3: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउ, जीवन रक्षा गरौं।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य रलकोर से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव मुकरण यह सूचना से जानकारी कराएती। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: ए रोक रोक रोक,
7: के भयो, किन कराएको यस्तो?
6: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
8: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
6: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
9: आजै यो सुपर भ्यालु प्याक *1-3 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमराफारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 01-5560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98144602004।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सासानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: के तपाईलाई थाहा भयो,
3: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
2: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
3: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
2: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
3: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
2: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
3: चुरोटको धुवाँ वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
4: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
5: सामुदायिक रेडियो टीकापुर FM द्वारा जनहितमा जारी सन्देश।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM, टीकापुर FM 101 मेगाहर्ज।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै छन्।

0: ई सेवाबाट
1: सहारा हेल्थ इन्स्योरेन्स
0: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
0: ई सेवा सबै सधैँ सँगै।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
5: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
4: ससानो कुरामा तनाव हुने,
5: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
4: कुलटमा लाग्ने,
5: छटपटी हुने,
4: मुटु धेरै ढुकढुक हुने,
5: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
4: टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिज को फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना
5: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ
4: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ
5: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ
6: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
5: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ
6: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
5: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ
4: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन
5: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ
4: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ
5: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ
4: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ टिकापुर नगरपालिका कार्यालय

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम
3: यही जे 23 गते शनिबारका दिन
2: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
2: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली,
3: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
2: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
4: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना। 2083 असार 1 गते से टीकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य रलकोर से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रन यह सूचना से जानकारी कराइती। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628825।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालो छिटो नलाग्यो।
4: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: आमा राति छ कता जान लाग्नु भयो नि
1: पिसाब लाग्यो चर्बी जान लाग्यो नि
0: ए पक्र त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु लिएर जानुहोस्
1: किन नि सानो लट्ठी र टर्च लाइट
0: किन हुनु नि आमा रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ किनकि बर्खायमको समय छ सर्पहरू हुन सक्छन् टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ
1: कति राम्रो सल्लाह दिएको सानो तिमीले
0: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: पोटो डन्डीफोर दाट खुजली भुटला झरना कपारके तालु खुल्ना डेन्ड्रप इक्जेमा सोरियासिस कुष्ठरोग पुरान से पुरान ठीक नै हुइल घाव खटिरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा।
1: सम्पर्क मनीष मेडिकल हल अस्पताल रोड टिकापुर फोन नम्बर 9860071024 ओ 9046477417।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
3: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्रैक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848578।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
4: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
3: पढाइ हुने विषयहरू: अनिवार्य नेपाली, अनिवार्य अङ्ग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्तशास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान। भर्ना सम्बन्धी कार्यक्रमहरू: भर्ना फारम वितरण जेठ 1 गतेदेखि, भर्ना सुरु जेठ 3 गतेदेखि, कक्षा सञ्चालन जेठ 25 गतेदेखि, पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
4: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
3: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
4: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
3: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
4: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
3: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
4: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
3: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
4: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
3: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
4: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
3: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
4: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
3: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
4: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
3: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
4: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
3: थप जानकारीका लागि 0915607638, 0915614046, 98-48-43-31-79 र 98-48-43-36-77।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय, टिकापुर, कैलाली।

0: आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असार 6 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन असार 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688-0008 र 98253-6772-72।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युतो आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन, जाउँ भने भुवाको मंगलसूत्र पन भाँची गयो।
0: यतिकै लागि त सामुएल ज्वेलर्स बनाएको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864412008, 9846349261।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडी, फोन नम्बर 9648436213।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एन्सेल एपमा गइलिनुहोस् एन्सेल नेपालकै लागि

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। समयमै विद्युत लाइन नबन्दा टीकापुरका उपभोक्तालाई समस्या, विद्युत लाइन चाँडो बनाउनु पर्ने नागरिकको माग। आज मौसममा सामान्य बदली रहने, राष्ट्रसंघीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित। र नेपाली पुरूष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट। अब मध्याह्न खबर विस्तारमा। टीकापुर लम्की विद्युत प्रसारण लाइन समयमै नबन्दा नागरिकहरूलाई समस्या भइरहेको छ। एक वर्ष अघि नै काम सक्ने गरी ठेक्का लागेको विद्युत प्रसारण लाइन बनाउने काम अझै पनि नसकिएका कारण नागरिकहरूलाई समस्या भइरहेको छ। एक वर्ष अघि नै काम सक्ने गरी ठेक्का लागेको लम्की टीकापुर विद्युत प्रसारण लाइनको काम समयमै नसकिँदा विद्युत आपूर्तिमा समस्या आउने गरेको छ। विद्युत उपभोगको माग बढ़दै गएपछि प्राधिकरणले भजनी, राजापुर, टीकापुरका लागि एउटै खम्बामा अलग अलग लाइन ल्याउने गरी 33 केवी लाइन बनाउन थालेको हो। 10 मिटरको खम्बामा 30 वर्ष अघि सिधै तानिएको लाइन खेतै खेत परेकाले अहिले रूख लाग्ने र मरमत सम्भार गर्नुपर्दा कठिन भएपछि सड़कको किनारै किनार नयाँ लाइन बनाउन थालिएको छ। अहिले टीकापुरमा 10 मेगावट राजापुर र भजनी स्टेशनबाट करिब 6 मेगावट विद्युत खपत भइरहेको छ। 22 मेगावट माग हुँदा 17 मेगावट विद्युत प्रवाह गर्न सक्ने क्षमताको लाइन पग्लिएर तार चुडिने, जम्पर लाग्ने काम भइरहेको नेपाल विद्युत प्राधिकरणको टीकापुर वितरण केन्द्रका प्रमुख इन्जिनियर आनन्द सापकोटा बताउनुहुन्छ। यहाँ विद्युत माग बढ़ेका बेला 160 भोल्टसम्म झर्ने, विद्युतीय उपकरणहरूले काम नगर्ने र आपूर्ति बन्द हुने समस्या भइरहेको टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिलचिनाले बताउनुभयो। जडान कार्य मात्रै निर्माण कम्पनीले गर्ने भएकाले सामग्री उपलब्ध गराउने र साइट क्लियर गर्ने काम ढिलाइ भएकाले कार्य सम्पन्न गर्न पनि ढिलो भएको लक्ष्मण निर्माण सेवाका प्रतिनिधि जीवन राणाले बताउनुभयो। प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्राविधिक प्रमुख इन्जिनियर दीपक चौधरीले खम्बा र पिन इन्सुलेटर केन्द्रले ढुलो पठाएकोले अमौरीमा सुकेका दुई रूख, पथ्रयामा व्यक्तिगत जग्गामा रहेका लिफ्टिसका रूखहरू हटाउन बाँकी रहेको, एउटै खम्बामा डबल लाइन क्रस लाइन भएकाले समय लागेको बताउनुभयो। उहाँले छिट्टै लम्की तोरैयापुर क्षेत्रको 9 किलोमिटर लाइन चार्ज गरेर भजनी चलाउने कोशिश भइरहेको र यसले टीकापुर को लोड कम हुने बताउनुभयो। प्राधिकरणले 4.5 करोड़को लागतमा लम्की टीकापुर 16 किलोमिटर नयाँ लाइन बनाउँदैछ। डबल सर्किट तार राख्न मिल्ने 500 जति खम्बा गाडेर विद्युत आपूर्ति क्षमता बढ़ाइँदैछ। समयमा लाइन नबन्दा यहाँको आपूर्ति व्यवस्था प्रभावित भइरहेको छ। आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदलिरहनेछ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ। यसै गरी देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ। आज राति देशको हिमाली भूभागमा साधारणतया पहाड़ी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशको हिमाली र पहाड़ी भूभाग लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको छ। मध्याह खबरमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपतिमा रामचन्द्र नेपाल नियुक्त लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
2: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: अब बाँकी खबर। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कञ्चनपुरका रामचन्द्र नेपाल नियुक्त हुनुभएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका संरक्षक कमलबहादुर शाहले उहाँलाई कुलपतिमा नियुक्त गर्नुभएको हो। यस्तै प्रतिष्ठानको उपकुलपतिमा कञ्चनपुरकी सरस्वती दाहाल र सदस्य सचिवमा कैलालीका सुरत रावत नियुक्त हुनुभएको छ। प्रतिष्ठानका सदस्यमा डोटीकी कृष्णा सिरादी र बझाङका विश्वभक्त खैर नियुक्त हुनुभएको छ। यसअघि प्रतिष्ठानका 22 प्रज्ञासभा सदस्य नियुक्त भइसकेका छन्। नयाँ नेतृत्व चयनसँगै प्रतिष्ठानका संस्थागत गतिविधि तथा भाषा, साहित्य, कला, संस्कृति र अनुसन्धानका क्षेत्रमा हुने कामले थप गति लिने अपेक्षा गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको भाषा, साहित्य, कला, संस्कृति र बौद्धिक सम्पदाको संरक्षण, प्रवर्धन र विकास गर्ने उद्देश्यले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान गठन गरेको हो। नेपाल संयुक्त राष्ट्र संघीय महासंघ यूएनजीए को 81 अधिवेशन अन्तर्गत प्रथम समितिको अध्यक्षमा निर्वाचित भएको छ। यो मुलुकका निम्ति ठूलो कूटनीतिक उपलब्धि हो। बहुपक्षीयता, अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा तथा विश्वव्यापी निशास्त्रीकरणका प्रयासप्रति 7 दशक भन्दा लामो समयदेखि व्यक्त नेपालको प्रतिबद्धताप्रतिको अन्तर्राष्ट्रिय मान्यता हो। प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले उक्त जिम्मेवारी निष्पक्षता, पारदर्शिता र समावेशिताका आधारमा प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको न्यूयर्क स्थित नेपालको स्थायी नियोगले जनाएको छ। उक्त समितिले निशस्त्रीकरण, अन्तर्राष्ट्रिय सुरक्षा तथा विश्व शान्ति सम्बन्धी विषयमा छलफल र निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। नेपाल एडभेन्चर रनिङ फेडरेशनले आगामी असार 3 गते सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र अछाममा रामारोशन स्काई सन् 2026 आयोजना गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, रामारोशन गाउँपालिका र साफे बगर नगरपालिकासँगको सहकार्यमा हुन लागेको स्काई रनको मुख्य उद्देश्य सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद, पर्यटन र स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्नु रहेको फेडरेशनले आएको छ। 12 बण्ड 18 खण्डका नामले प्रख्यात समुद्री सतहबाट 2050 मिटरदेखि 3850 मिटरसम्म फैलिएको रामारोशन क्षेत्रका हिमाली ताल, विशाल पाटन, घनावन र मनोरम हिम श्रृंखला बीच हुने यो प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्काई रनिङ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा राखिएको छ। 28 किलोमिटर स्काई रनिङ च्यालेन्जमा पुरूष तथा महिला खुला विधा समावेश गरिएको छ। यस्तै स्थानीय युवालाई प्रोत्साहन गर्न 20 वर्ष मुनि लागि 5 किलोमिटर सामुदायिक दौड़ समेत राखिएको छ। प्रतियोगितामा 100 खेलाड़ीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा खुलातर्फका विजेताले 1 लाख, उपविजेताले 75,000 र तेस्रो हुनेले 50,000 रूपियाँ पुरस्कार पाउनेछन्। अन्य विधाका विजेतालाई पनि आकर्षक पुरस्कार प्रदान गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा फेडरेशनका अध्यक्ष एकेन्द्र कुँवरले जानकारी दिनुभयो। नेपाल एसियन गेम्स पुरूष क्रिकेट प्रतियोगिताका लागि छनौट भएको छ। मलेसियामा जारी छनौट खेलमा मंगलबार घरेलु टोली मलेसियाले चीनलाई 9 विकेटले हराएपछि नेपालले जापानमा आयोजना हुने आसन्न एसियन गेम्समा स्थान पाए बनाएको हो। जेतसँगै समूहबाट मलेसियाले पनि छनौट यात्रा तय गरेको छ। समूहमा लगातार दोस्रो हार खेपेको चीन छनौटबाट बाहिरिएको छ। अब समूहको अन्तिम खेलमा नेपाल र मलेसिया बीच बिहिबार प्रतिस्पर्धा हुनेछ। नेपालले समूहको आफ्नो पहिलो खेलमा चीनलाई 221 रनले हराएको थियो। समूह बीमा ओमन, हङकङ, बहराइन र सिंगापुर रहेको छ। समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनौट हुने प्रावधान रहेको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। समयमै विद्युत लाइन नबन्दा टीकापुरका उपभोक्तालाई समस्या, विद्युत लाइन चाँडो बनाउनु पर्ने नागरिकको माग। आज मौसममा सामान्य बदली रहने, राष्ट्रिय संघीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित। र नेपाली पुरूष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा,
5: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल वीडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
6: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
7: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
6: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र,
7: ऐच्छिक वित्तशास्त्र,
6: ऐच्छिक अर्थशास्त्र,
7: कम्प्युटर विज्ञान,
6: भर्ना सम्बन्धी कार्यक्रमहरू,
7: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
6: भर्ना सुरु जेठ 3 गतेदेखि,
7: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
6: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
8: सीमित सीट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
7: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
0: के तपाईलाई थाहा छ,
9: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
9: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
9: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
9: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
9: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
9: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।
10: हेरामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी।

0: सन मेडिकेयरले
1: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
0: यति गरेपछि धेरै राहत हुने रहेछ त।
1: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
0: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
6: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
7: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
6: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
7: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
8: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
7: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
8: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
6: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
7: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
6: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
7: व्यवसाय स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
6: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
7: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
6: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।

0: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: यही जे 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 98-484-27-359 र 98-48-42-73-59। सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: केटाले फकाउन नसकेको छ सर है
1: गाउँदिनु म।

0: पिंकी मेरे छोरालाई गीता हातमा पाइन्छ
1: मोर्दा नि
2: बाडी के
1: हल्का गैस
2: उज्जा मोर्दा
3: तुमलाई
4: राम्रो मान्छे भे

0: कति माया गर्छस् भनेपछि मन पग्लियो, आज माया बस्ला जस्तो छ।
1: यहाँ कोही कोहीको माया बसिसक्यो।
2: हे मुनामदन पढाएछौ? हे

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युतो आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगरिजन पन भएन, जाउँ भने भयाको मंगलसूत्र बन भाँची गयो।
0: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-67-28-25।
5: के तपाईँलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्मा टेरसलाई सम्झिनुहोस्।
6: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849-85-18-08।
7: ए रोक रोक रोक,
8: के भयो, किन कराएको यस्तो?
7: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
9: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
7: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
10: ओहो, आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: बा आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 98017-10672।
6: स्वास्थ्यका लागि पानी

0: थियो कसो कालले छिटो नलाग्यो
1: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
1: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
2: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
4: भनेदेखि सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
5: ए त्यहाँ त्यहाँ छ नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
6: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
7: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
4: भनेदेखि सबै कुरा पाउने रहेछ
8: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
9: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
8: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484648673 र 98164860204

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
4: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुरकै लाली।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली सम्पर्क नम्बर

प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: मुसा कुदिरहेछ हेर्नु त।
1: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
0: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
1: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
0: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
1: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
0: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: भ्रष्टाचार करो या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक *123 हास डायल गरी वा एन्सेल एप मगाई लिनुहोस् एन्सेल नेपालकै लागि
4: ए बा आइगई क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली
5: तनखा खाइकन होइन बुवा तनखाले भोलिका दिन चाहिँ ढुक्क पारिकन आएकी छु हो भन्या बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु सिटिजन लाइफमि त कसा राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
4: ठिक गरिबा आफैबाट सुरु गर्नु पर्दछ हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त होइन बुवा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 सम्पर्क गर्या

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो।

0: तारीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछा मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
1: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली,
4: सम्पर्क मोबाइल नम्बर 98-017-10-672।
5: स्वास्थ्यका लागि पानी

0: संगे मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: नरेन्द्र दादु, मैले आफ्नो फोन आइकि डर त्या गइनु है भौजी। कहाँ बाटी?
8: ऊ गोन्डीमा सुटल बाटी बाबु, चोली नभरि
7: भौजी कहाँ सिकाटु नपनहन हर खाजर पाबे सफा सुखर बनैलो बाटी। त तर फेरि पाटी त डारल ना अपनहन।
9: यहाँ पोली कुकुर कटलको नानी अपना एम्बुलेन्स छैन, खबर त गर्न बाट
7: नाते बौजी। हाम्रो बाटी अपनाहना कुछ नि हुई बिन गुआरा झिन्छ रेगी। को नरेश दाडु एम्बुलेन्स लिन समय लाग चिठा नग केक्रो मोटरसाइकल बाको लि उहीमा बैठाक भाउजी हेन सर्पण उपचार केन्द्र लैजिन तयारी गर परल।
8: यी बेला त खैन जात फेटिह न्यु इठना स्वयंसेविका दिदी।
7: हो अपना ठिक कली डाक्टर र निकट सम बेरमेन कुछ थियो खवाइली हुई
10: सपुवा कट्टी कि सहज वातावरण बनाएकनाथ सपुवा कटलक अङ्गहन स्थिर बनिना प्रयास कर पठा टम्म कस बेलक लुगा गरगहना घरी पेटी मुन्द्री बाकलसे फरफर करारी बेरम्या अपेलेसे झन समस्या भिना भिलको से बेरम्या न शान्त रह सहयोग कर पठा क्युमने सपुवा कटलक ठाउँसे उपर दौरीले कस खबनाथे कठ असिक कर्न से लक्त संसारमा समस्या होइसक्ठा जेहीले करबेल सपुवा दसलक शरीरको भाग काठ खफाक पर्न अवस्थाथे आइसिक्ठा।
11: सर्पदंश सम्बन्धी भर पर्दो ओ सही जानकारी प्राप्त गर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाइत लाग आधिकारिक वेब पेज www.snakebitenepal.org मा ह्यार सेक दिठा।
12: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: यही जे 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर, न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।

0: भ्रष्टाचार करो या मनैल खुल्के विरोध करी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
2: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरी गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान, मद्यपान, सोतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
1: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: आइ गई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, हैन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकलासको कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
8: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
9: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
10: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर, ढकलाडौँ, टिकापुर, कैलाली।

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाणपत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: यो माटो प्यारो छ, यो बाटो प्यारो छ।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
5: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
5: यति गरेपछि धेरै राहत हुने रहेछ त।
6: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
5: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार और बिहीबार बिरामी जांच कर आने भाई छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामी विशेषज्ञ सेवा लिन आउने हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टीकापुरमा
2: असार 6 गते पहिलो शनिबार
1: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: आउने दिन असार 6 गते पहिलो शनिबार
1: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टीकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: आई बुढल्ला सुन्टो कि नै वानन्दी भोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइन आउने न पट्टा नि पैना त
5: अधि गहना बनाइन त हो दुकान खोस्ती खोस्ती परेछ नाटु कहाँ बनाऊ कहाँ बनाऊ
4: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिले नै सामुएल ज्वेलर्स मा से गहना बनाएको आन्छे कि कत्रा सुघर बनाएको अनला बाटी
5: ए ले ले ठिक है बा चल हाली भाटवट खाइ आउ जाइ कहु सामुएल ज्वेलर्स मा घर गहना बनाइ
6: सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर बिहारी सिंह सुनार
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 98684 41208 98486 39261।

0: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
5: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
4: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
5: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
4: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
5: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
4: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
5: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
4: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
5: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
4: सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: ए रुको रुको रुको,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र?
2: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
6: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
7: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
6: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
7: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
6: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
7: न्यू असम मा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
8: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना राशनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147999, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: सिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाणपत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: सामाजिक सञ्जालमा गाली धम्की फोटो भिडियो दुरुपयोग नक्कली आईडी बनाएर हैरानी यी सबै महिला हिंसा हुन्।
5: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
4: आफ्नो पासवर्ड अरूलाई सेयर नगरौं। भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू सेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
5: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। भजनी नगरपालिकाका प्रमुखहरूबाटै अनियमितता असुली गर्नुपर्ने घोटाला 66,58,000 आन्तरिक आय सुविधामै सकियो। इलाका प्रशासन कार्यालय टीकापुरद्वारा हुलाक सेवा मार्फत राहदानी वितरण शुरू, सरकारले दिएको जिम्मेवारी पूरा गर्ने हुलाक कार्यालयको प्रतिबद्धता। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, लुम्बिनीमा एमालेका 4 मन्त्रीद्वारा राजीनामा। र कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक। अब खोज खबर विस्तारमा। कैलालीको भजनी नगरपालिकामा प्रमुखहरूबाटै अनियमितता भएको देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदन 2081/82 अनुसार अनियमितता भएको असूल गर्नुपर्ने रकम 66,58,000 रूपियाँ रहेको छ। ठूलो रकम अनियमितता हुँदा नगरपालिकाको आन्तरिक आय सबै सुविधामै सकिएको छ। सहकर्मी एकेन्द्र तिमलेसनाको रिपोर्ट रत्ना पुनमगरबाट।
1: स्थानीय तहको राजनीतिक र प्रशासनिक नेतृत्वबाटै पालिकामा आर्थिक अनियमितता भएको पाइएको छ। कैलालीको भजनी नगरपालिकामा 66,58,474 असूल गर्नुपर्ने गरी घोटाला भएको छ। पालिकाको बेरोजू 5,28,00,000 नागेको छ। स्थानीय तहको प्रशासनिक र वित्तीय प्रणालीलाई नियन्त्रण गर्ने जिम्मेवारी पाएका प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक नेतृत्व गर्ने प्रमुख र उपप्रमुख नै अनियमिततामा लागेपछि यस्तो भएको हो। महालेखा परीक्षक प्रतिवेदन 2081/82 यस्ता तथ्यहरू देखिएका छन्। प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यूपानेले उत्कृष्ट कर्मचारी घोषणा गरी आफैले लिएको 3,75,555 रूपियाँ र वडा समितिको बैठक र वडा अनुगमन समितिको बैठकमा समेत उपस्थिति जनाएर 28 बैठकको भत्ता बुझेकाले कर बाहेकको 24,862 रूपियाँ असूल गर्नुपर्छ प्रतिवेदनमा भनिएको छ। थारू संस्कृति प्रवर्धन शीर्षकमा छुट्याइएको बजेट काठमाण्डुको आर्यन एडभर्टाइज एजेन्सी मार्फत 5 विद्यालयमा सड़क नाटक देखाई प्रति नाटक 79,600 दरले भुक्तानी दिएको छ। रमाइलो कुरा त के छ भने 5 नाटकलाई नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले 14 पटक अनुमान गरेको भत्ता बुझ्नु भएको छ। 5 नाटक प्रमुख सहित 4 अनुगमन गर्दा प्रति अनुगमन 1,000 दरले 20,000 रूपियाँ हुनुपर्नेमा 14 पटक अनुमान गरेको देखाई 79,450 रूपियाँ अनुगमन भत्ता बुझेको प्रतिवेदनमा उल्लेख छ। यस्तै उपप्रमुख विद्यालय जनचेतना कार्यक्रमका लागि छुट्याइएको 4,70,744 रूपियाँ काठमाण्डुको म्याक्स क्रिएसन प्रणाली मार्फत 10 विद्यालयमा प्रोजेक्टर मार्फत देखाइएको छ। दुवै काम खरिद निर्णय, शाखा टिप्पणी, कार्यपालिका निर्णय र प्रतिस्पर्धा केही नगरी सोझै दिएर प्रमुख प्रशासकीय अधिकृतले अनियमितता गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ। प्रमुखहरूले गरेका अनुगमनको वार्षिक खर्च 9,67,000 रूपियाँ भए पनि अनुगमनको फोटो पनि नभेटिएको उल्लेख छ। भजनीबाट 400 किलोमिटरको दूरीमा रहेको भारतको हरिद्वार भ्रमणमा नगर प्रमुख र उपप्रमुखले 1,16,000 रूपियाँ खर्च गरेका छन्। उपप्रमुख राजू त्रिवाले आफूहरू भारतको हरिद्वार जाँदा खर्च भएको र बेरोजू आयमा तिर्नुपर्ने बताउनुभयो।
2: रामदेव योगीको यो के कार्यक्रम थियो, पत्र पठाउनु भएको थियो, एक हप्ताको थियो क्या, त्यो त अब तिराउला सर, त्यो त अब देखेपछि तिर्नै पर्यो।
1: यसका साथै उपप्रमुखको मोबाइल खर्च 66,000 र नगर प्रमुखको ल्यापटप खर्च 1,55,000 लेखिएको छ। एउटै व्यक्ति कार्यालयको कामकाजमा जाँदा पनि गाड़ी भाड़ामा लिएको पाइएको छ। यसरी भाड़ामा लिँदा 1 वर्षमा 5,56,500 रूपियाँ खर्च भएको छ। कार्यपालिका सदस्य र कर्मचारीले नियम विपरीत भत्ता लिने गरेका छन्। यसरी लिएका भत्ताहरू 2,05,000 लेखा परीक्षणका क्रममा असूल भएको देखाइएको छ। तर कार्यपालिका सदस्य गणेश कुमार विकले 2081 गति भदौ 17 र असोज 15 मा कार्यपालिका बैठकमा उपस्थित भएर पनि काठमाडौँ भ्रमणको कागज बनाई 30,800 रुपियाँ खर्च लिएको पाइएको छ। योजना माग्न काठमाडौँ गएको भन्दै नगरपालिकाका 9 जना वडा सदस्य र 5 जना वडा अध्यक्षले 2,12,600 रुपियाँ यातायात खर्च बुझेका छन्। पशु शाखाका 3 जना कर्मचारीले समेत 5 लाख बजेटको माछा पालन प्रवर्धन कार्यक्रम अनुगमन गरेको खर्च मात्रै 44,000 रुपियाँ बुझेका छन्। प्रमुखहरू नै मनपरी गर्न थालेपछि पालिकामा आर्थिक अनुशासन भंग भएको कर्मचारीहरू बताउँछन्। बाढ़ी प्रभावित क्षेत्र भनेर चिनिने भजनीमा वर्षभरिको आन्तरिक आमदानी 2,77,48,000 रुपियाँ मात्रै छ, तर यहाँको अधिकारीहरूको सुविधामा 1,05,13,000, सवारी साधन मर्मतमा 73,42,000 रुपियाँ, इन्धन खर्चमा 83,11,000 रुपियाँ खर्चेको छ। सेवानिवृत्त भएका शिक्षक र तलबी विधामा अध्ययनमा भएका कर्मचारी समेतलाई पोशाक भत्ता उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ। आन्तरिक नियन्त्रण प्रणाली कमजोर बनाई विभिन्न खरिदहरूमा अनियमितता गरेको पनि देखाइएको भन्नुहुन्छ स्थानीय रामनारायण चौधरी।
3: हो त सर, यसलाई विरोध गर्नु पर्यो त सर, यो त राम्रो कुरा होइन। शासनमा सञ्जाललाई पनि हाल्नु पर्यो, अनि यहाँ जो जो आफूलाई अभियन्ता सोचिरहेछन् तिनलाई पनि देखाउनु पर्यो, भन्नु पर्यो। अभियन्ता भन्दै घुमिरहेछन्, विकास चाहने र तिमी विकास चाहिरहेछौ भने यस्तो यस्तो कुरा आएको छ, बोल्नु पर्यो नि।
0: अब बाँकी खबर। कैलालीको धनगढ़ी स्थित नवजीवन अस्पतालमा उपचारका क्रममा सनम विकको मृत्यु भएपछि उत्पन्न विवाद सहमतिमा टुंगिएको छ। टन्सिलको शल्यक्रियापछि पुनः रक्तस्राव देखिएपछि अस्पतालमा भर्ना गरिएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि आफन्तले स्वास्थ्यकर्मीको लापरवाही भएको आरोप लगाउँदै अस्पताल प्रशासनसँग असन्तुष्टि जनाएका थिए। यस विषयमा दुवै पक्षबीच पटक पटक भएको छलफलपछि अस्पतालले क्षतिपूर्ति दिने सहमति जुटेको हो। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। आज कर्णालीका मुख्यमन्त्री एमलाल कणेलले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले वाचन गर्ने परम्परा रहँदै आए पनि आज नीति तथा कार्यक्रम वाचन गर्ने सभामा उपस्थित हुनुभएका प्रदेश प्रमुख यज्ञराज जोशीलाई असहज भएपछि मुख्यमन्त्री कर्णेलले आफैले वाचन गर्नुभएको हो। प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिका अधिकांश विषय विगतकै निरन्तरताका रूपमा आएका छन्। कतिपय विगतका अधुरा र अपूरा नीति तथा कार्यक्रमलाई नयाँ रूप दिएर राखिएका छन् भने पूरा गर्ने गरी प्रतिबद्धता पनि जाहेर गरिएका छन्। बजेट कार्यान्वयन सुधार, आयोजनाको छनौट, आन्तरिक आमदानीमा वृद्धि गर्ने जस्ता कुरालाई नीतिगत रूपमै सुधार गरेर लैजाने उल्लेख छ। नीति तथा कार्यक्रमका आगामी आर्थिक वर्षमा शून्य बेरोजुको नीति पनि लिएको छ। कर्णाली सरकार अन्तर्गत हालसम्म 4,70,000,00,000 भन्दा धेरै बेरोजु रहेको छ। लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी 4 जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिनुभएको छ। आज मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेमबहादुर सारू तथा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाउनु भएको हो। मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको राजीनामा स्वीकृत समेत गर्नुभएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रदेश सरकारको संरचना पुनर्गठन गर्ने तयारी अन्तर्गत मन्त्रीहरू परिवर्तन गरिएको बताएको छ। लुम्बिनी प्रदेश सरकारले आगामी साउन 1 गतेदेखि मन्त्रालयको संख्या घटाएर 8 कायम गर्ने निर्णय यसअघि नै गरिसकेको छ। मन्त्रालय संख्या घटाउने विषय सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ। सत्ता साझेदार दलहरूबीच सरकार पुनर्गठनबारे छलफल चलिरहेका बेला एमाले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री चेतनारायण आचार्यले यथावत रहने र एमालेबाट नयाँ मन्त्रीहरू नियुक्तिका लागि आन्तरिक छलफल भइरहेको बताएको छ। खोज खबरमा इलाका प्रशासन कार्यालय टिकापुरद्वारा हुलाक मार्फत राहदानी वितरण शुरू लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
0: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
4: सानो कुरामा तनाव हुने,
0: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
4: कुलटमा लाग्ने,
0: छटपटी हुने,
4: मुटु धेरै ढुकढुक हुने,
0: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
4: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भेटपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सामाजिक सञ्जाल एप्समा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गर्नुभएको छ। साथै उहाँले सभापति लामिछानेसँग साझा समृद्धि भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र उहाँको चाहनालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीले नेपाल पहिलो छिमेकी नीति अन्तर्गत एक प्राथमिक साझेदार भएको र दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको पनि उल्लेख गर्नुभएको छ। भेटका अवसरमा उहाँहरूबीच नेपाल भारत सम्बन्ध, रासोपा र भारतीय जनता पार्टी भाजपा बीचको सम्बन्ध, दुई देशबीचको आपसी हितका साथै विविध आयामहरूका विषयमा छलफल भएको थियो। त्यस अवसरमा भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर, प्रधानमन्त्री मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्र लगायतको उपस्थिति रहेको थियो भने नेपालका तर्फबाट सभापति लामिछाने, उहाँकी धर्मपत्नी निकिता पौडेल, रासोपाका नेताद्वय विपिन आचार्य र दीपक बोहरा तथा नयाँ दिल्ली स्थित नेपाली राजदूतावासका उच्च अधिकारीहरूको पनि सहभागिता थियो। भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने भारतको 5 दिने भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। यसबीचमा सभापति लामिछानेले मंगलबार भारतका गृहमन्त्री अमित शाह, विदेश मन्त्री डाक्टर एस जयशंकर, भाजपाका अध्यक्ष नवीन लगायत उच्च पदाधिकारीसँग भेटवार्ता गर्नुभएको थियो। इलाका प्रशासन कार्यालय टीकापुरले आजदेखि हुलाक सेवा मार्फत राहदानी वितरण शुरू गरेको छ। इलाका प्रशासन कार्यालय टीकापुरले इलाका हुलाक कार्यालय टीकापुरलाई आज 7 राहदानी हस्तान्तरण गर्दै हुलाक सेवा मार्फत राहदानी वितरण शुरू गरेको जानकारी दिएको छ। थप खबर सहकर्मी आकाश चौधरीबाट।
5: इलाका प्रशासन कार्यालय टीकापुरले हुलाक मार्फत राहदानी वितरण शुरू गरेको छ। इलाका हुलाक कार्यालय टीकापुरसँगको समन्वय र सहकार्यमा आजदेखि राहदानी हुलाक मार्फत वितरण शुरू गरिएको हो। आज पहिलो दिन 7 राहदानी इलाका हुलाक कार्यालय टीकापुरलाई वितरणका लागि हस्तान्तरण गरी हुलाक मार्फत राहदानी वितरणको काम शुरू गरिएको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनिरूले जानकारी दिनुभयो।
6: नेपाल सरकारको मन्त्री परिषदको नीति 2082 चैत्र 13 गतेको मन्त्री परिषद बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको बुदा नम्बर 27 राहदानी, ड्राइभिङ लाइसेन्स लगायतका चाहिँ सरकारी कागजातहरू सेवाग्राहीले घरमै लिन चाह्यो भने सम्बन्धित कार्यालयले सम्बन्धित व्यक्तिको घर ठेगानामै राहदानी पुर्याउने जुन चाहिँ यो छ, त्यो कुरा चाहिँ इलाका प्रशासन कार्यालय टीकापुरले पनि मिति 2083 2/20 इलाका हुलाक कार्यालय टीकापुर कैलालीसँग समझदारी गरेर यो चाहिँ सेवा प्रवाहलाई चाहिँ सेवाग्राही मैत्री बनाउने चाहिँ सरकारको उद्देश्यलाई हामी सहयोग गर्न चाहिँ यो कार्यक्रम शुभारम्भ गरेका छौँ।
5: कार्यालय प्रमुख पनेरूका अनुसार नेपाल सरकारको 2082 साल चैत्र 13 गते बसेको मन्त्री परिषद बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूचीको बुडा नम्बर 27 कार्यान्वयन गर्ने क्रममा राहदानी हुलाक मार्फत वितरण शुरू गरिएको हो। यो कामले इलाका प्रशासन कार्यालयको कार्यक्षेत्रभित्रका सेवाग्राहीलाई राहत पुग्ने पनि प्रमुख पनिहरूले विश्वास व्यक्त गर्नुभयो।
6: हामीले राहदानीको शुल्क चाहिँ पुर्याएको हामीले दिन्छौ र उहाँहरूले चाहिँ घर घरमा वितरण गर्नुहुन्छ, यसले यहाँ आएर राहदानी स्वयं बुझ्न असमर्थ हुनुहुन्छ उहाँहरूलाई सहजीकरण हुन्छ, यसले सहयोग पुग्छ र हाम्रो सेवा प्रवाहलाई पनि सेवाग्राही मैत्री बनाउन सहयोग पुग्छ भन्ने हामीले अपेक्षा राखेका छौँ र यसले नेपाल सरकारको स्पिरिट र सरकारको चाहिँ पछिल्लो समयको सेवाग्राही मैत्री हुनुपर्छ भन्ने सरकारी कार्यालयले हुनुपर्छ भन्ने जुन मान्यता छ यसलाई पनि टेवा पुर्याउने कुरामा हामी विश्वस्त छौँ।
5: इलाका हुलाक कार्यालय टीकापुरका प्रमुख एम नारायण उपाध्यायले नेपाल सरकारको निर्णय अनुसार हुलाक कार्यालयलाई थप जिम्मेवारी प्राप्त भएको र त्यो जिम्मेवारी इलाका प्रशासन कार्यालयसँगको समन्वय र सहकार्यमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
7: इलाका प्रशासन कार्यालयले जे 20 हामीलाई हस्तान्तरण गरेका राजधानीहरू हामी सरकारको प्रशासकीय सुधार कार्यक्रमको बुधारमा 27 जुन हामीलाई थप जिम्मेवारी प्राप्त भएको छ सो जिम्मेवारी प्रचलित नियम अनुसार पिट्स प्रणालीमा दर्ता गरेर इलाका प्रशासनसँग हाम्रो जिल्ला कार्यालय टिकापुरको समन्वय र सहजीकरणका आधारमा सम्बन्धित सेवा रहेका घर घरमा राहदानी पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछौ।
5: इलाका प्रशासन कार्यालय टिकापुरमा राहदानीको फर्म भर्ने क्रममा राहदानी घरमै पुर्याउने कि अफिसमै लिन आउने भनी खुलाउनु पर्ने र त्यही अनुसार इलाका प्रशासन कार्यालयले व्यवस्थापन गर्नेछ। राहदानी घरमै पुगाउँदा हुलाकलाई तिर्नुपर्ने पैसा पनि इलाका प्रशासन कार्यालयले तिर्नेछ भने राहदानी वाहकले निशुल्क घरमै राहदानी पाउनेछन्।
0: सहकर्मी आकाश चौधरी। अब बाँकी खबर। राष्ट्रिय सभाको आजको बैठक पनि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारतको सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि स्थगित भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री शाहले मैले प्रधानमन्त्री भएपछि नै थाहा पाए भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भनेर दिएको अभिव्यक्तिको विरोध गर्दै प्रतिपक्षी दलहरूले लगातार राष्ट्रिय सभामा विरोध गर्दै आएका छन्। सभाको आजको बैठक पनि सुचारू भए लगत्तै सांसदहरूले उठेर विरोध गर्नुभएको थियो। बैठकमा नेपाली कंग्रेसका सांसद सुनिल बहादुर थापाले प्रतिनिधि सभामा प्रधानमन्त्री शाहले अपरिपक्व गैर जिम्मेवार र तथ्यहीन अभिव्यक्ति दिएर राष्ट्रहित विपरीत काम गरेको भन्दै क्षमा याचना गर्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले प्रधानमन्त्री शाहले नेपालको हित विपरीत बोलेर नेपालको भौगोलिक अखण्डता र सार्वभौम सत्तामा आँच पुर्याउने काम गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गर्नुभयो। नेकपा एमालेका सांसद सम्झना देवकोटाले सदनमा उभिएर प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति राष्ट्रहित राष्ट्रियता विपरीत तथा गैर जिम्मेवारपूर्ण भएकाले यस्ता अभिव्यक्ति दिएर पदमा पसिरहनु नहुने भन्दै प्रधानमन्त्री शाहको राजीनामा माग गर्नुभयो। बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले एउटै विषयमा लामो समयसम्म लागिरहनुभन्दा कार्यसूचीमा रहेका विधेयक पारितको प्रक्रिया अगाडि बढ़ाउन र राष्ट्रिय सभाको गरिमा कायम गरेर अगाडि बढ़न सांसदहरूलाई आग्रह गर्नुभएको थियो। तर पनि सांसदहरूले उठेर विरोध जारी राखेपछि बैठक स्थगित गर्नुभयो। सभाका यसअघिका दुईवटा बैठक पनि कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएका थिए। राष्ट्रिय सभाको अर्को बैठक जेठ 26 गते मंगलबार दिउँसो 1:15 बस्नेछ। गत शनिबार भारतको उत्तर प्रदेश स्थित कोशी नगरबाट उद्धार गरिएका 453 जना नेपालीहरू ठगिएको घटनामा रूपन्देही प्रहरले 5 जनाको संलग्नता देखेको भन्दै कानूनी प्रक्रिया अगाडि बढ़ाएको छ। प्रारम्भिक सोधपूछ तथा अनुसन्धानका क्रममा उनीहरूको संलग्नता देखिएको भन्दै रूपन्देही प्रहरले ठगी मुद्दामा कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको हो। उनीहरूमाथि रूपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका निमित्त सूचना अधिकारी दिनेश कुमारले जानकारी दिनुभयो। उहाँका अनुसार डोटी जिल्ला शिखर नगरपालिका बस्ने 23 वर्षीय सीताराम बोहरा, ओहलडुङ्गा चम्पादेवी गाउँपालिकाका 30 वर्षीय अनिल बुढा थोकी, रोल्पा मुटकी चुला गाउँपालिकाका 23 वर्षीय अमनलाल बुढा, डोल्पा ठुलीभेरी नगरपालिका बस्ने 21 वर्षीय दिनेश बुढा र नवलपुर जिल्ला कावसती नगरपालिका बस्ने 45 वर्षीय कमल गिरीमाथि ठगीको अभियोगमा कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको हो। उद्धार गरिएका नेपाली नागरिकहरूले आफूहरूलाई आकर्षण रोजगारीको प्रलोभन देखाई भारतका विभिन्न स्थानमा पुर्याएको तर सम्झौता अनुसार काम तथा सुविधा नपाएको गुनासो गरेका छन्। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य जरूरी रहेको बताउनु भएको छ। सर्वोच्च अदालत बार एसोसिएशनले आज उहाँको स्वागत तथा पूर्व प्रधान न्यायाधीश प्रकाशमान सिंह रावतको विदाई कार्यक्रममा उहाँले न्याय क्षेत्रको सुधारका लागि बार र बेन्चबीच सहकार्य हुँदा न्याय सम्पादन सहज हुने बताउनुभयो। पूर्व प्रधान न्यायाधीश रावतले बार र बेन्चबीच सुमधुर सम्बन्ध विगतदेखि नै रहिआएको र सर्वोच्चमा मुद्दा संख्या बढ़दै गएकाले त्यसलाई घटाउनेतर्फ ध्यान दिन सुझाव दिनुभयो। नेपाल बार एसोसिएशनका अध्यक्ष विजय प्रसाद मिश्रले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
8: बितल 25 वर्ष के लम्बा अनुभव धल डाक्टर हेमन्त स्वाल से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम
9: मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्भे उनका संपर्क करके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोली क्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लखहट टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।

0: 31,84,003,000 रकमको लेखा परीक्षण गरिएकोमा 2,19,74,000 रूपियाँ अर्थात 2.13% बेरोजू देखिएको छ। त्यसै गरी भीमदत्त नगरपालिकामा 4,19,79,69,000 रूपियाँको लेखा परीक्षण गरिएकोमा 5,39,01,000 अर्थात 1.2% बेरोजू देखिएको बताएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले संचार तथा सूचना प्रविधि क्षेत्रलाई प्रविधि मन्त्री बनाई विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। सूचना तथा संचार मन्त्रालयमा आज बसेको विषयगत समितिको बैठकमा मन्त्री डाक्टर तिमिल सेनाले जनतालाई सचेत र शिक्षित बनाउनु मीडियाको प्रमुख जिम्मेवारी रहेकाले लोककल्याणकारी विज्ञापनको नियमन गर्न आवश्यक रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सेनाले पुराना कानूनहरूलाई समयानुकूल परिमार्जन र आवश्यकता अनुसार नयाँ कानूनी सुधारलाई प्राथमिकता दिँदै संसदलाई प्रभावकारी कानून निर्माण गर्ने संस्थाका रूपमा सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सेनाले सूचना तथा संचार क्षेत्रका समस्या समाधानमा तीन तहका सरकारबीच समन्वय अझ सुदृढ बनाउन व्यवस्थित संयन्त्र र एकीकृत प्रणालीको विकास आवश्यक रहेको औल्याउनुभयो। खोज खबरमा अब पालो जनावाजको। आज भोलि मालपोत कार्यालय टिकापुरमा सेवा गराएको धेरै भीड़भाड़ हुने गरेको छ। कार्यालयमा भीड़भाड़ हुँदा सेवा गराएले समयमै सेवा नपाएको गुनासो सुनिन्छ। आजको जनावाजमा हामीले मालपोत कार्यालय टिकापुरको सेवा कस्तो छ भनी केही सेवा गराएलाई सोधेका छौं।
1: नमस्ते, मेरो नाम राधिका भण्डारी हो, लम्की चुवा नगरपालिका 8 बचेला घर हो मेरो। टिकापुरमा आएको हामीलाई लगभग 8 दिन हुन लागिसक्यो। एउटै काम पनि भइरहेन, काम धेरै ढिलो भइरहेछ। एउटै कर्मचारी भएर के हो थाहा भएन, कस्तो गर्मी छ, यस्तो भिडभाड छ, खोइ कर्मचारी कम भएर हो कि यो के हो बुझ्न सकेको छैन मैले। कोही विदामा छन् भनेर आएको कर्मचारी, हामीहरू आफ्नो बच्चा यताउति छोडेर हिँडेका छौँ, गाह्रो हुन्छ, अलिकता कर्मचारी बढाए हुन्थ्यो।
2: नमस्कार, मेरो नाम प्रकाश जोशी हो, ठेगाना चाहिँ लम्की चुवा नगरपालिका 8 नम्बर 10 चुवा हो। म चाहिँ आएको लगभग एक तिमीलाई यहाँ चाहिँ समस्या के छ भने यहाँ नेटवर्क समस्या र सर्भरको समस्या भएको कारणले गर्दा, अर्को कुरा जुन अहिले नयाँ सरकारले 2 दिन छुट्टी दिने व्यवस्था मिलाएको छ, त्यसको कारणले गर्दा पनि एकदमै काम ढिलाइ भएको अवस्था त्यो देखिन्छ। र अर्को कुरा कर्मचारीहरूको पनि के समस्या छ भने रेगुलर काम नगर्ने, अनि त्यसपछि मन लगाएर काम नगर्ने, कहिले सर्भे डाउन छ भन्ने, कहिले नेटले काम गरिरहेको छैन भन्ने, त्यो अवस्थाको कारणले गर्दा चाहिँ एकदम काममा ढिलाइ भएको छ। त्यसको लागि चाहिँ हाम्रो सुझाव के छ भने नेट र सर्भे छिटो छ कि त्यो सञ्चालन गर्ने व्यवस्था मिलाइदिएको, र अर्को कुरा हप्ताको 2 दिन यो पनि एउटा सुधार गर्नुपर्ने अवस्था देखिन्छ।
3: मेरो नाम अमर लाग्यो, लम्की चुवा वार्ड नम्बर 8 बस्छु म। आज लगभग 14 दिन भइसक्यो हाम्रो आउनु जानु भन्दाले पनि भाडा त्यति खर्च हुन्छ, खाना पिना सबै लगाएर लगभग 1000 रुपियाँ एकजना माथि आउँछ। यहाँ आएपछि एउटा फाइल एउटा एयरपोर्टमा जाँदा लगभग 1 घण्टा लगाइदिन्छ, 10 फाइलको मात्र काम हुन्छ एक दिनमा। हाम्रो भन्दा कस्तो छ भनेपछि अलिकति कर्मचारी अलिक थप गर्दाखेरि राम्रो हुन्थ्यो कि सजिलो हुन्थ्यो कि, यति टाढा टाढाबाट आउनुपर्छ भाडा तिरेर, कसैले यहीँ रुम लिएर होस्टेलमा बस्नुपर्छ, बहुत कमजोरी हो, काम बराबर भइरहेको छैन, बाहिरबाट पनि दलाली लाग्ने रहेछन्, अर्कै फाइल लिएर भित्र घुसाउँदा रहेछन्, हामी लाइनमा लागेका छौँ, हाम्रो काम हुँदैन, बाहिरबाट 100-200 खाने मान्छे अलग्गै हुँदो रहेछन्, उनीहरू फाइल लिएर उनको काम जारी हुन्छ, हाम्रो फेरि थप एक दिन पछाडि यस्तो देखियो। यहाँ बिहानदेखि हामी अहिलेसम्म एक कोठाबाट अर्को कोठासम्म गएको छैन फाइल, भन्नाले एउटा कामको लागि हामीलाई 4 दिनसम्म दौडिनुपर्छ। त्यति अप्ठ्यारोमा हामी यत्रो धुपमा यसरी दौडिनुपर्छ, 10-10 बोतल 20-20 बोतल पानी दिनुपर्छ एक दिन यस्तो धुपमा खडा।
4: नमस्ते, ललिता देवी जोशी टोरपडबाट आएको। हाम्रो एक हप्ता जति भइसक्यो हाम्रो काम बनिरहेको छैन, हामीहरू यताउता दौडेछौँ, यस्तो गर्मीको मौसम छ, कसले पनि हेरेको छैन, भिडभाडमा अब कहाँसम्म बस्ने ठाउँ पनि छैन, नल्कामा पानी पनि छैन, मोटरको बटन कहाँ छ हामीले थाहा पनि छैन, किनेर खानाखेरि पनि अब कहाँसम्म पाउने पानी, पैसा हुनु पर्यो हातमा, त्यस्तै सुविधा केही पनि छैन, टाढाबाट आउँछु गाडी भाडा पनि त्यस्तै लाग्छ, बाहिर मान्छे त्यहाँ देखाउँछन्, त्यहाँको मान्छे त्यहाँ देखाउँछन्, काम बनिरहेको छैन। अनि एउटा कुरा के छ भने टाढाबाट आएको मान्छेलाई हिजो आएको पनि यहीँ थप्प छ, आज आए पनि थप्प छ, लाइन चलिरहेको छैन, अहिले हुन्छ जानु भने त हामीलाई फर्काइरहेको छन्, साँझसम्म पालै आउनु, कहिलेसम्म हुन्छ भनेपछि भोलि हुन्छ पर्सि हुन्छ हुन्छन् यस्तै गरिरहेका छन्। जनतालाई धेरै दुःख छ, सेवा सुविधा यहाँ केही पनि छैन।
5: नमस्कार, मेरो नाम चाहिँ पुष्प विष्ट, मङ्गलसेन नगरपालिका होलीगाउँमा छ। लगभग 2 हप्ता आदि भयो मालभोतमा आएको, यहाँ एकदमै झन्झटिलो छ कामहरू, होइन कम्प्युटर फाँटमा, अरू फाँटभन्दा अलिक कम्प्युटर फाँटमा एकदम गाह्रो छ, 3-4 ठाउँको एउटै काम हुने रहेछ, त्यही पनि अब खै अब के हुन्छ, 4-5 दिन भइहाल्यो कामै भइरहेको। कम्प्युटर फाँटतिर चाहिँ अलिक कर्मचारीहरू बढाएर हुन्छ कि के गरेर हुन्छ अब, होइन त्यो गर्यो भने अलिकति सहज हुन्थ्यो हामीहरूलाई, आज हुने काम भोलि हुने काम पछि भइरहेको, 2-3 दिनसम्म त्यही फाइलहरू मात्रै काम गर्दा त्यस्तो भइरहेको।
0: यस्तै जनावत

0: सँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। भजनी नगरपालिकाका प्रमुखहरूबाटै अनियमितता, असुली गर्नुपर्ने घोटाला 66,58,000, आन्तरिक आय सुविधामै सकियो। इलाका प्रशासन कार्यालय टिकापुरद्वारा हुलाक सेवा मार्फत राहदानी वितरण शुरू, सरकारले दिएको जिम्मेवारी पूरा गर्ने हुलाक कार्यालयको प्रतिबद्धता। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, लुम्बिनीमा एमालेका 4 मन्त्रीद्वारा राजीनामा। र कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावत पनि बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्लेटफर्म सुन्दै गर्नुहोला। नमस्कार।
1: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बिहा नगइजन पनि भएन, जाउँ भने भुवाको मंगलसूत्र पनि भाँची गयो।
1: यतिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिलेै जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्तेका बाले मनकै पुरो हर्यो, हट त बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।
4: सिधापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
5: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: यही जेठ 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर कैलाली,
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याच नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 #डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

टीकापुर नगरपालिका वार्ड नम्बर एक को टोल भेला संचालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर एक को आर्थिक वर्ष 2083-84 संचालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तहसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33 समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर,

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो हो
1: कसो कालो छिटो नलाग्यो
2: के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर खकरला रोड टिकापुर कैलाली

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपतिका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता। एमालेमा पार्टी पुनर्गठनको लागि हस्ताक्षर अभियान आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने एमाले अध्यक्ष ओलीको भनाई।
1: पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यससम्म मैले विश्राम लिने स्थिति बन्छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता गर्न राष्ट्रिय सभामा माग। विज्ञापनका लागि मात्र खोलिएका संचार माध्यमहरूमाथि कड़ाई गर्ने सरकारको नीति।
2: विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ।
0: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा 6 उपसमिति गठन। कानून न्याय तथा मानव अधिकार समितिद्वारा कार्यविधि पारित।
3: माननीय मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्यूज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
0: र इरानले गरेको हमलामा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा एकजनाको मृत्यु। साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग नेपाल पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सवारी धनीहरूको सिन्डिकेटले कुनै बेलामा सड़कहरू कब्जा थिए र उपभोक्ता तथा यात्रुहरू निकै पीड़ामा थिए। जति नै थोत्रा भए पनि समितिको नामको सिन्डिकेटमा गाड़ीहरू बाहेक नयाँ सवारी साधन चल्न दिँदैनथे। अब पनि नयाँ दर्ता बन्द गरिएपछि सम्भवतः पुरानै थोत्रा गाड़ीहरूको एकलौटी हुने हो कि होइन, यसमा सरकार सचेत हुनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता नलिए तत्काल राजीनामा माग गरेका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा विभिन्न दलका सदस्यहरूले प्रधानमन्त्रीले भारतको जमीन नेपालले मिचेको भन्ने अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने अडान राखेका थिए। नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर, दुर्भाग्यपूर्ण तथा गैर जिम्मेवार भएको बताउनुभयो।
6: प्रधानमन्त्रीले केही दिन अघि 16 संसद प्रतिनिधि सभामा नेपालको भारतीय भूमि अतिक्रमण गरेको भन्ने आशय व्यक्त गर्नु अत्यन्तै गम्भीर र दुर्भाग्य विषय हो। यदि प्रधानमन्त्रीसँग आफ्नो भनाई पुष्टि गर्ने ठोस प्रमाण छन् भने ती प्रमाण संसद र नेपाली जनता समक्ष प्रस्तुत गरिनुपर्छ। यदि त्यस्ता प्रमाण छैन भने उहाँले राष्ट्रियसँग स्पष्ट रूपमा क्षमा याचना गर्नुपर्छ। राष्ट्रिय हितसँग जोड़िएको विषयमा भ्रम सृजना गर्ने छूट कसैलाई पनि छैन।
5: त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नुभएको हो। विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रियता विपरीत भएको भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुभयो। उहाँले कपोकल्पित, आधारहीन र नाटकीय अभिव्यक्ति दिएको आरोप समेत लगाउनुभयो।
7: हालसम्म नेपाललाई र भारतलाई थाहै नभएको, सीमा विज्ञहरूले समेत जानकारी नपाएको, कहीँ कतैबाट पनि पुष्टि नभएको, कपोकल्पित, आधारहीन अभिव्यक्ति दिएर सच्चा नेपालीलाई लज्जाबोध मात्रै गराएन, नेपालीको हित विपरीत बोलेर राष्ट्रघात गर्नुभयो।
5: नेकपा एमाले सांसद सम्झना देवकोटाले प्रधानमन्त्रीले संसदमा बोलेको विषयले सदकदेखि सदनसम्म आलोचना सर्काएको भन्दै तत्काल सुधार गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो। जिम्मेवार पदमा बसेर प्रधानमन्त्री तथ्यहीन विषयलाई सार्वजनिक गरेको भन्दै त्यसको विरोध समेत गर्नुभयो।
8: बिना तयारी राष्ट्र प्रमुख जस्तो एउटा व्यक्तिको इतिहासमा पहिलो पटक सुनिएकी यति राष्ट्र हितको विरूद्धमा राष्ट्रियता र स्वाभिमान सार्वभौम सत्ता जनपन सम्पूर्ण जनता र नागरिकको विरूद्ध उहाँले बोल्ने कुरा दुर्भाग्यवश भयो भन्ने मलाई लाग्छ। नेपाल भारतको सीमा सम्बन्धमा दिनुभएको असत्य, भयानक, गैर जिम्मेवार राष्ट्रघाती अभिव्यक्तिले आम नेपाली जनताहरू सदनदेखि सडकसम्म पोखेका छन्, अब सम्हाल्न गाह्रो छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहनुभएका अध्यक्ष लामिछानेले आज प्रधानमन्त्री मोदीलाई भेट्नु भएको हो। भेटमा नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि सभापति लामिछानेले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक संवाद भएको उल्लेख गर्नुभएको छ। नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै उहाँले साझा सभ्यतासँग सम्बन्ध डिजिटल करिडोर र सहज तथा निर्वाध सम्पर्क विस्तारका माध्यमबाट दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने बताउनु भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ। पार्टीभित्र अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने बहस चलिरहँदा उहाँले यस्तो बताउनु भएको हो। फागुन 21 को निर्वाचनपछि पहिलो पटक आज सार्वजनिक कार्यक्रममा बोल्नु भएको अध्यक्ष ओलीले भर्खर महाधिवेशनबाट निर्वाचित भएकाले विधि र पद्धति अनुसार नै आफ्नो बहिर्गमन हुने प्रश्न पार्नु भएको हो। अप्ठ्यारो परिस्थितिमा नेतृत्व छाड्ने गरी आफू अध्यक्ष नबनेको भन्दै अध्यक्ष ओलीले आफू लक्षित गतिविधि बन्द गर्न निर्देशन समेत दिनुभएको छ। काठमाण्डुमा शुरू भएको पार्टीको दुई दिने सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटनमा अध्यक्ष ओलीले भन्नुभयो,
1: गएको पुष 3 गते मलाई अध्यक्ष छान्नु भएको थियो। जस्तो सुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। संघर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको। कोही आशंका हुन सक्छ मैले विषयमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
5: प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न विषयको अध्ययन तथा समन्वयका लागि 6 उपसमिति गठन गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार ती उपसमितिहरू गठन गर्ने निर्णय सर्वसम्मतिले गरेको हो। समितिकी सभापति डाक्टर ओजस्वी शेरचनका अनुसार समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान प्रविधि तथा नवपर्व वर्तन अध्ययन उपसमिति, सूचना तथा संचार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको छ। यी सबै उपसमितिहरू समितिका सभापतिको मातहतमा रहने गरी उपसमितिको संयोजनको जिम्मेवारी सभापति स्वयंले गर्ने व्यवस्था रहेको छ। बैठकमा उपसमिति गठनको निर्णय सुनाउँदै सभापति डाक्टर शेरचनले भन्नुभयो,
9: समिति परामर्श तथा समन्वय उपसमिति गठन गर्न प्रस्ताव गर्छु। माननीय सदस्य प्रभात काल, माननीय सदस्य सीता थपलिया, माननीय सदस्य रिंगला यादव, माननीय सदस्य रमेश कुमार मल्ल, माननीय सदस्य राधिका रम्तेल र माननीय सदस्य महावीर, माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी उल्लेखित प्रस्तावलाई पारित गर्न अनुरोध गर्दछु। माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी प्रस्ताव समितिबाट पारित भएको व्यवहार जारी गर्छु।
5: यसैबीच संघीय संसद अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले वफादार छलफल गरी सो कार्यविधिलाई सर्वसमितिले पारित गरेको हो। समितिकी सभापति समीक्षा बास्कोटाले समितिका माननीय सदस्यहरूबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरूलाई समेत समिति र उक्त कार्यविधि पारित गरिएको जानकारी दिनुभयो। कार्यविधिमा प्रतिनिधि सभा नियमावलीमा गरिएका नयाँ व्यवस्थालाई समेत समावेश गरिएको छ।
3: कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि 2083 माननीय सदस्यहरूबाट प्राप्त भएको सम्पूर्ण सुझावहरूलाई समावेश गरेर सर्वसम्मतिले पारित गर्न निर्णयार्थ पेश गर्दछु। यसलाई सर्वसम्मतिमा मान्य मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्युज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
5: सरकारले विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यमहरूमाथि कडाई गर्ने भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सनाले लोक कल्याणकारी विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यममाथि कडाई गर्नुपर्ने समय आइएको बताउनु भएको हो। मन्त्रालयमा आयोजित अन्तर्गतको विषयगत समितिको बैठकमा बोल्दै वहाँले जनताको करबाट संकलित रकमको दुरूपयोग हुन नदिने धारणा राख्नुभयो। मन्त्री तिमिल्सनाले विज्ञापन र अनुदान प्राप्त गर्ने त्यसैले मात्र अधिकांश संचार माध्यमहरू सञ्चालनमा रहेको भन्दै त्यस्ता मीडिया हाउसको अध्ययन गरिने बताउनुभयो। संचार माध्यमहरूको प्रभावकारिता, रोजगारी सृजना तथा सार्वजनिक हितमा पुर्याइएको योगदानको समीक्षा गर्न आवश्यक रहेको औल्याउनुभयो।
2: विज्ञापनको लागि मात्रै स्थापना भएको संचार माध्यमले देशलाई के फाइदा पुर्याएको हुन्छ? त्यो अनुदान अथवा त्यो विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो, टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ, त्यसमा काम गर्ने मान्छेहरू के कस्ता हुन्छन्, त्यसले के कस्तो रोजगारी दिएको हुन्छ, कि नेपालको संचार जगतले त्यस्तो लोक कल्याणकारी विज्ञापनको पनि त्यसलाई पनि समर्थन गर्ने हो।
5: साझा खबरमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भयो। खेलको 13 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता लिएकी थिइन्, तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गर्यो। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति भारत र भूटान खेल्दैछ। अब बंगलादेशले उपाधिका लागि फाइनल मा यो खेलको विजेतासँग खेल्नेछ।
0: सन्तोषी रावल बझाङमा सामान्य वर्षा र हल्का हावाहुरी चल्ने बित्तिकै बिजुली जाने समस्याले जिल्लावासी पीड़ित।
10: हरेक कुराहरूमा समस्या मान्छेलाई अँध्यारोको चपेटामा पारेको छ बझाङ जिल्लालाई। विद्यार्थीहरूलाई त भन्ने छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको बर्बाद छ।
0: भरपर्दो विद्युत सेवा दिन माग रिपोर्टसँगै संसदमा प्रतिपक्षी दलका सांसदहरूका असन्तुष्टि बारेमा कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: टिकापुर नगरपालिका वार्ड नम्बर 1 टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ, टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33 समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टिकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18 जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पूर्वाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे। टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
12: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
13: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
12: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर शंखुवास सभाको भोटखोलामा पर्ने चीनको नाका किमाथाङकामा पहिलो पटक सवारी साधन पुगेको छ। किमाथाङकाको पालिका स्थित योजना अनुगमनका लागि भोटखोला गाउँपालिकाका उपाध्यक्ष साहना लामा सहितको टोली पहिलो पटक भोटखोला गाउँपालिकाको गाड़ी लिएर योजना अनुगमनमा पुग्दा स्थानीय बासिन्दाले खुशियाली मनाएका छन्। रेडियो खाँदबारी एफएम शंखुवा सभाले यो खबर पठाएको हो। बझाङमा सामान्य वर्षा तथा हल्का हावाहुरी लाग्ने बित्तिकै बिजुली जाने समस्या रहेको छ। पटक पटक हुने विद्युत अवरोधका कारण जिल्लावासीको दैनिकी प्रभावित बनेको छ।
14: अलिकति पानी पर्नासाथ बिजुली काट्ने गरिएको भन्दै स्थानीयवासीले नेपाल विद्युत प्राधिकरणप्रति गुनासो गर्दै आए पनि समाधान नभएको बताउने गरेका छन्। रातिको समयमा विद्युत अवरूद्ध हुँदा नागरिक अन्धकारमा बस्न बाध्य हुने गरेका छन् भने मोबाइल ल्यापटप लगायत विद्युतीय उपकरण चार्ज गर्न समेत समस्या हुने गरेको बताउनुहुन्छ जयपृथ्वी नगरपालिका 10 चैनपुरका गोकुल सिंह।
10: यो अलिकति पानी पर्ने बित्तिकै विद्युत बन्द हुने, अलिकति हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने, यसले गर्दाखेरि हरेक कुराहरूमा समस्या मान्छेलाई अँध्यारोको चपेटामा पारेको छ। बझाङ जिल्लालाई विद्यार्थीहरूलाई त भन्ने छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको बर्बाद छ, अरू उद्योग व्यवसायमा पनि त्यस्तै किसिमको ठप्प छ। यसलाई यो समाधान कहिले होला भन्नेमा हामी चिन्तित छौँ। अब यो विद्युत प्राधिकरणले अलिकति ध्यान दिनु पर्ला जस्तो लाग्छ मलाई। यस्तो तरिकाले हामीले कतिसम्म बस्ने? अब महसुल लिएकै छ, अब हामीले चाहिँ विद्युत त यस्तो बेलामा पनि बाल्न पाउनु पर्यो नि। अलिकति हावाहुरी आउने बित्तिकै चाहिँ बन्द हुने, लाइन काटिने,
14: बिजुली नियमित नआउँदा संचार सेवा समेत प्रभावित हुने गरेको छ। पठन पाठनमा पनि समस्या हुने गरेको गुनासो गर्दै अर्का स्थानीय रेशमी खड्का।
15: बझाङमा अलिकति पानी पर्न साथ हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने गरेको छ। अब हामी त विद्यार्थी मान्छे लेखपढ गर्न पनि धेरै समस्या हुन्छ, कहिले काहीँ हाम्रो बेलुका होमवर्क पनि छुट्ने गरेको छ, विद्युत नआउँदा अनलाइन क्लासहरू पनि छुट्ने गरेका छन्।
14: गाउँघरमा नागरिकले वैकल्पिक ऊर्जा योजना नहुँदा पनि बिजुलीको समस्या नहटेको बताउने गरेका बोहरा।
16: गाउँघरमा राष्ट्रिय लाइन जोडिएको छ तर विद्युत भने बेला बेला जाने गरेको छ। अब गाउँमा सोलर लाइट जस्ता साधनहरू केही पनि छैनन्। कहिले काहीँ विद्युत नआउँदा हामीले अन्धकारमा बस्नु परेको छ, यसले गर्दा हामीले धेरै शास्ति खेप्नु परेको छ।
14: नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले भने खराब मौसमका कारण बिजुली अनियमित हुने गरेको बताउनु भयो। विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख दिनेश पौडेलका अनुसार जिल्लाको भौगोलिक अवस्था, पुराना लाइन तथा हावाहुरीका कारण बेला बेलामा विद्युत सेवा प्रभावित हुने गरेको हो।
17: अहिले हावाहुरीको समयमा चाहिँ के हुन्छ भने पानी पर्दाको समयमा खासै त्यति अवरुद्ध हुँदैन, खास चाहिँ हावाहुरीको कारण चाहिँ बढी चाहिँ लाइन चाहिँ अवरुद्ध हुन्छ। होइन, रुखका हाँगाहरू चाहिँ लाइनमा पर्छन्, त्यो लाइनमा परिसकेपछि त्यो लाइन तपाईँको अवरुद्ध हुन्छ, लाइन लाग्दैन। समस्याको डर भनेको त्यो रुखको हाँगाहरू र रुखहरू र बाँस गर्दाखेरि चाहिँ लाइनमा पर्दाखेरि चाहिँ लाइन दिने ठाउँमा चाहिँ अर्को त हुन्छन्। रुख लगाएर कतिपय हाम्रो ठाउँमा गाउँपालिकामा टापरको तपाईँको प्रसार लाइन र बिरा लाइन पनि क्षति भएको छ। त्यसको मर्मत गर्न पनि प्राविधिक टोली यहाँबाट चैनपुर प्राविधिक टोली र बाटोबाट प्राविधिक टोली पठाउनु पर्ने हुन्छ।
14: बारम्बार बिजुली अवरुद्ध हुँदा गरिएको गुनासोको सम्बोधन नभएकोमा बझाङवासी दुखी त छन् नै, बिजुलीको विकल्प खोज्न पनि उनीहरूले अनुरोध गरेका छन्। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तडावाज, बझाङ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले ठूला निर्णय गर्दा सबैको राय लिनुपर्ने प्रतिपक्षी सांसदहरूको माग।
18: यिनै प्रधानमन्त्री थियो योभन्दा अगाडि, होइन त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन, उहाँले तथ्याङ्क संकलन गर्न सहयोग गर्नु भएन। त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो।
0: अहिलेका प्रधानमन्त्री प्रतिको असन्तुष्टि लगायतका कुराकानी बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
20: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
20: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
21: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रासोपाको बहुमत भए पनि कानून निर्माण र संसदीय प्रक्रियामा एक्लै हिने बाटो लिन नहुने प्रतिपक्ष दलका सांसदहरू बताउँछन्। साथी लीलप्रकाशनले नेकपाका सांसद गणेश विकसँग कुराकानी गर्नुभएको छ।
18: हिजो के थियो भन्दाखेरि एउटै पार्टीको बहुमत हुँदैन थियो, त्यो स्पष्ट बहुमत नहुँदाखेरि कहिले काहीँ चाहिँ यस्ता खालका कानूनहरू चाहिने समयमा पास नभइकन अलिकति लम्बिनुपर्ने खालको स्थितिहरू सिर्जना हुन्थ्यो। तर अहिले चाहिँ स्पष्ट बहुमत भएको हुनाले त्यो स्पष्ट बहुमतले चाहिँ कानूनहरू चाँडो चाँडो पास हुन सक्छन् भन्ने चाहिँ एउटा सुविधा छ। अर्को कुरा के छ भन्दाखेरि हाम्रा कानूनहरू 2034 सालका, 2018 सालका, 2021 सालका कानूनहरू लिएर हामी अहिले पनि काम गरिराखेका छौँ होइन। जस्तै भूमि सुधारको ऐन हामी 2021 काम गरिरहेका छौँ होइन, अनि त्यसपछि हामी जाने श्रम ऐन जाने 2029 काम गरिराखेका छौँ। यस्ता थुप्रै छन्।
23: त्यो समसामयिक बनाउन नसक्नु भनेको दुई तिहाई नपुगेर त्यस्तो भएको थियो, ढिलासुती भएको थियो,
18: दुई तिहाई नपुगेर पनि हो। अर्को कुरा चाहिँ हाम्रो जुन संरचना छ नि, समाजको संरचना, त्यो समाजको निरन्तरताको संरचनाको निरन्तरता पनि, जस्तै राणाकालीन चाहिने कतिपय चाहिने के भन्छ मनस्थिति लिएर प्रवृत्ति लिएर मान्छे यो लोकतन्त्रसम्म आइपुगे, गणतन्त्रसम्म आइपुगे होइन, तिनै कर्मचारीहरू आए, तिनै जाने कतिपय नेताहरू आए, जसका कारणले गर्दाखेरि त्यो रोकिँदै आयो। जस्तो अहिले एउटा अवसर के छ त भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका कतिपय मान्यजीवहरू अहिले नयाँ खालको चाहिने संसार बुझेका नयाँ एउटा फ्रेस युवाहरू हुनुहुन्छ होइन। अब उहाँहरूले चाहिँ यो टेक्नोलोजी बुझ्नु भएको छ, अहिलेको डिजिटलको युग बुझ्नु भएको छ, त्यस कारणले गर्दाखेरि हिजोका चाहिँ परम्परागत कानूनहरूमा अहिलेको डिजिटलाइजेसनमा जाने लाने एउटा ठूलो अवसर छ।
23: अहिले त्यो देखिन्छ, छाटका
18: देखिन्छ, किनभने उहाँहरूका प्रस्तुतिहरू हेर्दाखेरि होइन, उहाँहरूले जाने बोलेको कुराहरू हेर्दाखेरि, प्रस्तुतिहरू हेर्दाखेरि राम्रै खालको चाहिने सम्भावनाहरू देखिन्छ।
23: अरूको त्यस्तो देख्दाखेरि आफूले पनि प्रतिस्पर्धा गरौँ जस्तो
18: होइन, यस्तो हो, युवा भनेको जम्मै चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छे सबै हामीभन्दा जेठा छन् भन्ने त भएन नि त। हाम्रा चाहिने पार्टीमा पनि त युवाहरू हुनुहुन्छ नि त होइन। जस्तै अब नेपाली कंग्रेसको चाहिने इलामबाट जितेर आउनुभएको चाहिने निष्कल राई जाने भर्खरकै हुनुहुन्छ, सुभाष नेमाङ होइन, हाम्रै पार्टीको रमेश मल्लजीदेखि लिएर चाहिने हाम्रो पार्वती विश्वकर्मादेखि थुप्रै साथीहरू युवा हुनुहुन्छ नि त। अब हामी पनि पहिलोपल्ट गा हुनाले नयाँ नै हौं।
23: तर अब पहिलेको संसदमा कस्तो देखिन्थ्यो भने चाहे जतिसुकै युवा भए पनि पार्टीगत रूपमा चाहिँ आफ्ना आफ्ना छुट्टा छुट्टा कितामा उभिने देखिने खालको हुन्थ्यो। अहिलेका सांसदहरू युवा होस् अथवा अरू उमेर समूहको होस्, यदि राम्रो छ भने एकै ढिक्का भएर सँगसँगै हिँड्ने जस्तो त्यो छाँटकार देखिन्छ कि देखिन्न?
18: होइन, त्यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सरकारमा भर पर्ने सम्भावना देखिन्छ होइन। जस्तै मैले चाहिने म दलित कम्युनिटीबाट चाहिने हामी सांसद भएका साथीहरूको बीचमा कहिले काहीँ यसो छलफल गर्न खोज्छु। अब 17 जना मध्ये 14 जना त राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू हुनुहुन्छ
23: दलित समुदायबाट
18: होइन। अब उहाँहरू तयार हुनुभयो भने हामी 3 जना तयार भएर चाहिँ सँगै जान सक्छौँ होइन।
23: तयार देख्नु भएको छैन,
18: अब हामी मात्र तयार भएर होला साथी केही गरौँ भने अब उहाँले पार्टीलाई सोध्नुपर्ने, पार्टीले के भन्छ, अर्कोले के भन्छ भन्ने उहाँहरूलाई समस्या होला होइन। अब हामीलाई पनि कतिपय होला, तर पनि जाने थियो। मैले के भन्नु त खोजेको त भन्दाखेरि उहाँहरूको बहुमत भएको हुनाले उहाँहरूले चाहँदाखेरि यसरी जाउँ भन्यो भने मेरो विचारमा त्यो सुवाङजीको प्रस्तुति सुनिन्छ, त्यो निष्कलजीको प्रस्तुति सुनिन्छ, अब हाम्रै प्रमुख सचेतक युवराज दुलालजी हुनुहुन्छ, उहाँ चाहिँ अब उहाँको प्रस्तुतिहरू हेर्दाखेरि, उहाँहरूको क्षमता हेर्दाखेरि चाहिँ यो तपाईले भनेको कुराबाट त कुरामा चाहिँ हामी फरक राख्नु पर्छ भन्ने कुरामा हामी कतै पनि छैनौ हैन तर चाहिँ अब उहाँहरूले चाहिँ बहुमतको दम्ब देखाएर चाहिँ तिमीहरू नभए पनि हुन्छ हामी एक्लैले यो सब गर्न सक्छौ अहिले हामी संसार बुझेर आएका छौ अर्थमन्त्री विश्व घुमेर आएको पर्यटन मन्त्री त्यस्तै अरू सबै त्यस्तै त्यसकारणले गर्दाखेरि तिमीहरू चाहिँदैन जस्तो अब केही महिला नेताहरू हुनुहुन्छ हैन राष्ट्रिय स्वतन्त्र पार्टीको हैन कतिपय उद्योगीहरू विविध खालको चाहिँ उद्योगकै नेतृत्व गरेर आएका साथीहरू त्यहाँ मान्ने भएर आउनु भएको छ उहाँहरूको चाहिँ त्यो सेक्टरल जुन क्षमता छ त्यो जाने वास्तवमा राम्रो छ होइन त्यसले गर्दाखेरि त्यो कुरालाई चाहिँ सबैलाई जाने साझा बनाएर उनीहरूले लिन सक्ने स्थिति बन्यो भने महत्वपूर्ण छ तर जाने अब यो तिमीहरू पुराना हो तिमीहरूले 35 वर्षदेखि खायौ तिमीहरूले जाने केही पनि गरेनौ भन्यो भने अब यदि उनले भने जस्तै गर्ने भए त सुकुम्बासी समस्या अस्ति नै हल हुन्थ्यो नि त होइन यो त बटन दबाएर हुने कुरा त छैन होइन यो त संरचनाले यसरी बाँधिया छ कि उहाँले त्यो घर भत्काउँदै आउनुभयो जब उहाँको आफ्नै सांसदहरू पढ्न थालेपछि घर भत्काउने काम बन्द गर्नुभयो
23: भत्काउन पाइएन भनेर अदालतमा
18: मुद्दा पनि पर्यो होइन अनि त्यसले गर्दाखेरि के त मुद्दा बन्द भए पनि अहिले पनि भड्काउने काम त सुरु
23: तपाईँको अब अहिले सांसद हुनुभन्दा अगाडि त एउटा अभियन्ता अधिकार कर्मी ग्रुपमा पनि हुनुहुन्थ्यो र यो जुन भूमिहीन सुकुम्बासी मध्ये हामी सबैलाई के लाग्छ भने अधिकांश दलित समुदायबाट अलिक बढी पनि हुन सक्ला यो जुन खालको एउटा सरकारले कदम चाले नि तपाईँको बुझाइमा चाहिँ यो जुन लामो समयपछि सरकारले एउटा व्यवस्थापनको एउटा कदम चाले छ नि तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ
18: होइन यो नेपालको भूमिको अतिक्रमणको कुरा अन्त्य गर्ने हो भने नेपालमा भूमिको अतिक्रमणको चाहिँ कुरा जब तपाईँले दाङको जाने युनिभर्सिटीमा कति ठूलो जमिन छ भन्नु न दाङको संस्कृत विश्वविद्यालयमा होइन 3500 बिघा भन्दा बढी जमिन छ होइन अनि त्यस पछाडि जाने अहिले जाने यही पशुपतिको जाने गुठीहरू जाने माथि सिन्धुपाल्चोकमा जाने कसले जाने सञ्चालन गरिराखेका छ तपाईँले जाने कहिला के अरे कञ्चनपुरको झलारीदेखि लिएर ती मेन जस्तै अब चाहिँ अतरिया लम्की चिसापानीको के भन्छ जाने हाम्रो नेपालगंजको यतापट्टिको कोहलपुर यी सबै स्टेसनहरू हेर्ने हो भने ती सब अधिकांश जाने ऐलानीमा छन् अनि ती ऐलानी गरिबले जाने ओगटेर बसेका छन् दलितले
23: भनेको अहिले सरकारले जुन व्यवस्थापन गर्न खोजेको गलत छ
18: गलत छ गलत छ किनभने जाने
23: कस्तो अवस्थामा कसरी
18: यसो गर्न सक्थ्यो होइन मेरो कुरा के छ भन्दाखेरि अहिले यो राष्ट्रिय भूमि आयोग भन्ने चाहिँ जुन योभन्दा अगाडिको सरकारले गठन गरेका थियो होइन
23: पटक पटक कयौं सरकारले गठन गर्दै खारेज गर्दै
18: त्यो एउटै कुरा थिएन 2076 साल पछाडि बकाइदा त्योभन्दा अगाडिका गरे आयोगहरू चाहिँ बिना ऐनमा बनिएका थिए सरकारको घोषणामा त्योभन्दा पछाडि चाहिँ बकाइदा ऐन बनाएर त्यो ऐनले चाहिँ परिभाषित गरेर जाने कसरी जाने भन्दा ऐन थियो 2076 पछाडि उसले के गर्यो त भन्दाखेरि नेपालका 753 मध्ये 751 वटा पालिका जसमध्ये ललितपुरको जाने महानगरपालिका होइन एउटा जाने भक्तपुरको जाने भक्तपुर नगरपालिका यी दुईटा नगरपालिका बाहेक 751 वटा नगरपालिकाले चाहिँ त्यो आयोगसँग सम्झौता गरेका थियो त्यो सम्झौता गर्नेमा चाहिँ काठमाडौँ महानगरपालिका पनि थियो जसको मेयर साहब यिनै प्रधानमन्त्री थिए योभन्दा अगाडि होइन त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन उहाँले तथ्याङ्क संकलन गर्न सहयोग गर्नु भएन त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो उहाँले त्यही बेलामा चाहिँ सक्कल र नक्कली छनौट गरेर दिएको भए यहाँ लालपुर्जा बाँड्ने काम उहिले सकिन्छ
23: अनि त्यतिखेर काम गर्दाखेरि त अनि तत्कालीन राजनैतिक दलहरूले काम गर्न नदिएको त्यसकारणले अहिले प्रधानमन्त्री भएको बेलामा गरेको थियो
18: होइन सुकुम्बासीमा उहाँले हातै हाल्नु भयो नि उहाँले त सुकुम्बासीको काम गर्नु छोडेर यहाँ 20 मिटरवाला जाने जुन त्यो प्लानिङ थियो नि त्यो 20 मिटरमा जानुभयो नि
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित भएको छ सरकारले विज्ञापनका लागि मात्र खोलेका संचार माध्यममाथि कडाई गर्ने भएको छ कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ र महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो
2: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
1: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
1: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
1: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
1: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
1: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
1: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
1: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
1: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
1: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
1: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
1: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
1: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: टिकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरुरी सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ, टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33, समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टिकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
4: बाबु, म तिमीलाई रोक्दिन, तर यति याद राख्नु, हामी दुईजनाको प्राण तिमी बाँडिएको छ छोरा।

0: मन लाग्छ पखेटा फिजाएर छोरो उडोस्, अर्को मन लाग्छ सधैँभरि आफ्नो आँखा अगाडि बसिरहोस्। के गर्ने होला?
1: एउटा छोरा भएर आफ्नो आमा बाबाको लागि केही गर्न नसक्छ, कति दुःख लाग्यो होला मलाई। तपाईँ र बाबालाई सुखी र खुसी बनाउँछु भनेर।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848558।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

नमस्कार, सम्पूर्ण गजलीय मनमुटुहरूमा साहित्यिक अभिवादन। समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकाफ एफएम 101 मेगाहर्जको बहर गजल विशेष कार्यक्रम मधुबनको एउटा अर्को नयाँ अंक लिएर म कार्यक्रम प्रस्तुता अलख रञ्जन लोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। यहाँहरूले कार्यक्रम मधुबन www.tikapurefm.org र मोबाइल एप्स टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मधुबनको पहिलो गजल प्रस्तुत गर्दैछु कुपन्डोल ललितपुरका स्रष्टा गजलकार सुधीर थापाज्यूको हजज मुसम्मन सालिम बहरमा रहेको यो गजल।

कुपण्डोल ललितपुरका स्रष्टा गजलकार सुधीर थापाज्यूलाई हजरत मुसम्मन सालिम भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछौ। दार्जीलिङ भारतका स्रष्टा कवि गजलकार बीके मुखिया बाङ्देज्यूको मदित मुसम्मन सालिम भरमा रहेको यो गजल।

दार्जिलिङ भारतका स्रष्टा गजलकार बीके मुखिया बाङ्देज्यूलाई मदित मुसम्मन सालिम भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा कवि गजलकार छत्रपति दाहालज्यूको मुत्कारी मुसम्मन सालिम भरमा रहेको

काठमाडौँका स्रष्टा गजलकार छत्रपति दाहालजुलाई यो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। दाङका स्रष्टा कवि गजलकार कपिल किशोर घिमिरेज्यूको मुटकारी मुरब्बा सालिम भरमा रहेको यो गजल।

साङका स्रष्टा गजलकार कपिल किशोर घिमिरेज्यूलाई मुत्कारी मुरब्बा सालिम बहरमारेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। सर्पाङ भूटानका स्रष्टा गजलकार अच्युत घिमिरेज्यूको मुत्कारी मुसमन सालिम बहरमारेको यो गजल।

सरपान भूटानका स्रष्टा गजलकार अच्युत घिमिरेज्यूलाई यो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। पोखरा 26 कास्कीका स्रष्टा कवि गजलकार ऋषिकेश बरालज्यूको मुत्कारिक मुसमन सालिम बहरमा रहेको यो गजल।

पोखरा 26 कास्कीका स्रष्टा गजलकार ऋषिकेश बराजुलाई मुत्कारी मुसमन सालिम भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा गजलकार अनुराग अरूणज्यूको मुजारे मुसमन नखरब भरमा रहेको यो गजल।

काठमाडौँका स्रष्टा गजलकार अनुराग अरुणज्यूलाई मुजारे मुसुमनक र बर्मा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। हाल काठमाडौँमा कार्यरत बैतडीकी स्रष्टा गजलकार विमला चन्द्र सानुजीको मुत्कारी मुसुमन सालिम बर्मा रहेको यो गजल।

काठमाडौँमा कार्यरत वैतडीकी स्रष्टा गजलकार बिमला चन्द सानुजीलाई मुत्कारी मुसमन सालिम भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै आजको मधुबनको अन्तिम गजल प्रस्तुत गर्दैछु। दाङका स्रष्टा गजलकार हरिप्रसाद पौडेल स्वर्ण शिखाज्यूको मुत्कारी मुसमन सालिम भरमा रहेको यो गजल।

0: दाङका स्रष्टा गजलकार हरिप्रसाद पौडेल स्वर्ण शिखाज्यूलाई मुत्कारिब मुसमन सालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौं। प्राविधिक मित्र रत्नजीले समयले नेटो काटिसकेको जानकारी गराइसक्नु भएको छ। अहिलेसम्म मलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोतावृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजका गजलकारज्यूहरू कुपण्डोल ललितपुरका स्रष्टा गजलकार सुधीर थापा, दार्जीलिङ भारतका स्रष्टा गजलकार बीके मुखिया बाङ्दे, काठमाडौँका स्रष्टा गजलकार छत्रपति दाहाल, दाङका स्रष्टा गजलकार कपिल किशोर घिमिरे, सरपाङ भूटानका स्रष्टा गजलकार अच्युत घिमिरे, पोखरा 26 कास्कीका स्रष्टा गजलकार ऋषिकेश बराल, हाल काठमाडौँमा कार्यरत बैतडीकी स्रष्टा गजलकार विमला चन्द सानु, काठमाडौँका स्रष्टा गजलकार अनुराग अरूण र दाङका स्रष्टा गजलकार हरिप्रसाद पौडेल स्वर्ण शिखाजीहरूमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरहरूका यस्तै मर्मस्पर्शी भावका गजलहरू मधुवनमा प्रस्तुत गर्ने अवसर निरन्तर प्राप्त भइरहनेछ भन्ने कामना सहित आजको मधुवनबाट म कार्यक्रम प्रस्तुता अलक्ष्मी लोहार र मेरो आवाजलाई यहाँहरू समक्ष पुर्याउन प्रविधिमा साथ दिइरहनु हुने प्राविधिक मित्र रत्नाजीलाई पनि विदा दिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज। यहाँहरू सबैको पल शुभ रहोस्। शुभरात्री।
1: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: काठमाडौँ पाटन अस्पतालका मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम
3: यही जे 23 गते शनिबारका दिन
2: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
2: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
3: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
2: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
4: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 98-49-85-18-08।
6: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
7: मै नै जाइ, उहाँ आफ्नो अनुहार बिगारके घर से बाहर नै निकर छु।
6: उहे मारे त तुहिन उहाँ पठाइदो। यहाँ हेर, ई पत्रिकामे लिखल बा मनिष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई तो तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
7: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तू मैं अब भी जाए।
2: याद करबी, मनिष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमाडौं के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनिष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, डंडीफोर, दाग, खुजली, भुटला झरना, कपार के तालु खुलना, डेंड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नहीं हुई घाव, खतीरा ओ यौन दुर्बलता के
3: उपचार होइटी रहल बा।
2: सम्पर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नम्बर 9860071024 ओ 9860476417।

0: एनबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीसँग रचनात्मक सम्वाद भएको राष्ट्रपा सभापति लामिछानेको भनाई, भ्रमणमा सँगै रहेका एक राष्ट्रपा सांसद भन्छन्,
1: नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौं, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेडलाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि, भारतको प्रधानमन्त्री भन्नुभयो।
0: एल निन्यो मौसमी अवस्थाले नेपालमा कस्तो प्रभाव पार्न सक्छ?
2: जुन जुलाईको मिटसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, जुलाईको मिट पछि चाहिँ एकदम ठुलो वर्षा हुने सम्भावनाहरू रहन्छ।
0: र इरानले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा हमला गरेको कुवेतको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। कुवेतले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा गरिएको इरानी ड्रोन हमलामा परेर कम्तीमा एकजनाको ज्यान गएको र 63 जना घाइते भएको जनाएको छ। अधिकारीहरूले झिसमिसेमा गरिएको सो हमलामा गैर सैनिक पूर्वाधार र कूटनीतिक मिशनहरूमा क्षति पुगेको बताएका छन्। बीबीसी संवाददाता योलान्ड नेल भन्छिन्, कुवेतमाथिको आक्रमणमा विमानस्थलको टर्मिनल भवनमा गम्भीर क्षति पुगेको कुवेती नागरिक उड्डयन निकायले जनाएको छ। अर्को सूचना नभएसम्मका लागि उडानहरू स्थगित गरिएका छन्। बीबीसी संवाददाता योलान्ड नेल। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक आक्रमणको संज्ञा दिएको छ। सो हमला आफूले गराएको इरानको रिभोल्युसनरी गार्डले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेलको ट्याङ्करमाथि आक्रमण गरेको र केसम टापुमा एउटा टेलिकम टावरमाथि हमला गरेको आरोप लगाएको छ। त्यसको बदलामा आफूले अमेरिकी अखडाहरूमा निशाना बनाएको तेहरानको भनाई छ। अमेरिका इरान युद्धले विश्वभर आर्थिक वृद्धिको सम्भावनालाई धक्का दिएको अति धनी देशहरू सदस्य रहेको एउटा संस्था अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्टले बताएको छ। अर्को वर्षसम्म युद्ध विरामबारे सहमति नजुटेको खण्डमा कैयौं देशहरू आर्थिक मन्दीमा फस्न सक्ने चेतावनी उसले दिएको छ। 38 औद्योगिक देशहरूको उक्त समूहले यो वर्षको तेस्रो त्रैमासिक अवधिमा खाड़ीबाट हुने तेल र ग्यासको आपूर्ति द्वन्द्वपूर्वको अवस्थामा सुचारू भएको खण्डमा आर्थिक वृद्धि 2.8% रहने भविष्यवाणी गरेको छ। तर द्वन्द समाप्त नभए आर्थिक वृद्धि 2.1% खुम्छने उसको भनाई छ। युक्रेनले श्रृंखलाबद्ध ड्रोन आक्रमणका क्रममा सेन्ट पिटर्सबर्गको एउटा बन्दरगाह नजिकै एउटा रूसी युद्धपोतमा प्रहार गरेको बताएको छ। उक्त आक्रमणका कारण भीषण आगलागी भएको थियो। राष्ट्रपति जेलेन्स्कीले एउटा तेल टर्मिनल पनि निशानामा परेको बताएका छन्। उक्त शहरमा हजारौं सहभागी एउटा प्रमुख आर्थिक मंचको कार्यक्रम आयोजना हुन लाग्दा सो हमला भएको हो। झण्डै एक दशकपछि अमेरिकी अधिकारीहरूले पनि सहभागिता जनाइरहेको उक्त कार्यक्रममा शुक्रबार राष्ट्रपति पुटिनले सम्बोधन गर्दैछन्। अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जबरजस्ती श्रम विरूद्ध कदम चाल्न विफल भएको आरोप लगाउँदै 60 देशहरूमाथि थप भन्सार शुल्क लगाउने प्रस्ताव गरेको छ। 10% शुरू हुने उक्त भन्सार कर चीन, युरोपेली संघ र युके सहितका देशहरू विरूद्ध लक्षित छ। यूले अमेरिकी आरोप पूर्ण रूपमा तर्कहीन रहेको प्रतिक्रिया दिएको छ। र भारतको राजधानी दिल्लीमा एउटा बहुतले भवनमा आगो लाग्दा कम्तीमा 21 जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन्। एउटा निजी अस्पतालमा उपचार गराउन आएका बिरामी र उनीहरूका आफन्त उक्त भवनमा बस्दै आएका थिए। खबरहरूमा पीड़ित मध्ये धेरै भारतमा उपचार गराउन आएका विदेशी नागरिक र उनीहरूलाई हेरविचार गर्न आएका तिनका आफन्त रहेको जनाइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्। लामिछानेले पनि मोदीसँगको कुराकानीलाई रचनात्मक भनेका छन्। भारतीय प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी भाजपाको निम्तोमा दिल्ली पुगेका रासोपा सभापति लामिछाने र उनीबीच झण्डै 1 घण्टा लामो छलफल भएको बताइएको छ। औपचारिक भेटवार्ता सम्पन्न भएपछि दुई नेताबीच केही समय अनौपचारिक सम्वाद पनि भएको लामिछानेसँगै दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसद दीपक बोहराले जानकारी दिए। उक्त भेटवार्तामा उठेका विषयबारे उनले बीबीसीसँग भने,
1: नेपालको हाइड्रो एयरपोर्ट यहाँका विषय अन्य नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौँ, लिस्ट बनाउनुहोस् तपाईँहरू ल्याउनुहोस्, त्यसको डेड लाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि भन्नुभयो भारतको प्रधानमन्त्री। उहाँले भन्नुभयो म नेपाल गए पहिलोचोटि प्रधानमन्त्री भएपछि 20 वर्षपछि मैले सदनमा बोलेको थिएँ, एक घण्टाको बाटो छ तर आते आते 20 वर्ष लग गए भनेको उहाँले सम्झिनु भयो र भन्नुभयो म आउँछु नेपाल भ्रमणमा, नेपालसँगका हुने हरेक विषयमा त्यो सबैमा हामी काम गर्न तयार छौँ, पटक पटक यो चिज पार्टी सभापति रवि लामिछानेलाई भन्नुभयो।
0: दुई देश बीच आपसी हित र सरोकारका विषयमा भएको छलफललाई आगामी दिनमा सम्बन्धित सरकारी संयन्त्र र विभिन्न तहका निकाय मार्फत अघि बढ़ाइने नेता बोहराले बताए।
1: लगत्तै हाम्रो परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण त भएको छ, परराष्ट्र मन्त्री आउँदै गर्दाखेरि हाम्रा कन्सर्नका विषयहरू के हुन्, हाम्रा प्राथमिकताका विषय के हुन्, हामीले गर्नुपर्ने कामहरू भारतसँगको सहकारीमा के बाँकी छन्, के अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर हामीले गर्ने भन्ने चिजमा विवाद रहेन र भनौँ न ब्युरोक्रेसीले गर्नुपर्ने चिज, परराष्ट्र मन्त्री स्तरमा हुनुपर्ने चिज, सरकारले गर्नुपर्ने चिजहरू हामीले अगाडि बढायौं भने त्यो कामहरू हुन्छ।
0: कतिपय कूटनीतिज्ञहरूले राष्ट्रपा सभापतिको भारत भ्रमणले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण थप मजबूत बनाएको टिप्पणी गरेका छन्। भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्माले यस्ता उच्चस्तरीय भेटघाटले लामो समयदेखि थाँतिरहेका द्विपक्षीय विषयलाई पुनः अघि बढ़ाउन सक्ने अवसर सृजना गर्न सक्ने बताए।
4: दुवै देशको बीचमा विश्वास बढ़ेको बेलामा मलाई लाग्छ दुई तीनवटा कुराहरू जुन अलिकति गाह्रो तर हुन सक्ने सम्भावना भएका ठूलो आयोजनाको कुरा गर्दा पञ्चेश्वर आयोजनाहरू भयो, यो हवाई मार्ग दिने कुराहरू भयो, यस्ता कुराहरू चाहिँ अलि अगाडि बढ्न सक्लन् यही बेलामा हो गर्ने होइन। अब कति कुराहरू होला तिनीहरू चाहिँ अब वार्ताबाट शुरूआत हुन सक्ला, जस्तो चाहिँ सीमाको विषयमा कुराहरू मात्रै शुरू हुन सक्यो भने पनि मलाई लाग्छ त्यसलाई एउटा राम्रो संकेतको रूपमा लिनुपर्छ।
0: सोमबार 5 दिने भारत भ्रमणमा निस्किएका लामिछाने परिवर्तित राजनैतिक परिदृश्यमा नेपालबाट भारत भ्रमण गर्ने वरिष्ठतम नेता हुन्। अब अर्को विषय, सुस्ता क्षेत्रको नारायणी नदी किनारमा नेपालले निर्माण गरिरहेको तटबन्धको काममा भारतीय पक्षबाट रोक लगाइएको स्थानीय निकायका अधिकारीहरूले बताएका छन्। सिंचाई तथा जलस्रोत आयोजना चितवन मार्फत भइरहेको निर्माण कार्यलाई भारतीय सीमा सुरक्षा बलले विवादित क्षेत्रसँग सम्बन्धित विषय भन्दै दुवै देशबीच सहमति नभएसम्म अघि नबढ़ाउन भनेको जनाइएको छ। सुनौ बुटवलबाट माधव नेपालको रिपोर्ट।
5: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफू प्रधानमन्त्री भएपछि पाएको बताएका थिए। त्यस लगतै भारतीय पक्षले सुस्तामा तटबन्धको निर्माणमा रोक लगाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
6: चाहे उहाँ बोलेर रोको कि रोक्ने समय उसको त्यही थियो थाहा भएन, प्रधानमन्त्री पनि बोल्ने पुलिस इन्डियन पुलिस आएर पनि रोक्ने भयो।
5: सुस्ताको सीमालाई लिएर नेपाल र भारत बीच लामो समयदेखि विवाद हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका अनुसार नेपाल स्थित सशस्त्र प्रहरी बल र भारत बिहार राज्य अन्तर्गत पश्चिम चम्पारणका एसएसपीको नेतृत्वमा आएको भारतीय सुरक्षा बलको संयुक्त टोलीले जेठ 17 गते संयुक्त रूपमा सुस्ताको सीमा अनुगमन गरेको थियो। यो संयुक्त सीमा अनुगमन नियमित भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी होसन राज भण्डारीले बताए। यस क्रममा नेपालले नारायणी किनारमा 132 मिटर लामो तटबन्ध निर्माण गर्न लागेको जानकारी राखेको भारतीय पक्षले विवादित क्षेत्रमा दुवै देशको सहमति बिना काम अगाडि नबढ़ाउन नेपालको सशस्त्र प्रहरी बल मार्फत नेपाल सरकारलाई कुरा राखेको राज भण्डारीले बताए।
7: सुस्ता क्षेत्रलाई चाहिँ अब दुवै देशको विवादित क्षेत्र मानेको कारणले त्यहाँ चाहिँ नयाँ पूर्वाधार निर्माणको काम गर्दा चाहिँ केन्द्रीय सहमतिको आधारमा हुँदा राम्रो भन्ने उनीहरूले चाहिँ भारतीय एसएसबीको तर्फबाट सशस्त्र प्रहरी बल मार्फत
5: तटबन्ध निर्माणको लागि दुई चरणमा ठेक्का लगाएको आयोजनाको पहिलो चरणको काम यही असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको बताइएको छ। पहिलो तटबन्धलाई जोड्ने गरी बनाउन लागि 132 मिटर थप तटबन्ध बनाउन लाग्दा भारतीय सहमति बिना नबनाउन आग्रह गरेको बताइएको छ। तर भारतीय पक्षले तटबन्ध बनाउन नदिएको ठाउँ विवादित नभएर नेपालकै भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
6: त्यो जग्गा 22 सालमा महेन्द्र राजाले भूभू सैनिक राखेर बाँडेर पूजा पनि दिएको जग्गा हो।
5: सन् 1816 सुगोली सन्धिका अनुसार नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा नवलपरासीमा नारायणी नदी हो। सीमाविदहरूका अनुसार पहिले सुस्ता गाउँ नारायणी नदीको पश्चिम किनारमा थियो, तर समय समयमा नारायणी नदीमा आएको बालीले धार परिवर्तन गरी पश्चिमतर्फ च्याम्दा अहिले सुस्ता नारायणी नदीको पूर्वमा पुगेको छ। अहिले सुस्तामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका चौकीहरू छन्। करिब 300 जति नेपाली घरधुरी छन्। नेपाली र भारतीयहरूले चर्चेको बाहेक करिब 2000 बिघा जग्गा खाली छ, जुन जग्गा आफ्नो भएको भन्दै नेपाल र भारत सरकारले वर्षौं अगाडिदेखि दावी गर्दै आएका छन्। माधव नेपाल, बीबीसी बुटवल।
0: अब अर्को प्रसंग, अबको केही सातामै एल निन्यो भनिने विशिष्ट मौसमी गतिविधि शुरू हुने र त्यसले संसारका धेरै ठाउँमा थप विषम मौसम निम्त्याउने हालै विश्व मौसम संगठनले चेतावनी दिएको छ। नेपाल र समग्र दक्षिण एशियामा मनसूनको याम शुरू हुँदै गर्दा एल निन्योले त्यसलाई कमजोर पारिदिन सक्ने प्रक्षेपण गरिएका छन्। यसै सन्दर्भमा हामीले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याललाई सम्पर्क गरी नेपालमा एल निन्योको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौं।
8: अब केही दिनपछि मनसून आउँदैछ, यो मनसूनमा एल निन्योको इफेक्ट भनेको चाहिँ कम पानी पर्छ। हाम्रो प्रेडिक्सन चाहिँ पहिलो चरण जुन जुलाईको मिडसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, एभरेज जति पानी पर्नु पर्ने थियो त्यो पानी भन्दा धेरै कम गर्छ, जसले गर्दाखेरि हाम्रो एग्रिकल्चर सेक्टरमा चाहिँ इफेक्ट गर्छ। र जुलाईको मिड पछि चाहिँ एकदम ठुलो पानी वर्षा हुने सम्भावनाहरू रहन्छ सबै क्षेत्रमा नपरिकन ठाउँ ठाउँमा। घनघोर वर्षाको कारणले गर्दाखेरि ल्यान्डस्लाइडहरू, पहिरो जाने, बाढी आउने पनि हुन्छ। हामीले 24 पनि प्रेडिक्सन राइट प्रेडिक्सन दिएका छौँ। 24 चाहिँ धेरै जस्तो मानिसहरूले चाहिँ यो प्रेडिक्सनलाई त्यति ख्याल गर्नु भएन र धेरै ठुलो झन्झनको क्षति भयो। 25 चाहिँ बढी सतर्क हुनुभयो, त्यसकारण अब 26 झनै सचेत हुनुहुन्छ होला।
9: भनेपछि तपाईँले भनेको कुरा सुन्दाखेरि चाहिँ आम मानिसले चाहिँ यो कम पानी पर्छ भन्ने एल निन्योको प्रभाव परे पनि कुनै बेलामा चाहिँ फेरि ठुलो पर्न सक्छ है भनेर सचेत चाहिँ दुवै किसिमबाट हुनु पर्यो।
8: कम पानी पर्नु राम्रो होइन, तर धनजन र उसको लागि चाहिँ कम पानी पर्दाखेरि त्यस्तो क्षति हुँदैन। पानी नपर्दाखेरि हुने अर्को डिजास्टर के भनेको
9: कृषिमा पर्छ,
8: एग्रिकल्चर सेक्टर सातै जान्छ, जलविद्युतको क्षेत्र
9: अनि यो जुन एल निन्यो भनेको छ यसपालि त अझ त्यो पनि शक्तिशाली भएर सुपर एल निन्यो हुन्छ भनेका छन्, त्यो भनेको चाहिँ के हो, त्यो खास हुने के हो?
8: समुद्रको सतहको यो तापक्रम चाहिँ जति पहिला बढ्थ्यो त्यो भन्दा नि सुपर एल निन्योमा चाहिँ झनै बढ्छ भन्ने कुरा हो।
9: एल निन्यो विगतमा पनि भएको थियो, त्यो बेलामा पनि नेपालमा यस्तै खालका देखा परेको थियो असर?
8: विगतमा पनि ड्राई धेरै वर्ष ड्राई छ, जुन जुन साल एल निन्यो छ त्यो बेलामा चाहिँ हाम्रो ड्राई पिरियड चाहिँ बढी छ। यो सायद यो मनसुनको समयमा चाहिँ ड्राई भइरहेको चाहिँ अवस्था छ।
0: उनी थिए त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याल, साथी संजय ढकालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका र इरान बीच ताजा तनावका विवरणमाझ तेहरानले गरेको ड्रोन हमलामा एकजनाको ज्यान गएको र कयौं घाइते भएको कुवेतले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेल ट्याङ्करमाथि हमला गरेको भन्दै आफूले मध्यपूर्वका अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गरेको प्रतिक्रिया दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
3: स्थानीय अधिकारीहरूले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको इरानी ड्रोन हमलामा एकजनाको ज्यान गएको र 60 भन्दा बढी घाइते भएको जनाएका छन्। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक इरानी अतिक्रमण भनेको छ भने त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक मिशनहरूमा पनि क्षति पुगेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले अमेरिकाले इरानी तेल ट्याङ्कर र केसम टापुमा रहेको दूरसञ्चार टावरमा गरेको हमलाको बदलामा ती आक्रमण गरिएको जनाएको छ। त्यसअघि अमेरिकाले आत्मरक्षाका लागि इरानमाथि आक्रमण गरेको भन्दै कुवेत र बहरेनमा प्रहार गरिएका क्षेप्यास्त्रलाई निस्तेज बनाइएको जनाएको थियो। तेहरानले कुवेतमा 2 र बहरेनमा 3 क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेनाले बताएको थियो। यसअघि अमेरिकी सेनाको सेन्टकमले इरानतर्फ यात्रा गरिरहेको एउटा खाली तेल ट्याङ्करलाई प्रहार गरी निष्क्रिय पारेको जनाएको थियो। त्यसलाई उसले 13 अप्रेलमा शुरू भएको होर्मुजको जलमार्गमा वाशिङटनको नौसेना नाकाबन्दीको एक भागको रूपमा औल्याएको थियो। पछिल्लो द्वन्दले धर्मराउँदो अवस्थामा देखिएको अमेरिका इरान युद्ध विराममाथि थप प्रश्नहरू खड़ा गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: कानून कलिक भ्रष्टाचार रोक नै सेकी, जबसम हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
3: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
4: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
3: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
4: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
5: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
4: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
5: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
4: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
3: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
4: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
3: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
4: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
3: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।

0: टीकापुर नगरपालिका वार्ड नम्बर 1 को टोलभेला संचालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 मा संचालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33, समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
2: असार 6 गते पहिलो शनिबार
1: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: आउने दिन असार 6 गते पहिलो शनिबार
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टीकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: वर्षेनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: दन्तरोग सेवा,
3: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा,
4: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
2: र सिटी स्क्यान सेवा,
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
3: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
2: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
3: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
3: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यवहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली। विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।

0: टीकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला संचालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 मा संचालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33 समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18 जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
1: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सेनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगल सेनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
4: आया मरे नि बाबा, आया।
3: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
5: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
4: ल मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
3: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
5: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
3: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु। खै खै,
5: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
6: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: by Dama Gunhos, Nepa app.
1: Pali man ko Nepa, Nepali pan ko Nepa.
2: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
4: यही जे 23 गते शनिबारका दिन
3: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
3: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
4: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
3: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएम को रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। इलाका प्रशासन कार्यालय टीकापुरले हुलाक मार्फत राहदानी वितरण शुरू गरेको बताएको छ। इलाका हुलाक कार्यालय टीकापुरसँगै समन्वय र सहकार्यमा राहदानी हुलाक मार्फत वितरण शुरू गरेको हो। आज पहिलो दिन 7 जनाको राहदानी इलाका हुलाक कार्यालय टीकापुरलाई वितरणका लागि हस्तान्तरण गरी हुलाक मार्फत राहदानी वितरणको काम शुरू गरिएको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरूले जानकारी दिनुभएको छ। कार्यालय प्रमुख पनेरूका अनुसार नेपाल सरकारको 2082 साल चैत 13 गते बसेको मन्त्री परिषद बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूचीको बुना नम्बर 27 कार्यान्वयन गर्ने क्रममा राहदानी हुलाक मार्फत वितरण शुरू गरेको हो। यो कामले इलाका प्रशासन कार्यालयको कार्यक्षेत्रभित्रका सेवाग्राहीहरूलाई राहत पुग्ने पनि प्रमुख पनेरूले विश्वास व्यक्त गर्नुभएको छ। इलाका हुलाक कार्यालय टीकापुरका प्रमुख एम नारायण उपाध्यायले समेत नेपाल सरकारले निर्णय अनुसार हुलाक कार्यालयलाई थप जिम्मेवारी प्राप्त भएको र त्यो जिम्मेवारी इलाका प्रशासन कार्यालयसँगको समन्वय र सहकार्यमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्थानीय तहको राजनैतिक र प्रशासनिक नेतृत्वबाटै पालिकामा आर्थिक अनियमितता भएको पाएको छ। कैलालीको भजिङ नगरपालिकामा 66,58,474 असूल गर्नुपर्ने गरी घोटाला भएको छ। पालिकाको बेरोजू 5,28,00,000 नागेको छ। स्थानीय तहको प्रशासनिक र वित्तीय प्रणालीलाई नियन्त्रण गर्ने जिम्मेवारी पाएका प्रमुख प्रशासकीय अधिकृत राजनीतिक नेतृत्व गर्ने प्रमुख र उपप्रमुख नै अनियमिततामा लागेपछि यस्तो भएको हो। महालेखा परीक्षकको प्रतिवेदन 2081-82 यस्ता तथ्याङ्कहरू देखिएका छन्। प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार नेउपानेले उत्कृष्ट कर्मचारी घोषणा गरी आफैले लिएको 3,75,555 रूपियाँ र वाडा समितिको बैठक र वाडा अनुगमन समितिको बैठकमा समेत उपस्थित जनाएर 28 वटा बैठकको भत्ता बुझेकाले कर बाहेकको 24,882 रूपियाँ असूल गर्नुपर्छ भन्ने प्रतिवेदनमा भनिएको छ। थारू सांस्कृतिक प्रवर्धन शीर्षकमा छुट्याएको बजेट काठमाडौँमा को समेत आर्यन एडभर्टाइजिङ एजेन्सी मार्फत 5 वटा विद्यालयमा सड़क नाटक देखाए। प्रति नाटक 79,600 का दरले भुक्तानी समेत दिएको छ। रमाइलो कुरा त के छ भने 5 वटा नाटकलाई प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकृतले 14 पटक अनुगमन गरेको भत्ता बुझ्नु भएको छ। 5 वटा नाटक प्रमुख सहित 4 जनाले अनुगमन गर्दा प्रति अनुगमन 1,000 का दरले 20,000 रूपियाँ हुनुपर्नेमा 14 पटक अनुगमन गरेको देखिएको र 79,450 रूपियाँ अनुगमन भत्ता बुझेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै उपप्रमुख विद्यालय जनचेतनामूलक कार्यक्रमका लागि छुट्याएको 4,70,744 रूपियाँ काठमाडौँको समेत म्याक्सस क्रिएसन प्रणाली मार्फत 10 वटा विद्यालयमा प्रोजेक्टर मार्फत कार्यक्रम देखाएको छ। दुवै काम खरिद निर्णय शाखा टिप्पणी कार्यालयको निर्णय र प्रतिस्पर्धामा केही नगरी सोझै दिएको प्रमुख प्रशासकीय अधिकृतले अनियमितता गरेको पाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। कैलालीको धनगढ़ी स्थित नवजीवन अस्पतालमा उपचारका क्रममा सनम विकाको मृत्यु भएपछि उत्पन्न विवाद सहमतिमा टुंगिएको छ। टन्सिलको शल्यक्रियापछि पुनः रक्तस्राव देखिएपछि अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको बताएको छ। घटनापछि आफन्तले स्वास्थ्यकर्मीको लापरवाही भएको आरोप लगाउँदै अस्पताल प्रशासनसँग असन्तुष्टि जनाएको थियो। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। कर्णालीका मुख्यमन्त्री एमलाल कडेलले प्रदेश सभा
बैठकमा आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले वाचन गर्ने परम्परा रहँदै आए पनि आज नीति तथा कार्यक्रम वाचन गर्न सभामा उपस्थित भएका प्रदेश प्रमुख यज्ञराज जोशीलाई असहज भएपछि मुख्यमन्त्री कर्णेल आफैले वाचन गर्नुभएको हो। प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएका अधिकांश विषय समेत विगतकै निरन्तरताको रूपमा आएका छन्। कतिपय विगतका अधूरा र अपूरा नीति तथा कार्यक्रमहरू नयाँ रूपमा राखिएका छन् भने पूरा गर्ने गरी प्रतिबद्धता पनि जाहेर गरिएको छ। लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चारजना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम बहादुर सरू तथा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाउनु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामी छाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल एक्समा सभापति लामी छानेसँग भेट नपाउँदा अत्यन्त खुशी लागेको उल्लेख गर्नुभएको छ। साथै उहाँले सभापति लामी छानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र उहाँको चाहनालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गरिएको छ। राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारतको सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्ष दलहरूले अवरोध गरेपछि स्थगित भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री शाहले मैले प्रधानमन्त्री भएपछि नै थाहा पाए भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ भनेर दिएको अभिव्यक्तिको विरोध गर्दै प्रतिपक्ष दलहरूले लगातार राष्ट्रिय सभामा विरोध गर्दै आएका छन्। र गत शनिबार भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीहरू ठगेको घटनामा रूपन्देही प्रहरीले 5 जनाको संलग्नता देखिएको भन्दै कानूनी प्रक्रिया अघि बढ़ाएको छ। प्रारम्भिक सोधपूछ तथा अनुसन्धानका क्रममा उनीहरूको संलग्नता देखिएको भन्दै रूपन्देहीको प्रहरीले ठगी मुद्दामा कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो। उनीहरूमाथि रूपन्देही जिल्ला अदालतबाट थप गरी अनुसन्धान कार्य अगाडि बढ़ेकाले जिल्ला प्रहरी कार्यालय रूपन्देहीका निमित्त सूचना अधिकृत दिनेश कुँवरले जानकारी दिनुभएको छ। हवस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र संचालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी संचालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
1: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
0: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौं।
1: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: ए रोक रोक रोक,
3: के भयो? किन कराएको यस्तो
2: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाणपत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

आउन साडी लैजाऊ त्यो लुगा छु मैले भन्दाखेरिमा आउन सकेनम् प्रभु भन्दा आएर एउटा कुरा भन्छु तिमीहरूलाई जलमा वरुण देवता रहन्छन् वरुणको अपमान भयो सूर्य नारायणको अपमान भयो हामी पुरुषको नङ्गै नहुनाले अपमान भयो बाहिर निक्लेर साडी लिने भएदेखि सूर्यको नमस्कार सरमान्छे नमस्कार जलको नमस्कार गर अनि दिन्छु साडी नत्र मोरेन दिन्न भन्नु लौन्त है त अलि सूरी सूरी चाहिँ अगाडि हिँड्न त भनी ओडीले म त यहीँ मोर्ने बरु म त सक्दिनँ अलि सूरी सूरी चाहिँ अगाडि ला सक्दिनँ म त यहीँ बरु यहीँ कुहिएर मर्छु कत्रा मनले जाइ ल एकैचोटि निस्कने भनिकन एक हातले यो नि द्वार एक हातले तनलाई छोपेर बाहिर निक्ले सूर्यको नमस्कार गर भनेर आज्ञा गरिबसिएको थियो अब कुन चाहिँ हात उठाउनु बल्ल बल्ल यस किसिमबाट एउटा हात उठाएर सूर्यलाई नमस्कार गरे कर्ण पुष्पम काटी सूत्रम तरजन्यम दन्तधा बनम एक हस्ते प्रणाम नम्यम रहो रम नरकम प्रति भनेको छ चोरी वालाले दाँत मान्नु हुँदैन ढाकाको कन्नानी लगाउनु हुँदैन कानमा फुल सिउरनु हुँदैन एक हातले नमस्कार गर्नु हुँदैन यति गर्यो भने नरकमा जान्छ भने छ दुई हात लाउँछौ कि नरकमा जान्छ लो भन भन्दाखेरिमा दुई नरकमा जान भन्दा दुई हातै लाम जे सुक्यो अनि साडी परमात्माले दिनु त्यो साडी पहिरे गोपिनीले आजबाट तपाईँ हाम्रो हामी तपाईँको प्यारो मोहन अब तपाईँसँग हाम्रो वैमनस्यता पूर्ण भयो ईश्वर पूर्ण भयो भनेर त्यस आउने रात्रिमा सारा सम्पूर्ण गोपिनीका प्रतिमै चार सिद्धि परमात्माले गराउनु भयो सुन्नुभोस् महाराज यसरी परमात्मालाई गोपिनीहरूले पाए अनि त्यो रात पनि परमात्मासँग रातभरि खेले खाए नाचे गाए भोलिपल्ट बिहान साह्रै भोग लाग्यो भोग लागिसकेपछि अब के गर्ने भनेर गोपिनी भन्छन् परमात्मा हजुरसँग आउने भन्न अस्ति यसै रमाइलो भातै नखाएको हिजो गए राति दिनभरि रातभरि हजुरसँग नाचेको हिजो दिनभरि पानीमा डुबेको आज रातभरि हजुरसँग खेलेको मेरो भगवान खाने कुरा ल्याउन माग्दिनु पर्यो कहाँ माग्नुहुन्छ भन्दा यहाँ तल सातवटा ऋषिहरू छन् ती सातवटा ऋषिहरूको पासमा गएर जब यसरी मागेर ल्याऊ सातवटै ब्राह्मणीहरूसँग भनेर आज्ञा गर्दाखेरिमा तिनी ब्राह्मणीका पासमा गएर माग्नु भनेर जाँदा पहिला ब्राह्मणीहरूले धन्नै मारेनन् तिमीहरूलाई खाने कुरा बाहुनीले त्यति चाँडै दिने भए त है आखिरमा जान जाउन धौ त्यसो होइन भगवान श्री कृष्णचन्द्र परमात्मा परमेश्वर पाल्नु भएको छ भन्यो भनिसकेपछि परमात्मा शरीर हरिणी सवारी भएको भनेपछि त हामी जान्छौँ भनेर खाजा पुर्याउन भनेर गएछन् छोडी खाजा पुर्याउन आए कृष्णलाई एउटी पूर्ण बसेकी एउटी पूर्ण बसेकीले चाहिँ भगवानको ध्यान गरी परम गति प्रदान भयो छोडी ब्राह्मणहरू खान पिन र सामग्री लिएर अहिले कृष्ण भगवान परमात्माको दर्शन भेट गर्न लागि अहिले छोडी ब्राह्मणहरू चाहिँ आइसकेका छन् र त्यस कारणले जब भगवान कृष्णका समयमा ल्याएर खानेकुरा टक्राए ल्याइए पेय त्वचे भोजी आदि गरिएका सामग्रीहरू सारा चाट्ने भो पिउने भो अनि त्यसदेखि पछाडिबाट चपाउने आदि गरिएका मिठा मिठा पदार्थ ल्याएर सारा गोपिनीले कृष्ण भगवानलाई अर्पण गरिदिए भगवान कृष्णलाई नै दिए ल बन्दबा त खाने भयो कृष्णले मजा बलराम चाहिँ दङ परिरहेछ मेरो भाइ छैन कृष्ण भगवान परमात्मा कसो गर्ने भनेर सारा गोपिनीले परमात्मा कृष्णको अगाडि ल्याएर खानेकुरा ल्याइए पेय चोसे भोजी आदि गरिएका सामग्री ल्याएर अर्पण गरिसकेपछि भगवानले सारा सामग्रीलाई आफ्नो अनुकूलमा राखिबोक्छु र सारा गोपिनीलाई प्रदान गरिबोक्छु लाउ त गोपिनी भनेर यसरी भगवान परमात्माको प्रार्थना गरिसकेपछि समस्त नारीहरूले कृष्ण भगवानलाई विन्ती गरे प्यारो मोहन तपाईँसँग हामी अत्यन्त लुभिएका छौं हामी तपाईँसँगका पासमा रहन्छौ भनेर गोपिनीले ब्राह्मणले विन्ती गरे भगवान भन्नुहुन्छ त्यसो होइन खान दिनेलाई आमा भन्नु भनेको छ तपाईँहरू मेरो आमा हुनुहुन्छ भन्दाखेरिमा ती छडी बाहुनी के भन्छन् भनेदेखि मेरो भगवान तपाईँलाई 1600 गोपिनी त धेरै भएर हिँड्छ हामी छडी के धेरै हुन्छ र हामी तपाईँसँगै जाने हो भन्छ नि यिनीहरू पनि ती बुढी हेर दङ परेका त्यो थल परै दङ परेछन् यस्तो भए त किन आउँथे मेरो भने जस्तो भयो र त्यस प्रकारबाट लो मेरो भगवान कसो गर्ने भन्दा भगवान भन्नुहुन्छ हेर्नुहोस् खाना दिनेलाई आमा भन्नुभएको कारणले तपाईँहरू मेरो परम आदरणीय माताश्री हुनुहुन्छ ऋषिपतिहरू हुनुहुन्छ हजुरहरू जानुहोस् भन्दाखेरिमा भगवान हामी त हजुरसँग जाने भनेर ती छडे ब्राह्मणले विन्ती गरे पाऊ पायौ भगवान पर्छ।

हस यति भनेपछि भगवान सगिर्ने इच्छा गरेका थिए, होइन गोपिनीहरू, हामी ब्राह्मणीहरू, तपाईँहरू अहिले सरासर जानुहोस्, अहिले ब्राह्मणले सम्मान गर्छन् भनेको हुनाले रुँदै रुँदै रुँदै ब्राह्मणीहरू गए भगवानको चरणमा सेवा गर्न। पतिदेवहरू बहुत प्रसन्न मुद्रामा जब बसेका रहेछन्, केलाई कहाँ गएका थियो भन्दा भगवान कृष्णलाई खानेकुरा दिएर आयो भनेपछि धन्य रानीहरू बहुत खुसी लाग्यो। कृष्ण भगवान परमात्मालाई खानेकुरा बुझाएर आउनु, तिमीहरू जस्तो भाग्यमानी को हौ, हामीले अहिलेसम्म दर्शन पाएको छैन, तिमीहरूले खानेकुरा दिएर आयो, जय होस् भनेर ती ब्राह्मणहरू दङ्ग परेर खानेकुरा अर्पण गरिदिए र भगवान प्रभुका चरणमा ध्यान मनन कीर्तन गरे। खानेकुरा सारा सम्पूर्ण ल्याइए, पेय चोसे भोज्य पदार्थहरू भगवान कृष्णले ग्रहण गरी बक्स्यो। महाराज परीक्षित, अब ब्राह्मणहरू यस किसिमबाट अर्पण गरेर भगवानको चरणमा ध्यान गरिकन त्यस ठाउँबाट विदा हुने विचार गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको। महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्दको अहिले पूर्वार्ध कथाको 24 अध्यायमा भगवान श्रीहरि परमात्मा कृष्णले अब आफ्नो लाल बाल गाई बाछा गोठाला तमाम साथमा र गोपिनीको साथमा नाचगान कीर्तन भजन मनन गर्दै अब खर्कबाट गाउँ सवारी होइबक्स्यो। अहिले गोकुलमा नन्द बाबा यशोदाले आफ्ना सुपुत्र कृष्णको आवागमनको लागि समान गारदले सम्मान गर्यो, चारैपट्टिबाट नमरङ्गका चन्दुवा पनि टाँगे। कृष्णको ध्यान गरेर बडो प्रेम साथसँग भित्र सकेपछि आमालाई काखमा र आमाले छोरालाई काखमा राखेर आज्ञा गर्नुभयो, हरे बडो प्रेम साथसँग आज्ञा गरिबक्स्यो। यशोदाले कृष्णजीलाई काखमा खेलाउने, यशोदाले कृष्णजीलाई काखमा खेलाउने।

महाराज परीक्षित को परमा सुखदेव स्वामी ने बताउनु भयो सौनकादि ऋषि प्रणाली अनि त्यति भइसकेपछि बडा रमाइलोसँग नाच गान भो कीर्तन भो मनन भो भजन भो प्रार्थना भो र कृष्ण को महिमा को वर्णन यहाँलाई मैले प्रस्तुत गरे। अब आमा बुबाले बडो प्रेम साथसँग आफ्ना छोरालाई भित्र्याएपछि आज ज्यादै सामग्री तयारी भएको देख्छु। आमा मेरो बुबा भन्नुभयो भगवान कृष्णले के राजा भनेर सोध्नु भएको थियो, यहाँ नैवेद्य विशेष किसिमको बन्यो, सामग्री नैवेद्यहरू विशेष विशेष किसिमको बनेको छ, आज हाम्रो घरमा के को पूजा छ भन्दा यो कार्तिक शुक्ल पक्षको आज प्रतिपदाको दिन हो बाबा। अब पहिला काको पूजा भयो त्रयोदशी कृष्ण पक्षका दिनमा, चतुर्दशी कुकुरको पूजा भयो, औंसी लक्ष्मी को पूजा भयो, गाई को पूजा पनि भयो, गोरु को पूजा पनि भयो, पशु को पूजा पनि भयो, अहिले पूजन भनेको एक व्यक्ति को हो जसको नाम हो इन्द्र महाराज को गोवर्धन नाम गरेको पहाडमा हामीलाई पानी दान दिने, जल दान दिने, कृषि वाणिज्य गोरक्षामा सेवा गर्ने, हामी वैश्यको सेवा कर्तव्यमा पारणमा पूर्ण गर्ने भएको कारणले उनै राजा इन्द्रको पूजन गर्ने दिन हो भन्दा मेरो बुबा पानी पार्ने भनेको जब इन्द्रले फोरा भन्नुभएको थियो हो भन्नुभयो नन्द बाबाले, पानी पार्ने इन्द्रले होइन, पानी पार्ने भनेको प्रकृतिले हो पिताश्री, पानी पार्ने प्रकृतिले हो, प्रकृतिबाट पूजन हुन्छ, प्रकृतिले पानी पार्ने हुनाको कारणले प्रकृतिको भण्डार भनेको गोवर्धन पहाड, गोवर्धन पहाडमा हामीले पूजा गरेदेऊ, उनैको पूजाको प्रभावबाट हाम्रो गाईको रक्षा हुन्छ, त्यहाँबाट छुटेका मुहानका पानीले हाम्रो सिँचाइ हुन्छ, हाम्रो पशुहरूको रक्षा हुन्छ, यही काम गर्ने भनेर आज्ञा गरिबस्यो। हस् त्यसो भएको खण्डमा बडो आनन्दका पासमा ध्यान गरे, मनन गरे, कीर्तन गरे, अनि त्यसदेखि पछाडिबाट भगवान कृष्णको जब ध्यान गरे, मनन गरे, कीर्तन गरे, अत्यन्त प्रभावबाट प्रभुको महिमा जाने र कृष्णले बडो आनन्दको साथमा खेलको प्रयोजन ग्राही बक्सियो महाराज परीक्षित। यही प्रकारबाट खेलको प्रयोजन सारा ग्राही सकि बक्सेपछि र साक्षात्कार कृष्णको महिमा परमात्माको बाध्यताको प्रकरण सारा सम्पूर्ण प्रभावबाट प्रमाण गरिसकि बक्सेपछि अहिले कृष्ण भगवानको महिमाको बारेमा सारा सम्पूर्ण घन यथार्थ पक्षको प्रमाण राजा परीक्षितलाई सुखदेवले बताइ बक्सो र अहिले गोवर्धन नाम गरेको पहाडमा कृष्ण भगवानले गोवर्धन पहाडकी पूजा गर्नको निमित्त प्रकृतिको संरक्षण सम्वर्धनको निमित्त पर्यावरणको लागि गोवर्धनको पूजा गर्न आज अठोट गर्दै हुई बक्सन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको।

श्रीमद भागवत महापुराण को अहिले दशम स्कन्ध 35 अध्यायको बीचमा राजा परीक्षितलाई सुग्रीव स्वामीले बताउनु भयो, अवराश मण्डपमा परमात्मा कृष्णको सम उपस्थित हुनुभन्दा पहिले यस्तो घटनाका विवरणहरू प्रस्तुत भए महाराज परीक्षित। त्यसै बेलामा कृष्ण भगवान परमात्मालाई माताजीले बहुत खोज्नुभयो, पाउन सक्नु भएन। घर घरै जानुभयो, छोरो खोज्नुभयो, पाउनु भएन। कहाँ गयो मेरो बाबु? कृष्णलाई खोज्दै खोज्दै खोज्दै खोज्दै जाँदा कोही दिन कसैले कहीँबाट फेला पारेर ल्यायो भने पनि फेरि गोपीले तुरन्तै विस्थापित गराएर लगिहाल्ने। अति नरमाइलो प्रभावबाट आमा आफ्ना पुत्र कृष्णलाई खोज्नुहुन्छ, बारम्बार जंगल जंगल भ्रमण गर्नुहुन्छ, राति राति गाउँ ढोल्नुहुन्छ र आखिरमा छोरो खोज्न भनेर सवारी हुन्छ। अरे कृष्ण भगवान परमात्माले सारा गोपीको पासमा बसेर विचार पूर्वक आज्ञा गरिरहे बक्सेको बेलामा सारा गोपिनीले कृष्ण भगवानको प्रतिमा दोहोरी युक्त गानाको प्रयोजन गर्दै भन्न लागे, वाम बाहु कृत वाम कपोलो बल्गी भरादरार पुत बेणुम। तपाईँको दाहिने पट्टि जब यस किसिमबाट लाल लाल त्यो परम सुन्दर प्रकारको ओठमा दाहिने पट्टिबाट देब्रे पट्टिसम्म लड्केर बस्न पाउन सक्ने त्यो जब बाँसुरी पाउने त्यो बाँस कति भाग्यमानी हो। कोही बाँस लास बोकेर गएका छन्, कोही बाँस डाँडा र भाटा र किला र छुवा छुया बातामा परिणत भएका छन्, कोही बाँस जब यस किसिमबाट सारा सम्पूर्ण गर्न आफ्ना गाँधमा सुकेर जब लडिरहेको छ, तर कोही चाहिँ बाँस भगवानको ओठमा गएर विराजमान हुन पाउने त्यो बाँसले के पुण्य गरेका थियो भगवान? त्यो बाँस मुरली पाउने, बाँसुरी पाउने त्यो बाँसको गाछ कति भाग्यमानी हो, सम्झेर ल्याउनुहोस् त कति भाग्यमानी हो त्यो। अनि फेरि त्यसपछिबाट भगवान भन्नुहुन्छ, होइन त्यो बाँस केही भाग्यमानी होइन, दोहोरी गानामा भने नि फेरि जवाब भगवान आज्ञा गर्नुहुन्छ। त्यति मात्रै होइन गोपिनीहरू, कारण के छ भनेदेखि युगल भागमा तिमीहरूको शरीरमा लाल लाल परम सुन्दर पाकेको गोलकाग्री जस्तो जब त्यो कुर्कुच्चामा त्यस माथि बसेर छुमो छुमो छुमो नाच्न पाउनेवाला त्यो बज्र पाउनेवाला चाँदी पाउने त्यो पाउजु पाउनेवाला त्यो चाँदी कति भाग्यमानी हो। फेरि भगवान भन्नुहुन्छ त्यसो होइन, म गोपिनी भन्छन् त्यसो होइन भगवान, हजुरको दाहिने पट्टि जब जब शरीरको शिरमा लर्क लर्किएर अत्यन्त सुन्दरताले बस्न पाउने त्यो शिरमा चढ्न पाउनेवाला त्यो मयूरको प्वाख त्यो मयूर नै कति भाग्यमानी हो, त्यो प्वाख पाउने मयूर नै। हेर्नुहोस् त भगवान भन्नुहुन्छ त्यो मात्रै होइन, तिमीहरूको शरीरमा अङ्गहरूमा सारा सम्पूर्ण गर्न ढाक छोप गरेर बस्न पाउने शरीरका बदनहरूलाई त्यो रेशम किरो त्यो कपडा पाउने रेशम किरो कति भाग्यमानी हो। यही किसिमले जब अत्यन्त प्रेम साथसँग कुराकानी ध्यान मनन कीर्तन भइरहेकी थियो त्यस बेलामा गोपिनीले गाएको परमात्मासँगको युगल भाकामा उर्न कृष्ण बसन्न मेरो मनैमा नजाऊ कृष्ण छोडेर हो।

अब महाराज परीक्षितलाई सुखदेव स्वामी बताउनुहुन्छ। महाराज परीक्षितलाई सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ, अब बाँकी तपाईँ के सुन्न चाहनुहुन्छ सुनकारी। अब भगवान परमात्मा कृष्णले अत्यन्त ठूलो प्रकारको लीलाहरू पराक्रम गरिबस्यो। नाचगान कीर्तन मनन भजनका साथ सारा समय परमात्माको बित्यो। अब यसरी महापुरुषलाई बिताइरहन लाग्ने हो भनेदेखि व्यवहार सारा ठप्प हुन्छ। यसै कारणले अब कृष्ण भगवानका प्रतिमा एउटा काम गर्नु पर्यो भन्ने मानेमा अनुमान गरेर नारद रामगिरीको ऋषि गुप्तचर विभागबाट अहिले राजा कांशको राजदरबारमा पुग्नु भयो। किनभने महापुरुषलाई सधैँ मनोरञ्जनात्मक प्रभावमा भुलाइरहन लाग्यो भनेदेखि व्यवहार सारा ठप्पै हुने भयो, पृथ्वीको भार हल्का हुन नसक्ने भयो। त्यसै कारणले सवारी हुनुभयो। नारद ऋषिले आज्ञा गरिबस्छ, राजा कंस भन्दा गुरु कहाँबाट भन्दा तिमीलाई उपदेश गर्न आएको भन्नुभयो। नारद ऋषिले अहिलेसम्म जति काम तिमीले गर्यो राजा कंस सारा टोटल पक्षमा भुल, तिमीलाई म एउटा अनुरोध गर्छु सुन भन्नुभयो। के होला प्रभु भनेर सोद्धा, अरू कुरा केही होइन, एउटै मात्रै तिमीलाई म प्रमाण गराइदिन्छु सुन भनेर आज्ञा गरिबस्छ। के त परमात्मा भनेर सोद्धाखेरिमा अरूबाट सम्भव होइन, एउटै काम तिमीले के गर्नुपर्छ भन्ने बारेमा राजा कंसका छ गर्भसम्मको बच्चा राजा कंस तिमीले देवकीको गर्भको बच्चा मार्यो, आठौं गर्भले तिमीलाई मार्छ भन्ने आकाशवाणी भयो, उपरान्त सातौं गर्भ बलराम गोकुलमा बस्यो, आठौं गर्भ कृष्ण गोकुलमा बस्यो, अहिले तिमीलाई देखाएको केटी सातौं गर्भ तुइयो भने तुइया होइन, आठौं गर्भ केटी देखाएको नन्द बाबाकी छोरी साटेर ल्याएर देखाएको, वास्तवमा यो कुरा अर्कै हो महाराज भनिदिनु भयो। यस्तो नारदका वचन सुनेर राजा कंस ज्यादै चिन्तातुर व्याकुल भएर त्यसो भए पहिले गएर वसुदेव देवकीलाई काट्दिन्छु भनिहाल्यो। काटिहाल्यो भने त बर्बाद हुन्छ भन्नका लागि कुनै पनि प्रेक्षकको फेद ढालेपछि हाँगा बिगा ढाल्न नपर्ने हुनाको कारणले जब फेरि गिड्नु पर्यो पहिला कृष्ण बलरामलाई गिडेमा सारा सफल हुन्छ भनिदिनु भयो। त्यसो भनेदेखि अब कसरी मार्ने त त्यसलाई भनेर सोद्धा, तपाईँ छेत्री भएको कारणले धनु रेगे गर्ने धनु रेगेमा भान्जा नभई हुँदैन भन्ने शास्त्रोक्त नीतिमा कहिएको छ। भान्जा लिनका लागि तपाईँको मन्त्री परिषदमा काम गर्ने अक्रूरलाई पठाउने, अक्रूर भनेको तपाईँको मन्त्री कृष्ण र बलरामको काका पर्ने हो। यस किसिमबाट जब अक्रूरलाई भन्न पठायो, यति नारदका वचन सुनेर राजा कंस धनु रेगेको प्रारम्भ नारद ऋषि सरासर गएर कृष्ण भगवानका चरणमा गोकुलमा मेरो प्रभु कृष्ण त्यो अन्धोलाई मैले बिउजाइरहेको छु, हजुरलाई लिन अक्रूर आउनुहुनेछ, गएर अगासुर बकासुर धेनुकासुर तृणा व्रतको बेला आइपरि त अम्बस सन्तोष चाँड र मुष्टि गाइदिएर राजा कंस मारेर महाभारत पारिजात हरणको व्यवहार मैले बुझ्नका लागि मैले हजुरलाई त्यो कुरा जाहेर गरेका छु मेरो प्रभु, त्यो लाटोलाई मैले बिउजाएको मैले कुरा लायो भनेर नरिसाउनु है भन्ने उता गएर कुरा मिलाउनु जान्नेले कहाँको सजाय पाउँछ र भुँदाले पो त चुटाइ पाउँछ। र त्यसै कारणले धन्य हो नारद ऋषि भनेर कृष्ण त्यहाँबाट पनि सम्मान पाएर नारद जानुभयो। अनि राजा कंसको राजदरबारमा आज लौ त अक्रुजी तिमी जानु पर्यो भन्दा मेरो प्रभु अहिलेसम्म गएको कोही फिर्ता भएको छैन, कृष्णलाई मार्न लिन जाँदा मेरो ज्यान रहन सक्दैन, त्यसै कारणले म जान्न भनेको थियो, जानी भए जा होइन भने तोपका मोरीमा राखेर उडाइदिन्छु भनेर राजा कंसलाई रिस उठिहाल्यो। अनि राजा कंसले अत्यन्त संवेदनशील रूप प्रभाव विषयबाट राजा कंसले अक्रूरलाई लिनका लागि पठाउन आँटो, जागृत छोड्न पाएनन्, अन्त्य पर्यो, लौ त त्यसो भनेदेखि जान्छु भनेर अक्रूरजी आफ्नी पत्नी परिवारसँग विदावादी भई कृष्ण भगवानलाई लिनका निमित्त रथमा चढेर धनु रेगेको निमन्त्रणाको कार्ड लिएर अहिले मथुरापुरीबाट गोकुल सहरपट्टिको प्रस्थान गरिसक्नु भयो भन्ने सम्मको कथा यस अध्यायबाट।

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्सगेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एन्सेल एप मगाई लिनुहोस् एन्सेल नेपालकै लागि
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: टीकापुर नगरपालिका वार्ड नम्बर एक को टोल भेला संचालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर एक को आर्थिक वर्ष 2083-84 में संचालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33 समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पूर्वाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका एक नम्बर वडा कार्यालय।
1: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: जय हो बोलो राधे राधे।
1: के तपाईलाई थाहा भयो
2: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
1: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
2: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
2: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई गर्भवतीलाई शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
2: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
3: सुर्तीजन्य पदार्थ होइन स्वास्थ्य रोजौं।
4: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।